0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
1: एक सय 103.8 अन्तर्मनको आवाज।
2: दिनको संकेत सधैँ बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असार 31 गते बुधबार, असार कृष्ण पक्षको प्रतिपदा तिथि सन् 2026 जुलाई 15 तारीख। कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। तपाईँको आजको दिन शुभ रहनेछ। डुब्न लागेको धन प्राप्त हुनेछ। आफन्त र साथीले सहयोग गर्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी शान्त रहेकाले सोचेको काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। छोटो दूरीको सुखद यात्रा गर्ने अवसर मिल्नेछ। वृष राशि। शुभ दिन रहेको छ। आज तपाईँले शिक्षामा गरेको लगानीबाट फाइदा हुने दिन छ। व्यापार व्यवसायमा सहकारी गरेर अघि बढे लाभ मिल्नेछ। शत्रुबाट पनि प्रशंसा हुने दिन रहेको छ। धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। मिथुन राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। आज मान सम्मान प्राप्त हुनेछ। परिवारभित्रबाट विरोधको आवाज उठ्नेछ। सम्पत्तिको पछि लागेर स्वास्थ्यको ख्याल नगर्दा समस्या आउन सक्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गर्नु उचित हुनेछ। कर्कट राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। राजनीतिमा भने सचेत हुनुपर्नेछ। शिक्षामा सुधार हुनेछ। आमदानीका स्रोत बढ्नेछन्। गोपनीयता कायम गर्नुपर्ने देखिन्छ। व्यापारमा थोरै लगानीबाट फाइदा हुनेछ। अनुत्पादन क्षेत्रमा गरेको लगानी कटौती गर्नु राम्रो हुनेछ। सिंह राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। श्रमको फल प्राप्त हुनेछ। दाजुभाइसँग सहकार्य गरेर गरेको कामबाट फाइदा मिल्नेछ। प्रियजनसँगको भेटले मनमा खुसी मिल्नेछ। कन्या राशि। सहकार्य गरेर अगाडि बढ्नु उचित हुनेछ। सम्पत्तिको जोहो गर्नुहोला। पारिवारिक भेटघाट हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यले साथ दिँदा मन प्रफुल्ल हुनेछ। सामाजिक काममा आज मान सम्मान प्राप्त हुनेछ। तुला राशि। आज तपाईँको दिन राम्रो रहेको छ। आमदानी बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। समाजमा मान सम्मान बढ्ने दिन रहेको छ। मित्र बढ्नेछन्। शत्रुको पनि सहयोग मिल्नेछ। परिवारमा भने खटपटी बढ्ने जोखिम छ। वृश्चिक राशि। तपाईँको आजको दिन सामान्य रहनेछ। आय आर्जन बढ्नेछ। आफन्तबाट धोका मिल्नेछ। परिवारमा झगडा हुने भएकाले थोरै बोल्नु राम्रो हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा समस्या आउने भएकाले सावधानी अपनाउनु पर्नेछ। धनु राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। आज आमदानी बढ्नेछ। स्वास्थ्यको समस्यामा सुधार हुने देखिन्छ। काममा सफलता मिल्नेछ। शत्रु बढ्ने भएकाले सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ। काममा भने मेहनतको खाँचो देखिन्छ। मकर राशि। तपाईँको आजको दिन सामान्य रहनेछ। आफन्तसँग जोगिएर काम गर्नु उचित हुनेछ। बोल्दा ख्याल गर्नुपर्ने दिन रहेको छ। व्यापार व्यवसायमा गरेको तपाईँको लगानीको फल अरूले लिन सक्ने भएकाले ख्याल गर्नुपर्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। राज्यको तर्फबाट तपाईँलाई सेवाको अवसर मिल्ने योग रहेको छ। कुम्भ राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ। बिहान उठेर शिव भजन सुन्नुहोला। व्यापार व्यवसायमा आंशिक फाइदा हुनेछ। साना कुरामा पनि रिस उठ्ने भएकाले संयमित भएर अगाडि बढ्नुपर्नेछ। परिवारको साथ भने मिल्नेछ। अन्तिममा मीन राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन रहेको छ। आमदानी बढ्ने दिन रहेको छ। मनमा भएका कुराहरूसँग साट्नु उचित हुनेछ। हरेक काममा परिवारको सहयोग प्राप्त हुनेछ। अध्ययनमा रुचि बढ्नेछ। मेहनतको फल मिल्नेछ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ।
श्रोतावृन्द, आजको राशिफल सँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुति सँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभप्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाठे पानी।
6: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाठे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
7: यही आउँदो साउन 2 गते पहिलो शनिबार
8: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: उपचार हुने रोगहरू
8: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
7: पुरानो ग्यास्ट्रिक। सधैँ यही आउँदो साउन 2 गते पहिलो शनिबार
8: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत

0: सास फेर्न गाह्रो हुने दम
1: दिसा पिसाब एवं पेटको समस्या
0: तौल घटबड हुने वा थाइराइडको समस्या
1: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजात उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
0: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झन
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी चार दुलेगौडा तनहुँ
0: फोन नम्बर 065414233 र 9867

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: आमा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ तारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 9856338078, प्रशान्त नेउपाने 9846026925।
4: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 9816395301।

0: ओत प्रदूषित हुने जोखिम उच्च, पानी उमालेर मात्र पिउन सुझाव।
1: सजिलो उपाय, पानी उमालेर पिउने, प्राय मन तातो पानी भनेर पिउने चलन छ, त्यो अझ बढी खतरा हुन्छ। हामीले पानी उम्लिसके पछाडि 20 सेकेन्डसम्म पानी उमालिराख्ने।
2: तनावका बीच अमेरिका रूस अन्तरिक्ष सहकार्य निरन्तर, बैकोनुर कोस्मोड्रोममा नासा प्रमुखको झण्डै 8 वर्ष यताकै पहिलो भ्रमण।
0: र स्पेन 16 वर्षपछि विश्वकपको फाइनलमा उपाधि दावेदार टोली फ्रान्स पराजित, आज मध्यराति 1:15 बजे अर्जेन्टिना र इंग्ल्याण्डले खेल्दै।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कहिरनमा खबरको सिलसिला शुरूमा नक्कली भूटानी शरणार्थी प्रकरणका 16 दोषीलाई सजाय निर्धारण भएको विषय, यो विषय आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेका 16 जना दोषीलाई जिल्ला अदालत काठमाडौँले न्यूनतम 1 वर्षदेखि अधिकतम 4 वर्षसम्मको सजाय निर्धारण गरेको छ। पूर्व मन्त्री टोपबहादुर रायमाझी सहित 9 अभियुक्तलाई जनै 4 वर्ष कैद र 40,000 रूपियाँ जरिवाना तोकेको छ भने अर्का पूर्व मन्त्री बालकृष्ण खाँड सहित 2 जनालाई जनै 2 वर्ष कैद र 20,000 रूपियाँ जरिवाना ठहराएको छ। बाँकी 5 अभियुक्तको हकमा जनै 1 वर्ष कैद र 10,000 जरिवाना निर्धारण भएको छ। 4 वर्ष कैद र 40,000 जरिवाना तोकिएका अन्य अभियुक्तहरूमा पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजीत राई, गोविन्द कुमार चौधरी र आङटावा शेर्पा रहेका छन्। भूटानी शरणार्थी नेता टेकनाथ रिजाललाई भने पूर्व मन्त्री खाँड बराबर 2 वर्ष कैद र 20,000 जरिवाना निर्धारण भएको छ। त्यस्तै 1 वर्ष कैद र 10,000 जरिवाना तोकिएकामा नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन खरेल र बेचन झा छन्। न्यायाधीश तेज बहादुर खड्काको इजलासले असार 23 कसुर ठहरको फैसला गरेकोमा हिजो सजाय सुनाएको हो। विभिन्न कसुरमा बेग्ला बेग्लै सजाय र जरिमाना तोकिएकोमा सबैभन्दा बढ़ी सजायमा दोस्रो धेरै सजायको आधा जोडेर एकीकृत सजाय निर्धारण गरेको छ। सजाय निर्धारण भएको प्रतिवादीलाई विभिन्न कसुरमा कैद र जरिमाना तोकिएको हुन्छ। फैसला कार्यान्वयन हुने कैद र जरिमाना एकीकृत तर्फको कसुरमा ठहरेको कैद र जरिमाना मात्र हो।
2: निजी मीडियाले पनि सरकारी विज्ञापन पाउने बाटो खुलेको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको हिजोको इजलासले सरकारी निकायबाट दिइने विज्ञापन सरकारी संचार माध्यमलाई मात्र दिने सरकारको निर्णय बदर गरेको हो। एक हप्ता अघि सकिएको अन्तिम बहस पश्चात सर्वोच्चले हिजो फैसला गरेको हो। फैसलाको लिखित आदेश भने सार्वजनिक भइसकेको छैन। नेपाल मीडिया सोसाइटीका तर्फबाट रिट वेदक अधिवक्ता अनन्तराज लुइटेले सरकारी निर्णय बदर भए पनि परमादेशका हकमा अदालतले बोलेका विषय पूर्ण पाठ आएपछि मात्र थाहा हुने बताउनु भएको छ। रिटमा 22 र 23 असारमा दुवै पक्षका तर्फबाट बहस भएको थियो। नेपाल मीडिया सोसाइटीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सतीश कृष्ण खरेल, रमेश बडाल, ललित बहादुर बस्नेत, दिनेश त्रिपाठी र अधिवक्ताहरू अनन्तराज लुइटेल, विकास भट्टराई, कृतिनाथ शर्मा पौडेल, विशाल थापा, दुर्वासा लुइटेल, रामप्रसाद पुडासैनी, डाक्टर बालकृष्ण चापागाई, डाक्टर प्रेमराज सिलवाल लगायतले बहस गर्नुभएको थियो भने सरकारी पक्षबाट महान्यायाधिवक्ता नारायण दत्त कडेल र नायब महान्यायाधिवक्ता उद्धव प्रसाद पुडासैनीले बहस गर्नुभएको थियो। मीडिया सोसाइटीका तर्फबाट बहस गरेका कानून व्यवसायीले निजी मीडियालाई लामो समयदेखि दिइआएको विज्ञापनको सुविधा कटौती गरेर सरकारले मीडियालाई नाकाबन्दी मार्फत सिध्याउने मकसद राखेको जिकिर गर्नु भएको थियो। निजी मीडियाले पनि सरकारी विज्ञापन पाउने बाटो खुल्यो शीर्षकको खबर नयाँ पत्रिकामा छ। आज यो खबर सबै पत्र पत्रिकामा छ।
1: मिटर ब्याज पीड़ितले आन्दोलनका लागि काठमाण्डौतर्फ यात्रा थालेपछि सरकारले यसअघि गठन भएका सबै आयोगका प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। जनकपुर धामबाट काठमाण्डौसम्मको पैदल यात्रामा रहेका मिटर ब्याज पीड़ितसँग हिजो बाराको निजगढ़मा गृहमन्त्री सुधन गुरूङले छलफल गरे लगत्तै मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनको निर्णय लिएको हो। गृहमन्त्री गुरूङ पैदल यात्रामा रहेका मिटर ब्याज पीड़ितलाई भेट्न हिजो बिहानै बाराको निजगढ़ पुग्नु भएको थियो। उहाँले 2 चरणमा गरेर पीड़ितसँग झण्डै 6 घण्टा छलफल गर्नुभयो। हिजो बिहान झण्डै 5 घण्टा भएको छलफलमा मन्त्री गुरूङले अधिकांश समय पीड़ितको गुनासो सुन्नुभएको थियो। त्यसपछि सिमरा गएका उहाँले राति 8:30 बजेतिर फेरि निजगढ़ आएर 1 घण्टा जति मिटर ब्याज पीड़ितसँग वार्ता गर्नुभयो। सहमति जुट्न नसकेपछि आज दिउँसो फेरि वार्तामा बस्ने तय भएको छ। मिटर ब्याज पीड़ितका 6 माग, गृहमन्त्रीसँग 6 घण्टा वार्ता तर जुटेन सहमति शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: नेपाल आयल निगम लिमिटेडले आजबाट 14.2 किलो पूर्ण तौल भएका एलपी ग्यास सिलिण्डर प्रयोगमा ल्याउने निर्णय गरेको छ। फागुन 29 देखि बजारमा आधा तौल 14.2 किलो भएका सिलिण्डर मात्रै प्रयोगमा रहेकोमा 4 महिनापछि उपभोक्ताले पूरा तौल भएका ग्यास सिलिण्डर पाउन लागेका हुन्। भारतबाट प्रतिदिन 100 बुलेट ग्यास आउने सुनिश्चितता भएकाले आजबाट पूर्ण तौल भएका सिलिण्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। यद्यपि केही दिन आधा तौल भएको सिलिण्डर पनि बजारमा रहने उहाँले बताउनु भएको छ। आजबाटै पूर्ण तौलका सिलिण्डर प्रयोगमा आउने र आउने दिनमा पनि ग्यास आपूर्ति सहज रूपमा हुने भएकाले उपभोक्तालाई भीड़ नगरी खरिद गर्न उहाँले आग्रह गर्नुभएको छ। आयल निगमले भाव बढ़ाएर पूरा तौलको ग्यासको मूल्य प्रति सिलिण्डर 2060 रूपियाँ कायम गरेको छ। आजदेखि बजारमा पूर्ण तौलका ग्यास सिलिण्डर शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: झण्डै 2/3 शक्तिशाली राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सरकार 3.5 महिनामा अघि बढ़दै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह र वहाँका मन्त्रीहरूमाथि प्रश्न उठाउँदै स्वयं रासपाकै सांसदहरूले सरकारको आलोचना गर्न थालेका छन्। प्रधानमन्त्री र मन्त्रीका कार्यशैली, सरकारका कदम र नागरिकका समस्यामाथि सत्तापक्षका सांसदले प्रतिनिधि सभा बैठक र संसदीय समितिहरूमा आवाज उठाउन थालेका हुन्। शुरूका दिनमा प्रतिपक्षी दलका सांसदले मात्रै टिप्पणी र प्रश्न गर्दै आएकोमा सरकारले 100 दिन पार गरेसँगै सरकारको आलोचनामा सत्तापक्षकै सांसदहरू पनि बोल्न थालेका हुन्। किसानले मल बिउ पाउन नसकेको, सुकुम्बासीमाथि ज्याजती भएको, प्रश्न गर्ने मीडियाको गेटमा सरकारी संरक्षणमा गाड़ी लगेर अवरोध गरिएको, राज्यकै व्यवहारले गणेश नेपालीले आत्मदाह गरेको, नवयुवा अगुवाहरू माजिद अन्सारी लगायतलाई पक्राउ गरिएको, सीमावर्ती क्षेत्रका बासिन्दाले भारतबाट ल्याउने सामानमा कर लगाइएको, सरकारले चासो नदिँदा कर्णाली राजमार्गमा दुर्घटना बढ़ेको, ट्राफिक जरिवाना अत्याधिक बढ़ाउँदै कानून ल्याउन लागिएको जस्ता विषयमा रासोपाकै सांसदहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूमाथि प्रश्न गर्न थालेका हुन्। कतिपय रासोपा सांसदले सामाजिक सञ्जालमा पनि सरकारको आलोचना गर्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन्। रासोपा सांसदले नै गर्न थाले सरकारको आलोचना शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा बर्खामा खानेपानीका स्रोत दूषित हुने जोखिम र गर्न सकिने उपाय बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता,
8: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसेवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोपाइटर निरञ्जन प्रसाद जयसेवाल, फोन 98461620।
9: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
10: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के, खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
9: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
10: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
11: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
12: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98563 85507। कविता श्रेष्ठ। सम्पर्क 0564140055 र 9846618817।
1: काण्डलाई 2 वर्ष, सरकारी विज्ञापनमा एकद्वार नीति सर्वोच्चद्वारा खारेज, निजी मीडियाले पनि सरकारी विज्ञापन पाउने बाटो खुलियो, मीटर ब्याज पीड़ितका 6 मा गृहमन्त्रीसँग वार्ता तर सहमति जुटेन, रासोपाका सांसदले नै गर्न थाले सरकारको आलोचना, आजदेखि बजारमा पूर्ण तौलको ग्यास सिलिण्डर प्रयोगमा आउने लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। सिन्धुपाल्चोकमा गैराती सबैभन्दा धेरै वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै 72 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, बागमती, गण्डकी र कोशीका धेरै जसो भागमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभाग र मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको 1-2 ठाउँमा पनि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाड़ी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागको 1-2 ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। केही दिनदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने क्रम भोलि पनि रहने भएकाले आवश्यक सतर्कता अप्नाउन विभागले आग्रह गरेको छ।
1: यसैबीच काठमाण्डौका विभिन्न अस्पतालमा हैजाका शंकास्पद बिरामी देखा परेका छन्। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा उपचारमा पुगेका एकजनामा र अस्ति सोमबार टेकु अस्पतालमा पुगेका एकजनामा शंकास्पद हैजा देखिएको हो। उनीहरूमा आरडीटी अर्थात ऱ्यापिड डायग्नोस्टिक टेस्ट परीक्षणबाट हैजा देखिएको हो। ती बिरामीहरू झाडा पखाला र बान्ताको लक्षण देखिएपछि उपचारका लागि अस्पताल पुगेका थिए। उनीहरूको नमूनाको कल्चर परीक्षण भइरहेको र यी नमूनाको रिपोर्ट आउन बाँकी रहेको इपिडेमियोलोजी महाशाखा रोग नियन्त्रण निगरानी शाखाका प्रमुख हेमराज पाण्डेले जानकारी दिनुभएको छ। उपत्यकामा हैजाका शंकास्पद बिरामी शीर्षकको खबर आजको नागरिक दैनिकले छापेको छ। बर्खायाममा पानीको उपलब्धता बढे पनि शुद्धतामा भने समस्या आउने गरेको छ। पानी धेरै उपलब्ध हुने यही समयमा पानीजन्य रोगको जोखिम बढ्छ। यो समयमा झाडा पखला, हैजा, टाइफाइड, हेपाटाइटिस ए लगायतका रोग फैलिनुको मुख्य कारण पानीजन्य प्रदूषण देखिन्छ। नेपालमा मनसूनका बेला आकाशबाट पर्ने पानी खान योग्य हुने विज्ञहरू बताउँछन्। तर जमीनमा झरिसकेपछि सतहका फोहोर बगाएर हामीले उपयोग गर्ने स्रोतमा मिसिदिँदा पानी प्रदूषित हुने गरेको पाइन्छ। बर्खायाममा पानी प्रदूषणको जोखिम र सावधानीबारे थप जानकारी सुनौ साथी भजेन्द्र बस्नेतबाट।
13: वर्षेनी बर्खायाममा पानीजन्य रोगको जोखिम बढ्छ। सामान्यतया पानीको अभाव कम हुने यही बेला जोखिम बढ्नुमा पानी दूषित हुनु हो। आकाशबाट परेको पानी आफैमा दूषित भएर वा अरू के कारणले यस्तो समस्या आउँछ त? खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतम।
14: आकाशबाट खसेको पानी नराम्रो होइन, मानवीय क्रियाकलापहरूले गर्दाखेरि त्यो पानी प्रदूषण भयो। वरिपरिको जमिनबाट वर्षातको पानीमा, खास गरेर नेपालमा हेर्नुहुन्छ इकोली र कोलिफर्म भन्छ, त्यो विभिन्न माध्यमबाट पानीमा परेर धेरै ठाउँमा पानीजन्य रोगहरू लाग्ने गर्छ।
13: सामान्यतया खानेपानीका रूपमा मुहान, इनार, पोखरी तथा खोला कोल्साको पानी प्रयोग गरिन्छ। शहरी क्षेत्र र ग्रामीण क्षेत्रमा प्रयोग हुने स्रोतहरू सामान्यतया फरक प्रकृतिका हुन्छन्, तर दुवैतर्फ बर्खायाममा जोखिम उच्च हुन्छ।
14: शहरी क्षेत्रको विशेष गरेर पाइप प्रणालीहरू यदि व्यवस्थित रहेको छैन र पाइप र ढलसँगै जोडिएको छ भने त्यसमा ढलबाट निस्केको पिसाबले लिएर पाइपको पानीमा पुग्ने एउटा समस्या हुन्छ भने नेपालको अधिकांश पहाड़का बस्तीहरूमा मुहान चाहिँ खुला छ भनेको त्यसलाई व्यवस्थित छोपिएको छैन। त्यो खुला मुहानमा भलहरू आएर मिसिने, त्यो मिसिएको पानी चाहिँ पाइप मार्फत गएर खास गरेर यो जैविक जीवाणु भन्छौ त्यो मिसिने एकदमै गर्छ।
13: बर्खायाममा पानीमा प्रत्यक्ष देखिने समस्या धमिलोपना हो, त्यसैले बर्खायाममा सङ्लो पानी उपलब्ध हुँदा यसलाई सफा छान्ने प्रवृत्ति छ। के पानी सङ्लो हुँदैमा स्वच्छ हुन्छ त?
14: सङ्लो पानी शुद्धताको एउटा शुरूवाती हो भन्न मिल्छ, किनभने धमिलोपना घट्नु पनि हामीले त्यसलाई शुद्धता हुनको प्रक्रियामा गएको मान्छौँ होइन। तर पानी आँखाले हेर्दा सङ्लो हुँदैमा पानी शुद्ध होइन, किनभने पानीलाई परीक्षण गर्नु पर्यो। पानीमा तपाईँ हामीले नदेखिने जीवाणुहरू धेरै हुन्छन्, तिनलाई परीक्षणै गर्नुपर्ने हुन्छ। त्यो भएर आम हाम्रो नेपालीको अहिले पनि बुझाइ छ सङ्लो पानी पिउन मिल्छ भन्ने, त्यो होइन। त्यो बुझाइबाट हामी पछाडि हट्नुपर्छ।
13: बर्खायाममा धेरैजसो स्रोतमा प्रदूषणको जोखिम हुन्छ, तर पानी त प्रयोग गर्नु नै छ। त्यसैले पानीलाई शुद्धिकरण गरेर मात्र प्रयोग गर्न विज्ञको सुझाव छ। पानी शुद्धिकरणका लागि फिल्टर गर्नेदेखि विभिन्न औषधि मिसाउनेसम्मका उपायहरू प्रयोगमा छन्। यसमा सबैभन्दा सजिलो र प्रभावकारी उपाय के हो त? खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतम
14: जनताले बुझ्नुपर्ने हो सजिलो उपाय पानी उमाल्नु बर्खामा मैले के भन्छु पानी उमालेर अब धेरै पहाड़मा अन्य विधिहरू पानीको शुद्धिकरणको भरिया स्तरमा नपाउन सकिन्छ तर पानी उमाल्न त सकिन्छ नि उमाल्दाखेरि कस्तो भन्दा प्रायः चाहिँ पानी मन तातो पानी भनेर पिउने चलन छ त्यो अझ बढी खतरा हुन्छ हामीले पानी उम्लिसके पछाडि 10 सेकेन्ड 15 सेकेन्ड 20 सेकेन्डसम्म पानी उमालिरहने त्यो पानी पिउँदाखेरि शुद्ध नै हुन्छ
13: पानी हामीलाई नभई नहुने वस्तु हो तर यसैको कारण विभिन्न रोगको जोखिम पनि बढ्छ विशेष गरी बर्खायाममा पानी प्रदूषण हुने जोखिम उच्च हुने भएकाले यो बेला स्रोतको सरसफाई तथा सुरक्षामा ध्यान दिनुपर्छ यस्तै घरमा ल्याइसकेको पानीलाई पनि उमालेर मात्रै खाने बानी बसाल्नुपर्छ बर्खायाममा पानीका स्रोतमा आउन सक्ने जोखिम आकाशीय पानी संकलन र जमीन पुनर्भरणका बारेमा खानेपानी तथा सरसफाईका विज्ञ आनन्द गौतमसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
5: कान्छी भोलि घर पूजा गर्नुपर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
8: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
8: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9648883522
15: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
16: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाम
17: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
16: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142334 र 9811756606
17: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोपाइटर पासा राजु मोबाइल 9806613195 र 9847153368
2: भन्नुभयो स्थानीयवासीले 1.5 महिना लेकमा त्रिपाल टाँगी बसेर संकलन गरेको यार्सा गुम्बा तिब्बती बजारमा लगेर बेच्ने गर्छन् तर यसपटक तिब्बती बजारले नै भाव नदिएको वडा नम्बर 1 का वीर बहादुर लामा बताउनुहुन्छ गाउँलेहरूले यार्सा गुम्बा संकलन गरेपछि तिब्बती नाका केही समयका लागि खुल्छ सीमा नाकामा तिब्बतीहरूले हाट बजार राखेर सामान बेच्ने उत्तरी गोर्खाका बासिन्दाले किन्ने गर्छन् यही मौकामा उनीहरूले तिब्बती साहुहरूलाई यार्सा गुम्बा वन लसुन बेचेर कमाएको पैसाले वर्षभरिका लागि राशन पानी किन्ने गर्छन्। तर यसपटक किरा बिक्री नभएको स्थानीयको गुनासो छ। लेकमा दुःख, बजारमा निराशा, यर्सा गुम्बा नबिकेर चिन्ता शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
1: अब विदेशका खबर। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएस का लागि अमेरिकी रूसी टोलीको निर्धारित प्रक्षेपणमा सहभागी हुन नासाका प्रशासक जेरेड आइज्याकम्यानले काजाकिस्तान स्थित रूसद्वारा संचालित बैकोनूर अन्तरिक्ष प्रक्षेपण केन्द्रको भ्रमण गर्नुभएको छ। बैकोनूर कोस्मोड्रोममा नासा प्रमुखको यो भ्रमण झण्डै 8 वर्ष यताकै पहिलो हो। युक्रेनमा रूसको सैन्य कार्यवाहीपछि अमेरिका रूस सम्बन्धमा तनाव कायम रहे पनि अन्तरिक्ष क्षेत्रमा दुवै देशबीच सहकार्य निरन्तर रहेको संकेतका रूपमा यो भ्रमणलाई हेरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। शीत युद्धका बेला अन्तरिक्ष प्रतिस्पर्धामा रहेका अमेरिका र रूसले अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन सहित विभिन्न परियोजनामा सहकार्य गर्दै आएका छन्। सन् 2022 रूसले युक्रेनमा सैन्य कार्यवाही शुरू गरेपछि दुई देशबीच राजनीतिक तनाव बढ़े पनि अन्तरिक्ष क्षेत्रमा सहकार्य भने निरन्तर जारी रहेको छ। पश्चिमी प्रतिबन्धका कारण रूसले चीनसँग पनि अन्तरिक्ष तथा अन्य प्रविधि क्षेत्रमा सहकार्य विस्तार गरिरहेको छ। यसैबीच चीनले व्यापारिक राजधानी सांघाईमा विश्व एआई सम्मेलन गर्दैछ। शुक्रबारदेखि शुरू हुने यो सम्मेलनको चीनका राष्ट्रपति शी जिनपिङले उद्घाटन गरी महत्वपूर्ण सम्बोधन गर्नु हुने चिनिया समाचार समिति सिन्वाले जनाएको छ। सन् 2018 सम्मेलन शुरू भए यता सीले पहिलो पटक भौतिक रूपमा उपस्थित भई सम्बोधन गर्न लाग्नु भएको हो।
2: अब खेल खबर। स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ। गैराती भएको पहिलो सेमी फाइनल खेलमा उपाधिको दावेदार टोली फ्रान्स 2 गोलले पराजित भयो। अमेरिकाको डलास स्टेडियममा भएको खेलमा स्पेनका लागि पेड्रो पोडो र मिकेल ओयार्जावलले 1-1 गोल गरे। स्पेनले 22 मिनटमा पेनाल्टीमा गोल गरी अग्रता बनाएको थियो। फ्रान्सका लुकास डिनेको फाउलपछि प्राप्त पेनाल्टीलाई मिकेलले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। स्पेनले दोस्रो हाफको 58 मिनटमा अग्रता दोब्बर बनायो। उसका पेड्रोले डानी ओल्मोसँग उत्कृष्ट 1-1 पास खेले र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे। त्यसपछि थप गोल हुन सकेन। सन् 2010 उपाधि विजेता स्पेन 16 वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्न सफल भयो। स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्दछ। दोस्रो सेमी फाइनलमा आज मध्यराती 1:15 इंग्ल्याण्ड र अर्जेन्टिनाले खेल्दैछन्। यो विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति 1:15 हुनेछ।
1: अब केही खबर संक्षेपमा। कुनै समय कलेजो प्रत्यारोपणका लागि नेपाली बिरामीको गन्तव्य विदेश हुने गर्थ्यो। कलेजो प्रत्यारोपण गर्ने बिरामीले करोड़ रूपियाँ खर्चेर विदेशमा गई प्रत्यारोपण गराउनु पर्थ्यो। नेपाली बिरामी 1 दशक अघिसम्म कलेजो प्रत्यारोपणका लागि भारत, थाइल्याण्ड, सिंगापुर लगायतका देशमा जाने गर्थे। विदेशमा जान सामान्य नेपाली नागरिकको हैसियत पुग्दैनथ्यो। पछिल्लो 1 दशकदेखि नेपालमा कलेजो प्रत्यारोपण हुन थालेको छ। विदेश गएर करोड़ भन्दा धेरै खर्च गर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ। कलेजो प्रत्यारोपणमा ठूलो सफलता शीर्षकको खबर आजको गोर्खापत्र दैनिकले छापेको छ।
2: राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। उहाँले संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 बजेटसँग सम्बन्धित 3 विधेयक हिजो प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा हिजो जारी विज्ञप्तिमा उल्लेख छ।
1: सत्तारूढ़ दलहरू बीचको विवादले सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको जोखिम बढ़ेको छ। असार मशान्त सकिन केही दिन मात्रै बाँकी रहँदा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा एमाले बीच देखिएको बजेट विवाद सुल्झिएको छैन, जसले गर्दा निर्धारित समयमा बजेट पारित हुने सम्भावना कम हुँदै गएको छ।
2: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत स्मोदिक एरीवास बीच नेपाल इजरायल बीचको आर्थिक व्यापार लगानी तथा श्रम सहकार्य विस्तारका विषयमा छलफल भएको छ।
1: दक्षिण कोरियाले बथशालामा पहिलो पटक विदेशी दक्ष जनशक्ति परिचालन गर्ने भएको छ। दीर्घकालीन श्रमिक अभाव रहेको बथशालामा विदेशी श्रमिक भित्र्याउन लागेको हो। कोरियाको कानून मन्त्रालयले सामान्य दक्ष कामदार E-73 भिसामा मासु काट्ने कम्पनीहरूमा नयाँ नियम लागू गर्दै सिधै विदेशी कामदार राख्न मिल्ने गरी प्रयोगत्मक रूपमा पहिलो पटक विदेशी कामदार सुधार भित्र्याउन लागेको जानकारी दिएको छ।
2: बैंक तथा वित्तीय संस्थामा लामो समयदेखि नचलाएर निष्क्रिय भएका खाता अब अनलाइन या बैंकका जुनसुकै शाखाबाट पनि बन्द गर्न पाइने भएको छ। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ। छिनमा तोला छिनमा मासा
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
2: नक्कली भूटानी शरणार्थी प्रकरणका 16 दोषीलाई सजाय। पूर्व मन्त्री राय माझी सहित 9 जनालाई 4 वर्ष कैद, खाँडलाई 2 वर्ष।
1: सरकारी विज्ञापनमा एकद्वार नीति सर्वोच्चद्वारा खारेज। निजी मीडियाले पनि सरकारी विज्ञापन पाउने बाटो खुल्यो।
2: काठमाडौँ उपत्यकामा हैजाका शंकास्पद बिरामी भेटिए। बर्खायाममा खानेपानीका स्रोत प्रदूषित हुने जोखिम उच्च। पानी उमालेर मात्र पिउन सुझाव।
1: तनावका बीच अमेरिका रूस अन्तरिक्ष सहकार्य निरन्तर। बैकोनूर कोस्मोड्रोममा नासा प्रमुखको झण्डै 8 वर्ष यताकै पहिलो भ्रमण।
2: र स्पेन 16 वर्षपछि विश्वकपको फाइनलमा उपाधि दावेदार टोली फ्रान्स पराजित। आज मध्यराति 1:15 बजे अर्जेन्टिना र इंग्ल्याण्ड।
1: र अन्त्यमा आजको कार्टुन कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन प्रधानमन्त्री बालेन्द्र शाह हिजो संसद बैठकमा गएको विषयसँग सम्बन्धित छ। यहाँ पत्रिकामा प्रधानमन्त्री संसदमा लेखिएको छ अनि पत्रिका पढ्दै गरेका एकजनाले भन्दैछन्, अचम्म 3 महिना लगातार हिँड्दा नि कसरी झुक्किए है सिंहदरबारको बाटो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846068302।
4: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
10: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
11: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
13: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
14: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
15: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
16: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
17: विश्वकप?
16: यस, विश्वकप। अब हाम्रै दुलेगौडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
17: यसपटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
16: Managed by your choice, GK Sound and Lighthouse, Dulegaonda.
17: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
18: फुकै खाए साह्रै मिठो, पकाए त स्वादकै, एक पाकेटले पेट भरी नि के हो भन्या अपवाकै
19: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9855202779। लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपड़ा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै शहर दुलेगौड़ा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपड़ा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपड़ाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्र कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0625712040। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
3: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
3: छुटका दायराहरू
4: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
3: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
4: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
3: थप जानकारीका लागि सम्पर्क 0625714479 मोबाइल 9856062265 र 9848064145।
5: ए सबिना, यस्तो हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनसादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए
7: भएपछि ज्यालामा छुट पनि पाइने रहेछ।
5: सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9800281142।
7: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
9: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
1: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9846041530।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
11: एउटा स्वस्थ शरीर भन्दा ठूलो सम्पत्ति अरू केही पनि छैन, यो हामी सबैजनालाई थाहा छ। करिब 30 वर्षदेखि 40 वर्षसम्ममा मैले एउटा रोगी जीवन बिताए, तर 40 वर्षदेखि जब म अवेर भए तबदेखि मैले आफ्नो हेल्थमा काम गर्न थाले र आज म बिना दबाई सम्पूर्ण रोगबाट मुक्त छु। त्यसैले आफ्नो हेल्थ सम्बन्धी धेरै मैले काम गरेको हुनाले म हेल्थ सम्बन्धी भिडियो पनि बेला बेलामा बनाइरहेको हुन्छु। तब एउटा कुरा मैले के पाएँ भन्दाखेरि, हाम्रो खाना हाम्रो लागि अमृत पनि हुन सक्छ, हाम्रो खाना हाम्रो लागि विष पनि हुन सक्छ। त्यसैले हामीले खाना नर्मली 3 टाइम खान्छौँ, बिहान खान्छौँ होइन, अनि त्यसपछि दिउँसो खान्छौँ, त्यसपछि बेलुका खान्छौँ। तर बिहानको र दिउँसोको खाना हामी त्यति मजाले बसेर खान पाउँदैनौँ, किनकि हतार हतार हुन्छ, हामीलाई अफिस जानुपर्ने हुन्छ, बच्चाहरूलाई स्कुल जानुपर्ने हुन्छ, कलेज जानुपर्ने हुन्छ, त्यसैले हतार हतार खाना खाइन्छ। तर जब बेलुका आइन्छ अनि के हुन्छ भन्दाखेरि, ओहो, कामबाट पनि अब छुटकारा भयो, थकान, अब रेस्ट, रिल्याक्स। एउटा बेलुका भएपछि जब घरमा आउँछौँ हामी एउटा आनन्दको एउटा फ्यामिली टाइम हुन्छ, अनि एउटा मिठो खाना पनि हामी सोचिरहेको हुन्छौँ, एउटा मिठो खाना, फ्यामिली टाइम, अनि त्यसपछि रिल्याक्स। तर राति जब हामी एउटा मिठो खाना खोज्छौँ नि होइन, हो, एकछिन त हामीलाई मजा आइरहेको हुन्छ, एकछिन हामी आनन्द फिल गर्छौँ, तर राति हामीलाई एउटा मिठो, एउटा अलिक धेरै परिकार खानाहरू कति हानिकारक छ भन्ने कुरा पनि हामीले सोच्नुपर्छ। त्यसैले राति हामीले रातिको खानाहरूमा हामीले धेरै ध्यान दिनुपर्छ। पहिलो त हामीले राति खाना खाँदा सुत्नुभन्दा 2-3 घन्टा अगाडि नै खाइसक्नुपर्छ, ताकि त्यो हाम्रो खाना डाइजेस्ट होस्। र राति सुत्नु भनेको हामीले काहीँ न काहीँ यो एउटा कुरा बुझ्नुपर्छ कि राति सुत्दा हाम्रो शरीरको एउटा रिपेयर क्या हिलिङ हुने काम गरिरहेको हुन्छ, निको हुने, आफै बिना दबाई हाम्रो शरीरले होइन हाम्रो विभिन्न त्यो एउटा ड्यामेज पार्टहरूलाई हिल गर्ने काम गरिरहेको हुन्छ, निको पार्ने काम गरिरहेको हुन्छ। तर जब हामी हेभी खाना खान्छौँ नि, तब के हुन्छ भन्दाखेरि हाम्रो शरीरले हाम्रो भित्रको पार्टहरूलाई, ड्यामेज पार्टहरूलाई निको पार्न छोडेर हाम्रो शरीरको जुन होइन पाचन प्रणालीमै ध्यान हुन्छ, अनि रातभरि जब हामीले खाएको खाना नै पाचन प्रणालीमा नै हाम्रो शरीरको शक्ति खर्च गयो भने हाम्रो हिलिङ कहाँ गयो त? हाम्रो हामीलाई त रातभरिमा हामीलाई त एउटा चार्ज गर्नु छ होइन, हिल गर्नु छ, एउटा हामीलाई शक्ति प्रदान गर्नुहुन्छ भने त्यो शक्ति हामी पाउँदैनौँ। त्यसैले राति हेभी खाना खानु भनेको त हाम्रो लागि वास्तवमा एउटा पोइजनै हो। त्यसैले राति हामीले के खान हुँदैन र एउटा नर्मल खाना सात अथवा साढे सात बजे हामीले खाँदा केही पनि हुँदैन, तर कुन कुन खानेकुराहरू हामीले अभोइड गर्नुपर्छ यो हामीले बुझ्नै पर्छ। जबदेखि रातिको खाना मैले अभोइड गरेँ नि, एउटा हल्का खाना त्यो पनि सात बजेको भित्र खाइसक्छु, तब मैले मेरो आफ्नो हेल्थमा नि यति बेनिफिट पाएँ। त्यसैले पहिलो खाना हामीले भनेको हाई फ्याट खाना हामीले अभोइड गर्नुपर्छ। जस्तै हाई फ्याटमा हामीले फ्राइड खानेकुरा होइन, तलेको भुटेको यस्तो चिजहरू खान नखाने, पनिर चिज होइन, यस्तो घिउ अलिकति फ्याट हुने खानेकुराहरू हामीले अभोइड गरेको राम्रो। यसले गर्दा के हुन्छ भन्दाखेरि नि, पहिलो त हामीले वेट गेन हुन्छ किनकि डाइजेसनको टाइम पनि हुँदैन, वेट गेन हुन्छ। अर्को इन्डाइजेसन हुन्छ, पच्न गाह्रो हुन्छ हामीलाई। अर्को कोलेस्ट्रोल लेभल हाई हुन्छ होइन। अर्को हामीले होइन एसिडिटी पनि हुन सक्छ। त्यसैले यो मैदाको खानेकुरा, यो चिजहरू भयो, यो हामीले फ्राइड कुराहरू भयो, यो हामीले अलिकति अभोइड गरेको राम्रो। अर्को हामीले स्पाइसी फुड अभोइड गरेको राम्रो। एकदम मसालेदार खाना हुन्छ नि होइन, त्यसले के हुन्छ भन्दा हामी त खानु त खान्छौँ किनभने हामीलाई बेलुकाको टाइम भनेपछि रिल्याक्स टाइम हो, मिठो खाना होइन फ्यामिली। तर यसमा हामीले चाहिँ स्पाइसी खाना खायौँ भने के हुन्छ भन्दाखेरि, खान त हामीले खान्छौँ तर हामीलाई पोलेको जस्तो फिल हुन्छ, हाम्रो एसिडिटी होइन, पोल्नु, राति निन्द्रा राम्ररी नलाग्नु होइन, गर्मी पैदा गर्नु। त्यसैले यसले पनि वास्तवमा निन्द्रा राम्ररी आउँदैन, धेरै गाह्रो हुन्छ हाम्रो शरीरलाई। त्यसैले स्पाइसी खाना पनि हामीले एकदमै अभोइड गरेको राम्रो। अर्को भनेको हामीले क्याफिन, कफीहरू खानु हुँदैन। यो कफीहरूले नि हामीलाई हाम्रो बडीमा नि एकचोटि खायौँ भने आठ घन्टासम्म हामीलाई असर गरिरहेको हुन्छ। त्यसैले बेलुका जब हामी कफी, चिया होइन, चकलेट ओ यस्तो चिजहरू खान्छौँ नि, तब यसले डाइरेक्ट हाम्रो केमा असर पर्छ भन्दा हाम्रो निन्द्रामा असर पर्छ। त्यसैले यदि निन्द्रा लाग्ने होइन, निन्द्रा लाग्दैन, निन्द्रा आउन एकदमै गाह्रो भइरहेको छ भने यसो सोचौँ, कतै हामीले बेलुका भएपछि चिया चिया खाने त बानी गरेको छैन, कतै कफीहरू त खाँदैनौँ। त्यसैले यदि यो बानी छ भने बेलुका हामीले अझ स्पेसली दुई बजेदेखि त उता चिया कफी खाँदै नखानु भन्ने चाहिँ, किनभने आठ घन्टा असर गर्नु भनेको हाम्रो सुत्ने बेलासम्ममा यदि यसले असर गर्यो भने हामीलाई निन्द्रा लाग्दैन। त्यसैले कफी भन्ने कुरा बेलुका खाने नै होइन, चिया भन्ने कुरा हामीले बेलुका खाने नै होइन। अर्को भनेको सुगरी फुड हामीले खानु हुँदैन। त्यो सुगरी फुड भनेको अब जस्तो पेस्ट्री भयो, आइसक्रिम भयो होइन, यो सफ्ट ड्रिङ्कहरू भयो, यस्तो चिज जब हामी बेलुका खान्छौँ नि, तब यसले पनि डाइरेक्ट हामीलाई निन्द्रामा असर पर्छ, हामीलाई इन्सोमेनिया हुन्छ, इन्सोमेनिया रोगले सुन्छ हामीलाई। जब निन्द्रा लाग्दैन अनि हामी निन्द्रा नलागेपछि के हुन्छ भन्दा हामीलाई मेन्टल डिजिजहरू आउँछ। निन्द्रा भनेको हामीलाई चार्ज गर्ने हो, हामीलाई शक्ति प्रदान गर्ने हो। हामीले याद गरेको छौँ जति दिनभरि काम गरौँ तर एउटा मिठो निन्द्रा लाग्यो भने भोलिपल्ट हामी फेरि उत्तिकै फुर्तिलो अनुभव गरिरहेको छौँ, हामी जे कामको लागि पनि रेडी भइरहेको छौँ। त्यसैले प्रकृतिले नै हामीलाई राति भनेको चाहिँ एउटा मिठो निन्द्रा लिने, आफ्नो बडी रिपेयर गर्ने होइन, हामीलाई एउटा शक्ति प्रदान गर्नको लागि हो नि त। त्यसैले भोलिपल्ट हामी जोस र जाँगरको साथ काम गर्न सकौँ, त्यसैले रातभरिको निन्द्रा हामीलाई एकदमै जरुरी छ। तर सुगरी फुडले हामीलाई निन्द्रा लगाउँदैन, हामीलाई इन्सोमेनिया आउँछ। त्यसैले यदि निन्द्रा लाग्ने होइन, निन्द्रा राम्ररी आउँदैन भने एकचोटि हामी सोच्छौँ, कतै हामी गुलियो खाइरहेको छौँ कि कतै हामी पेस्ट्री आइसक्रिम जस्तो चिजहरू खाइरहेको छौँ, कोल्ड ड्रिङ्क्सहरू खाइरहेको छौँ भने पक्कै पनि इन्सोमेनिया हुन्छ। र हामीलाई इन्सोमेनिया हुनु भनेको राम्रो होइन, हामीले मल्टिपल रोगहरूलाई निम्त्याउनु। त्यसैले हामीले यो जुन सुगरी फुडलाई अभोइड गर्नुपर्छ बेलुका भएपछि, बरु दिउँसो खाँदा हुन्छ। यो हाम्रो शरीरको बनावटलाई पनि बुझ्नुपर्छ हामीले, किन दिउँसो हामीले जति धेरै खाए पनि हामीलाई पच्छ, हामीलाई केही पनि हुँदैन भन्दाखेरि, हाम्रो हाम्रो पेटमा जुन हामीलाई खाना पच्ने जुन अग्नि हुन्छ नि, हो त्यो अग्निको लेभल एकदमै हाई हुन्छ। त्यसैले दिउँसोको खाना राजा जस्तो हुनुपर्छ, बेलुकाको खाना होइन भिखारीको जस्तो हुनुपर्छ भन्नुको कारण नै थियो। हामीले बेलुका एकदम थोरै खाने, माग्ने जस्तो खाने, दिउँसो राजाको जस्तो खाने भन्नुको कारण हामीलाई दिउँसो पचाउन सक्छौँ। त्यसैले यो सबै कुराहरू यदि खान मन छ भने हामीले दिउँसो खाँदा हुन्छ, तर बेलुका भएपछि यो चिजहरूलाई हामीले अभोइड गरेको राम्रो। अर्को ननभेज खाना, ननभेज खानालाई किन पचाउन एकदमै टाइम लाग्छ पहिलो कुरा त, र राति भइसकेपछि हाम्रो फिजिकल वर्क हुँदैन, हामी अब रेस्ट गर्ने हो कि त निन्द्रा सुत्ने हो, अनि त्यसपछि के हुन्छ भन्दाखेरि हाम्रो मल्टिपल बेफाइदाहरू छ ननभेज खाना खायौँ भने। पचाउन गाह्रो हुन्छ, अनि पचाउन गाह्रो भएपछि हामीलाई त्यो एसिडिटीहरू हुने, इन्डाइजेसन हुने सम्भावना छ। अर्को अर्को के भन्दाखेरि चाहिँ हामीले रातिको हिलिङ हामीले पायौँ। अब हाम्रो रातिको जुन सर्भिसिङ भन्छ नि होइन, हामी कुनै पनि सामान सर्भिसिङको लागि दिन्छौँ, त्यस्तै रातभरि हाम्रो सर्भिसिङको कामै भइरहेको हुन्छ। तर अब सर्भिसिङको काम नभएर हाम्रो पचाउने काममा हाम्रो शरीर लाग्छ। खाना पचाउनमा हाम्रो शरीर लाग्यो भने हाम्रो सर्भिसिङ हुँदैन, अर्को त्यो हामीलाई डिसएडभान्टेज भयो। र अर्को वेट गेन हुने चान्स हुन्छ, वेट गेन हुने, कोलेस्ट्रोल हाई हुने चान्स हुन्छ। त्यसैले ननभेज आइटम खानु छ भने हामीले दिउँसोको लन्चमा खाने, डिनरमा नखाने। त्यसैले यो सर्टेन कुराहरूलाई मात्रै पनि हामीले याद गर्यौँ भने हाम्रो हेल्थ यति धेरै परिवर्तन आउँछ नि। हामी आज हेल्दी हुनको लागि होइन, एक्टिभ हुनको लागि हामी कस्तो ठुल्ठुलो सेक्रिफाइस गरिरहेको हुन्छौँ, यति कडा कडा नियम पालन गरिरहेको हुन्छौँ। तर हामीले कडा नियम पालन गर्नु पर्दैन, हामीले सुप खाएर बस्नु पर्दैन। हेल्दी हुनको लागि हामीले त्यो हुन्छ नि सेलिब्रिटीहरू जस्तो खाली सलाद खाएको छ, खाली भेजिटेबल खाएको छ, यस्तो गर्नै पर्दैन। हामीले सिम्पल यो एउटा नियमलाई बुझौँ कि दिउँसो हामीले एउटा प्रोपर मिल खाने, राम्रो होइन मजाले खाने, किनकि हामीलाई पच्छ, दिनभरि अलिकति एक्टिभ हुने, र बेलुका भएपछि एकदम थोरै खाना खाने, एकदम हुन्छ नि हल्का अलिकति दाल, एउटा रोटी, अलिकति तरकारी, त्यो पनि 7 बजे 7:30 त्योभन्दा उता नलाने, कमसेकम हामी सुत्नुभन्दा 2-3 घन्टा अगाडि नै त्यो पच्ने टाइम दिने। यदि यो मात्रै हामीले विचार गर्यौँ भने नि हाम्रो जीवनमा नि यो ठुल्ठुलो रोगहरू कहिले पनि लाग्दैन, हामी एक्टिभ भइरहेछौँ, हाम्रो बडी सेपमा आउँछ, हाम्रो पेट लाग्दैन, स्पेसली हाम्रो पेट होइन पेटतिर यति ठुलो होइन हामी कसो लागिरहेको हुन्छ त्यो हुँदैन, हामीले भनेको जस्तो शरीर पाउँछौँ। अनि त्यसपछि हामीले बेलुका मात्रै खानालाई अलिकति कम गर्यौँ, एउटा हेल्दी एउटा सादा खाना खायौँ भने नि पक्कै पनि यो हेल्थ भन्ने कुरा नि वास्तवमा हामी आफै फिल गर्न सक्छौँ कि यो बुढेसाल भन्ने कुरा हुँदैन। यो जुन उमेरमा पनि एजिङमा पनि हामी यति फिट हामी फिल गर्न सक्छौँ। त्यसैले यो बेलुकाको खानालाई मात्रै अलिकति हामीले अवेर भएर होइन अलिकति एउटा सिम्पल खाना खायौँ, त्यो पनि टाइममा खायौँ भने पक्कै पनि हेल्थ इस्यु हाम्रो लाइफमा आउँदैन, हामी हेल्दी जीवन बाँच्न सक्छौँ।
12: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
5: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि।
12: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामा सँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच्र साट फेयर गरिनुका साथै धातु सँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 065414142, 98563231128, 98462014726।
13: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
14: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
15: इस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 2 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
14: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
15: हारजोनी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
14: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
15: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
14: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
15: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
16: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
17: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
18: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
17: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
19: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
20: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
19: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
20: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
17: गण्डकी मेडिकल हल दुलेगौंडा, हाम्रा सेवाहरू
18: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
17: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
18: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
17: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
18: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा, माछा पुस्त्रे बैंकको ठिक पारिपट्टि, फोन 06-5-93-369।
21: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ। बेल चौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
18: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
21: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
18: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
22: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
20: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
22: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
20: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
22: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्। सित सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
20: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
22: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा

0: साठी तेईस चार सय बीस अंठानब्बे शून्य एक चालीस चौन्न छ सय चौरातर र अंठानब्बे चार साठी तेईस चार सय बीस।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
5: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल धुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98163951।
6: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
7: धोरबाराही हाइलाइट्सको साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस धुलेगौडा बीपी चोक।
7: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।
9: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक सुनिल पौडेल सहित 5 जनालाई दुष्प्रचार मुद्दामा दोषी ठहर गरेको छ। अध्यक्ष सुदर्शन देव भट्ट, सदस्यहरू हेमन्त रावल र मिलिरत्न श्रेष्ठकी अदालतले पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामचरण गायक र वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालीका अध्यक्ष तथा प्रबन्धक निर्देशक अरूण श्रेष्ठलाई दोषी ठहर गरेको हो। उहाँहरूलाई जनही 3 महिना कैद र 10,000 जरिवाना तोकेको छ। पौडेलको हकमा भने थप 3 महिना थप कैद सजाय तोकेको हो। अदालतका अनुसार उपकरण आपूर्ति गर्ने कम्पनी ओल्ड डिस्ट्रिब्युसन नेपालका अध्यक्ष श्रेष्ठलाई मुख्य प्रतिवादीहरूको कसुरमा मतियार भएको ठहर गरिएको छ। साथै ओल्ड डिस्ट्रिब्युसन नेपाल कम्पनीलाई समेत 10,000 रूपियाँ जरिवाना हुने फैसला भएको छ। सजाय ठहर भएका सबै प्रतिवादीहरूबाट पीड़ित राहत कोषमा जनही 400 रूपियाँका दरले क्षतिपूर्ति शुल्क जम्मा गराउन समेत अदालतले आदेश दिएको छ। केन्द्रका लेखा अधिकृत मीन बहादुर बलीलाई अदालतले सफाई दिएको छ। आपूर्ति गरिएका सामग्रीहरूको प्राविधिक मूल्याङ्कन र परीक्षण प्रतिवेदन तयार गर्ने कार्यमा संलग्नता ओलीको नदेखिएको र प्राविधिक ज्ञान भएका अन्य प्रतिवादीहरूले तयार पारेको प्रतिवेदनमा कार्यालय प्रमुखको तोक आदेश बमोजिम मात्र भुक्तानी दिएको देखिएकाले उहाँलाई कसुरदार मान्न सकिएको अदालतको फैसलामा उल्लेख रहेको छ।

0: नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको चलखेल प्रकरणमा दोषी ठहर पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडलाई 2 वर्ष कैद सजाय निर्धारण गरिएको छ। मंगलबार जिल्ला अदालत काठमाडौँले खाँडलाई 2 वर्ष कैद र 20,000 जरिवाना तोक्याउने फैसला सुनाएको हो। यसअघि 2080 मंगसिर 28 गते नक्कली भूटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा पठाएका कांग्रेस नेता खाँड उच्च अदालतको आदेशमा रिहा हुनु भएको थियो। उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले खाँडलाई 30 लाख रूपियाँ धरौटी लिएर चुनामुक्त गर्न आदेश दिनुभएको थियो। त्यस यता उहाँ चुनामुक्त भएर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ। तर गत 23 असारमा एमालेका नेता तथा पूर्व मन्त्री टोक बहादुर रायमाझी र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री खाँड यस प्रकरणमा दोषी ठहर हुनुभएको थियो। उहाँहरूले राज्य विरूद्धको कसुर गरेको जिल्ला अदालत काठमाडौँले फैसला गरेको थियो, तर सजाय निर्धारण बाँकी रहेको थियो। त्यस्तै पूर्व गृहमन्त्री टेक नारायण पाण्डे, कांग्रेस नेत्री सुजाता कोइरालाका तत्कालीन स्वकीय केशव प्रसाद दुलाल पनि राज्य विरूद्धको कसुरमा दोषी ठहर हुनुभएको थियो। सरकारले अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी विगतका विभिन्न आयोगहरूको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा मंगलबार हिजो बसेको मन्त्री परिषद बैठकले अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरू गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। बैठकले विपद कोष तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बल नेपालका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध निर्णय पनि गरेको छ भने नेपाल वायु सेवा निगमको संचालक समितिका अध्यक्ष महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको काम समेत गर्ने गरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले जानकारी गराउनु भएको छ। साथै बैठकले ब्लू भिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगीहरूमा पदक हासिल गर्न सफल खेलाड़ी प्रशिक्षक सहायक प्रशिक्षक फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरिने निर्णय समेत भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ। प्रवक्ता पोखरेलले विभिन्न संचार माध्यम अगाडि गरिएको शंकास्पद पार्किङको घटनामा जुनसुकै भए पनि कानून बमोजिम कार्यवाही हुने स्पष्ट पार्नुभएको छ। सर्वोच्च अदालतले निजी संचार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सोया सारङ्ग सुवेदी र नृप ध्वज निरौलाको संयुक्त इजालतले 2082 चैत्र 28 गते सरकारले निजी मीडियालाई सरकारी विज्ञापन नदिने निर्णय विरूद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको परिपत्र खारेज हुने ठहर गरेको छ। सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार फैसलाको पूर्ण पाठ भने आउन बाँकी नै रहेको छ। साहित्यका अख्तियार प्राप्त निवेदक अधिवक्ता अनन्तराज लुइटेलले निजी संचार माध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय गैर कानूनी भएको उल्लेख गर्दै सर्वोच्चमा रिट निवेदन दायर गर्नु भएको थियो। नेपाल सरकार मन्त्री परिषदको 30 गतेको निर्णयले सशस्त्र प्रहरी बल नेपालका विपद खोज उद्धारमा उच्च जोखिममा खट्ने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ। उद्धारमा खटिने कर्मचारीलाई मासिक रूपमा तलबको 15% भत्ता दिने र खटिएको दिनमा 5-6 दरले उच्च जोखिम भत्ता दिने निर्णय भएको हो। उच्च जोखिममा खटिने गोताखोर तथा हिमाली क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई उच्च जोखिम भत्ता दिने नेपाल सरकारको निर्णय सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। यस निर्णयले उच्च जोखिममा खटिने प्रहरी कर्मचारीहरूको उच्च मनोबल रहनेछ भने उनीहरूको आर्थिक रूपमा समेत सुधार हुने विश्वास दिएको छ। सशस्त्र प्रहरी कर्मचारीहरूलाई यस निर्णयले फिल्डमा खटिन समेत थप बल पुग्ने र हौसला मिल्ने समेत अपेक्षा गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले नेतृत्व सम्हाल्नु भएदेखि नै यस विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुभए अनुसार हिजो नेपाल सरकारबाट यो निर्णय भएको हो। सबै विश्वविद्यालय तथा अन्तर्गतका आंगिक क्याम्पसहरूमा अब कम्तीमा 10% विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने भएको छ। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजश्री जनक विश्वविद्यालय, कृषि वन तथा विज्ञान विश्वविद्यालय पोखरा विश्वविद्यालय विद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टा छुट्टै सूचना निकाल्दै आफ्ना आङ्गी क्याम्पसहरूमा कम्तीमा 10% छात्रवृद्धि सुनिश्चित गर्ने प्रक्रिया अघि बढ़ाइएको जानकारी गराएको छ। विश्वविद्यालयको परिपत्र अनुसार शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना गर्दा विश्वविद्यालयबाट स्वीकृत कुल सीट संख्याको कम्तीमा 10% सीट जेहेन्दार विपन्न तथा लक्षित वर्गका विद्यार्थीका लागि अनिवार्य रूपमा छुट्याउनु पर्ने व्यवस्था रहेको छ। ती सीटमा सम्बन्धित क्याम्पस वा कलेजको छात्रवृद्धि सम्बन्धी कार्यविधि अनुसार विद्यार्थी छनौट गरी भर्ना गरिनेछ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय र मातहतका क्याम्पसहरूमा 10% छात्रवृद्धि सुनिश्चित गर्ने निर्णयले शिक्षामा पहुँच समान अवसर र सामाजिक न्याय प्रवर्धन गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ। उहाँले यसअघि काठमाडौँ महानगरपालिकाको विद्यालय प्रणालीमा प्रभावकारी रूपमा कार्यान्वयन गरिएको छात्रवृद्धि व्यवस्थाको अनुभवलाई आधार बनाएर विश्वविद्यालय तहमा पनि त्यसलाई संस्थागत गरिएको उल्लेख गर्नुभएको थियो। यसअघि गएको चैत्र 30 गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन र नियमावली बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयमाथि आवश्यक कानूनी कार्यवाहीका लागि पालीसँग समन्वय र सहजीकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत अनुरोध गरेको थियो। तनहुँ जिल्लाका 10,981 जना बालबालिकाको बालबालिकाले पुनः खोप प्राप्त गरेका छन्। जिल्लाका 4 नगरपालिका र 6 गाउँपालिका सहित 10 वटै स्थानीय तहका 16-59 महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पुनः खोप पाएका हुन्। प्रदेश अस्पताल कार्यालय तनहुँका खोप सुपरभाइजर शंकर बाबु अधिकारीका अनुसार जिल्लाभर 16-59 महिनासम्मका 10,981 र 0-15 महिनासम्मका 3,421 बालबालिकाले नियमित खोप सेवा प्राप्त गरेका छन्। खोप सुपरभाइजर अधिकारीले जिल्लाका सबै स्थानीय तहहरूले आवश्यक प्रक्रिया पूरा गरी पूर्ण खोप सुनिश्चितता दिगो पुनः घोषणा गरिसकेको जानकारी दिनुभएको छ। कास्की प्रहरीले लागू औषध सहित 5 जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका 32 र मजुवा क्षेत्रमा लागू औषध ओसारपोसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो पोखरा र लागू प्रहरी कार्यालय सिसुवाको संयुक्त टोलीले सवारी साधन जाँच गर्दा लागू औषध सहित 5 जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पोखरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी 53EY7707 नम्बरको कारलाई रोकी खानतलासी गर्दा कारका विभिन्न भागमा लुकाई छिपाई राखिएको ठूलो परिमाणको लागू औषध बरामद गरिएको हो। सिन्धुपाल्चोकमा गैराती सबैभन्दा धेरै वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै 72 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती बागमती गण्डकी र कुस्तीका धेरै जस्तो भागमा हल्कादेखि मध्यम वर्षा भएको थियो। आज पनि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभाग र मध्य प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाड़ी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। केही दिनदेखि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने क्रम भोलि पनि रहने भएकाले आवश्यक सतर्कता अप्नाउन विभागले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गको अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले खेलेको भूमिकाको आर्थिक प्रतिफल खाड़ीका देशहरूले तिर्नुपर्ने बताउनु भएको छ। साथै हालैको अमेरिकी सैन्य कार्यवाहीपछि इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनेको दावी गर्दै उहाँले तेहरानलाई केही महिना अघिको अवस्थामा निकै पछाडि धकिलिएको टिप्पणी गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले विश्वकै सबैभन्दा संवेदनशील र रणनीतिक समुद्री मार्ग मध्ये एक मानिने हर्मुज जलमार्गको सुरक्षाका लागि अमेरिकाले ठूलो जिम्मेवारी वहन गरिरहेको उल्लेख गर्नुभएको छ। त्यसका कारण प्रत्यक्ष लाभ लिने खाड़ी देशहरूले अमेरिकालाई आर्थिक क्षतिपूर्ति दिनुपर्ने उहाँको तर्क रहेको छ। स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ। गए राति भएको पहिलो सेमी फाइनल खेलमा उपाधिको दावेदार टोली फ्रान्स 2 गोलले पराजित भएको थियो। अमेरिकाको डलास स्टेडियममा भएको खेलमा स्पेनका लागि पेड्रो पोरो र मिकेल ओयार जर्वालले एक एक गोल गर्नु भएको थियो। स्पेनले 22 मिनटमा पेनाल्टीमा गोल गरी अग्रता बनाएको थियो। फ्रान्सका लुकास डिनेको फाउलपछि प्राप्त पेनाल्टीलाई मिकेलले गोलमा परिणत गरी स्पेनलाई अग्रता दिलाउनु भएको थियो। स्पेनले दोस्रो हाफको 58 मिनटमा अग्रता दोब्बर बनाएको हो। उसका पेड्रोले जानी ओल्मोसँग उत्कृष्ट 1-2-1 पास खेल र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गर्नु भएको थियो। त्यसपछि थप गोल हुन सकेको थिएन। सन् 2010 उपाधि विजेता स्पेन 16 वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्न सफल भएको छ। स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इङ्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। दोस्रो सेमी फाइनलमा आज मध्यराती 1:15 इङ्ल्याण्ड र अर्जेन्टिनाले खेल्दैछन्। अर्जेन्टिना साविक उपाधि विजेता टोली हो। यो विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति 1:15 हुनेछ। हवस् त यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरुवालाई हाइलाइट अहिलेको लागि सकिएको छ। 10 बजे सब समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। अबसम्मको लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654-14-100 वा धुरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुणदेखि 2 काछेपानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0-65-590-065, मोबाइल 98-166-34-372।
9: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
10: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
9: पाइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
10: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98-461-96-769 र 98-461-15-644।
10: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
11: सुन, शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौड़ा भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी चार दुलेकौड़ा भित्री बजार प्रोपाइटर भुज बहादुर सुना
11: मोबाइल 9805535।
13: मम्मी भोक लाग्यो खाजा खाम न।
14: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
13: हस् मम्मी।
15: मैले सुने छोरी ल जाम हिँड।
14: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
15: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
14: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
15: बीजी मोमो हाउस दुलेगौडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
16: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
14: आज मैले भुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
16: ए हो र ल त ल
17: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9850621692।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटीएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
10: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनी गुण सरक सामान पाउन लाई गाछी पानी मा मेटल स्टील फन पार्क का सब सामान चाहनी कति मजा एक ठाव मतार जालिनी पाइनी
11: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
12: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
11: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
12: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855601013 9067729794
13: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
14: अब चिन्ता नलिनुहोस् शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
13: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
14: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
13: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
14: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801417718 आजै सम्पर्क गर्नुहोस्
15: हजुर दान गरौ
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
14: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
15: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
13: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
16: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
17: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
16: बजारै भरि फ्रेस आउँछ जहाँबाट ल्याए पनि हुन्छ भो ठेको चिन्ता लिनु भएको छ यो दिदीले
18: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
16: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
14: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
18: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
19: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
14: ओके ल डन
19: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
14: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
19: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9855628543 र 9417007787
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
20: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
20: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
21: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा
22: यही साउन 2 गते शनिबार
23: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
21: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
23: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
21: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
23: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
21: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
23: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
21: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
24: वरिष्ठ नाकान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
21: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
24: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
25: तनहु सेवा अस्पताल दुलेगौंडा, फोन 0564143177, मोबाइल 9856443443।
26: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
27: म्याडम, धुम्रपान भनेको के हो?
26: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
27: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
26: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
27: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
26: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
28: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
29: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 देखि 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 5 71 240

0: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061450249 मोबाइल नम्बर 97 36 45 845 वेबसाइट www.gandakiuniversity.edu.np
1: कहाँ जाने?
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
5: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
4: युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
8: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
8: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
3: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468883522। एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
8: विश्वकप?
3: यस, विश्वकप। अब हाम्रै दुले गाउँदामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
8: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
3: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda.
8: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
10: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ, राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको केही त हो।
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेली।
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ, राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी

0: शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौड़ा, प्रोपाइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811453305।
2: X103.8 अन्टरमन को आवाज
3: स्टेशन 1 स्टुडियो टाइटेन अहिले बिहानको 8 बज्यो।
4: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
5: कहिले धरियाको शुष्क आवाज कहिले गाइने दाईको मन दुख्ने कथा कहिले दुःखमा कहिले सुखमा तपाईँ हुँदै गाउँ घरको काली ओलाले भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
6: कार्यक्रम लोक भाका
5: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नानुलोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता श्रेष्ठ खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं बुधबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले चाहिँ हजुरहरूको जाइमा रहेको भाकालाई कार्यक्रम स्थान दिनेछौ। आफूलाई मनपर्ने भाका रोज्न चाहनुहुन्छ भने 0964142000 बाटो भएर जोडिन सक्नुहुनेछ। ढिला नगरिकन फोन गर्दै गर्नुहोला भन्दै अलिक लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु पोखरेली नानी बोलको भाका जसमा आवाज रहेको छ मौसम गुरुङ अनि मिलेर राईको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त।

0: हजुर पोखरेली नानी बोलकोनी किन मेरो भाकर रहेको थियो जसमा आवाज रहेको थियो मौसम गुरुङ अनि मेलिन राईको यो भाकलाई चाहिँ कार्यक्रम स्थान दिइसकेकी छु अब नेपाल तपाईँको नै रहेको छ यदि हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने हामीलाई फोन गरेर सम्झन सक्नुहुनेछ 0465142000 को बाटो भएर जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने भाका रोज्न सक्नुहुनेछ फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हामीसँग कोही साथी हुनुहुन्छ हामी चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ हेलो दर्शन नमस्कार हजुर
1: दर्शन हजुर
0: जित बहादुरजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा
1: मेरो तरफबाट पनि हो
0: सन्झ्या आरामै हुनुहुन्छ के गर्दै हुनुहुन्छ बिहानीको समयमा ए गइसक्नुभयो महारा खाना खाएर जानुभयो कि खाना खाना आउने दिउँसो हजुर हजुर ल हुन्छ राम्रोसँग चाहिँ आफ्नो काम गर्नुहोला अनि लामेश्वरातिरको खबर के छ सब ठिक छ है ल हुन्छ अनि तपाईँको रुजाईको भाकालाई चाहिँ म कार्यक्रममा स्थान दिनेछु अनि अन्तिममा चाहिँ कसलाई सम्झना चाहनुहुन्छ धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद
1: मेरो साथीलाई
0: हजुर
1: मलाई चाहिँ किन्नु नकिन्नु सम्पूर्णलाई सुनाउन चाहन्छु अघि आउने पछि आउने भन्दै बिदा हुन्छु हस् नमस्कार
0: हस् नमस्कार हुन्छ बाई बाई शुभ दिन हजुर उहाँ हुनुहुन्थ्यो जित बहादुरजी हामीलाई चाहिँ लामेश्वरादेखि फोन गर्नुभएको थियो आफूलाई मनपर्ने फाका रोजेर गइसक्नु भएको छ फेरि पनि हामीसँग चाहिँ कोही साथी हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत हेलो दर्शन नमस्कार हजुर
2: हेलो
0: नमस्कार
2: नमस्कार
0: प्रेमजी बोल्दै हुनुहुन्छ प्रेमजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा अनि प्रेमजी अनि कास्कीतिरको खबर के छ हजुर सबै काम सकिसक्नु भयो है अनि खाना खानुभयो त मेरो पनि बेला भएको छैन म पनि ढिलै खान्छु अनि हामीलाई सुन्नु भएको छ कि छैन आज हजुरले आज लोकगीत हो हजुर लोकगीत हजुर हुन्छ अन्तिममा चाहिँ कसलाई सम्झाउन चाहनुहुन्छ हस् धेरै धेरै धन्यवाद
2: अनि भोलिलाई रेडियो बजार सरलाई अनि एमसा केकुट छेत्री अनि खगीमा आउनु श्रीमान गर्दा अनि अरू चाहिँ साथीहरू सेन्डरको चाहिँ नयाँ रिमाल
0: हजुर
2: अनि काशीकै साथीहरू उनीहरूले अमृत रचन नै बुझाउनु नबोजी के अरे यहाँ बजी फेरि भेटौँला
0: हस् हुन्छ हामी छुट्टिन्छौँ है त
2: हस् हुन्छ नमस्कार
0: हस् हुन्छ नमस्कार शुभ दिन हजुर उहाँ हुनुहुन्थ्यो प्रेमजी हामीलाई फोन गर्नुभएको थियो कास्कीदेखि निकै मिठो कुरा गर्नुभयो र आफूलाई मनपर्ने फाका रोजेर पनि छुटेर गइसक्नु भएको छ अन्य साथीले पनि फोन गर्न सक्नुहुनेछ र यसरी नै आफूलाई मनपर्ने फाका रोजेर पार्न सक्नुहुनेछ फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने ढिला नगरिकन हाम्रो जित बहादुरजीको रोजाइमा रहेको म त हजुर गाउँले बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ शंकर पन्त अनि सुनिता बुढा छेत्रीको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर, म त हजुर गाउँले बोलेको भाका रहेको थियो, जसमा आवाज रहेको थियो शङ्कर पन्त अनि सुनिता बुढा छेत्रीको। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला। र आज चाहिँ हामी बुधबारको श्रृङ्खलामा रहेर यसरी नै हजुरहरूको रजाइमा रहेको भाकालाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ। आफूलाई मनपर्ने भाका सुन्न चाहनुहुन्छ भने 0965414200 भएर फोन जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने भाकालाई यसरी नै रोजाइमा पार्न सक्नुहुनेछ। ढिला नगरिकन फोन गर्दै गर्नुहोला, हामी चाहिँ तपाईँकै प्रतीक्षामा रहिरहेका छौँ। फोन गर्न सक्नुहुनेछ र फोन गरेर चाहिँ आफूलाई मनपर्ने भाका रोजाइमा पार्न सक्नुहुनेछ भन्दै अहिलेको लागि भने फेरि पनि ढिला नगरिकन चाहिँ हाम्रो प्रेमजीको रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। देउरालीलाई फूलपाती धर्दा छ बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ कालिका रोका मगर अनि मनसुदन थापा मगरको। र अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर देउरालीलाई फुल्पा ती धजा छबुलको निकै नै रमाइलो लोकधोरी भाका रहेको थियो जसमा आवाज रहेको थियो कालिका रोका मगर अनि मनसुदन थापा मगरको निकै रमाइलो भाकालाई कार्यक्रम स्थान दिइसकेकी छु। अहिलेको लागि भने फेरि पनि हामीसँग चाहिँ हाम्रो साथी आइसक्नु भएको छ, हामी चाहिँ उहाँलाई स्वागत गरिहालौँ। हेलो दर्शन, नमस्कार हजुर।
1: हेलो नमस्ते।
0: नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछु होला? ढोरबालाईबाट जगदीश खत्री भन्नुभयो है?
1: हजुर
0: जगदीशजीलाई चाहिँ धेरै धेरै स्वागत छ है हाम्रो कार्यक्रममा। अनि के गर्दै हुनुहुन्छ, हामीलाई सुन्नु भएको छ कि छैन हजुरले? सुन्नु भएको छ। अनि खाजा खानुभयो त? खाजा खानुभयो त? अनि स्कुल छ कि छैन हजुरको? जाने कति बेला जानुहुन्छ? कति बेला जानुहुन्छ स्कुल पढ्नलाई?
1: 9 बजेतिर
0: जानुहुन्छ। ल 9 बजेसम्म चाहिँ भ्याएसम्म चाहिँ हामीलाई सुनेर साथ दिनुहोला है जगदीशजी। ल अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ? कुन भन्नुभयो अरे? सुन मैले पछाडिको माया लाउन हो बुझे, सुन पनि बुझे तर बीचको बुझिन के सुन पछि। मैले सुन बुझे अनि माया लाउन हो बुझे, सुन पछिको गीतको बोल नै बुझिन के भन्नुभयो, फेरि एकचोटि भनिदिनु न। ल हुन्छ, म कार्यक्रम स्थान दिनेछु। अनि अन्तिममा चाहिँ यो गीत चाहिँ कसले गाउनु भएको थाहा छ? यो गीतको गायककार चाहिँ को को हुनुहुन्छ थाहा छ? थाहा छैन। ल हुन्छ, कार्यक्रम स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ? हस् धन्यवाद। हस् हुन्छ, बाई बाई। हजुरमा हुनुहुन्छ जगदीश खत्रीजी, हामीलाई चाहिँ ढोरबालाईदेखि फोन गर्नुभएको थियो। उहाँले चाहिँ कुन भाका भन्नुभयो, फेरि पनि कोही साथी हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। हेलो दर्शन, नमस्कार हजुर।
2: नमस्ते।
0: रन्जिताजी बोल्दै हुनुहुन्छ? रन्जिताजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा। अनि के गर्दै हुनुहुन्छ रन्जिताजी? बसिरहनु भएको छ, हामीलाई सुन्नु भएको छ कि छैन? ल अन्तिमसम्म सुनेर साथ दिनु होला है त। अनि खाना बनाउनु भयो त? बनाउँदै हुनुहुन्छ है। ल हुन्छ, मिठो बनाएर खानु होला। अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ? खोलीको बगर भन्नुभयो है? त्यो खोलीको भन्नुभयो? अगाडि त्यो पनि छ, खोलीको बगर भन्नुभयो। गायककार चाहिँ थाहा छ हजुरलाई? सीता परियार भन्नुभयो है?
1: एउटा खोली बगर भनिन्छ
0: हजुर,
1: हो त्यो खोलीको बगर भनिन्छ।
0: त्यो गीत चाहिँ म खोजेर राख्ने चाहिँ प्रयास गर्छु है त। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ? धेरै धेरै धन्यवाद।
1: अनि म भन्दा अघि अलिक पछि अनि साथीहरूको लागि भन्दैछु।
0: हुन्छ, बाई बाई, शुभ दिन। हजुरमा हुनुहुन्थ्यो रन्जिताजी, हामीलाई फोन गर्नुभएको थियो यहीँ दुलेगौडादेखि। आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ, फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँलाई पनि कार्यक्रममा स्वागत गरिहाल्छु। हेलो दर्शन, नमस्कार हजुर। गुड मर्निङ, नमस्कार। कहाँदेखि कसको आवाज सुन्दैछु होला?
3: वालिङदेखि
0: वालिङदेखिको भन्नुभयो अरे?
2: कृष्ण अधिकारी।
0: कृष्ण अधिकारी जीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा।
2: हजुर धन्यवाद।
0: अनि स्याङ्जातिरको हालखबर के छ होला कृष्णजी? कस्तो छ?
2: सबै ठिकठाक छ, रोपाइ सपाइ सकियो, अब कोदो रोप्नु छ भनेर लागेको छ। त्यस्तै
0: त्यस्तै त्यस्तै छ है। पानी चाहिँ कतिको परिरहेछ?
2: पानी एकदम राम्रो परिरहेछ,
0: एकदमै राम्रो परिरहेछ है। हिजोसम्म त एकदमै परिरहेछ है।
2: झरीको झरी छ, घाँस काट्न नि गाह्रो भइरहेछ। त्यस्तै
0: हो त नि। ल राम्रोसँग चाहिँ आफ्नो कामहरू गर्नु होला। अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ हाम्रो कृष्णजीले?
2: आज चाहिँ म त हजुर गाउँले भन्ने, कोहीले भन्छन् घाँसे हजुर, कोहीले भन्छन् गाउँले भन्ने छ नि।
0: हजुर यो गीत चाहिँ मैले राखिसकेँ नि अघि, सुन्नु भएको थियो कि थिएन?
2: हजुर
0: यो भाका चाहिँ मैले अघि राखिसकेको थिएँ, सुन्नु भएको छ कि छैन? सुन्नु भयो कि नै? आज
2: भाका सुनेको छु,
0: अघि पनि मैले राखिसकेको थिएँ, एकजना साथीले रोज्नु भएको थियो, सुन्नु भएको थिएन अघि
2: चाहिँ?
0: ए हजुर ल फेरि पनि बजाइदिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
2: सर्वप्रथम हजुरहरूको लागि, टेक्निसियनमा रहने साथीको लागि, अगाडि पछाडि आउने नआउने सबैको लागि भन्दै छुटिन्छ।
0: हस् हुन्छ, नमस्कार, शुभ दिन, बाई बाई। हजुरबा हुनुहुन्थ्यो कृष्णजी, हामीलाई फोन गर्नुभएको थियो स्याङ्जा वालिङदेखि। आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। अहिलेको लागि भने कृष्णजीकै रोजाइमा रहेको भाकालाई चाहिँ पहिला कार्यक्रम स्थान दिनेछु, त्यहाँपछि अन्य साथीको पनि म भाकालाई राख्नेछु। ढिला नगरिकन म त हजुर गामले बोलको भाकालाई नै कार्यक्रममा स्थान दिनेछु, जसमा आवाज रहेको छ शङ्कर पन्त अनि सुनिता बुढा छेत्रीको। र यो भाका सँगसँगै चाहिँ हामी छवटा व्यावसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै पुनः उपस्थित हुनेछौ। त्यतिजेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबारा 103.5 MHz अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: 103.8 अन्तर्मनको आवाज।
1: रामुलाई किन स्कूल नपठाएको मैले दाई?
2: काममा अलि सघाउँछ कि भनेर नि।
1: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
3: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
7: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
11: इस्तुलेगौडा पोलिक्लिनिकमा यही साउन 2 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
10: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
11: हारजोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
11: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
12: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
13: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
10: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल IVF तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
13: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 065414233, मोबाइल 98678168।
14: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन।
11: होइन, के सुन्ने भनेको
10: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
11: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
10: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी 4 महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
11: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
10: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी 4 महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
13: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
0: एक सय 103.8 अन्तर्मनको आवाज।
16: हजुर, केही क्षणको छोटो व्यवसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com एनपी लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा। भने आज चाहिँ हामी रहेका छौं बुधबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले हजुरहरूको रोजाईमा रहेको लोकफाकालाई चाहिँ कार्यक्रम स्थान दिइरहेका छौं र रहन्छौ अबको केही बेरसम्म। थोरै समय बाँकी रहेको छ, अन्तिमसम्म सुनेर साथी दिँदै गर्नुहोला भन्दै कोही साथी हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0564142000 गएर फोन गर्न सक्नुहुनेछ र आफूलाई मनपर्ने बाका रोज्न सक्नुहुनेछ भन्दै फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ। हेलो दर्शन, नमस्कार। हजुर
17: नमस्ते।
16: नमस्ते, जगदीशजी बोल्दै हुनुहुन्छ? ल, फेरि पनि फोन गर्नुभयो। मैले चाहिँ तपाईँको गीतको बोल नै बुझिनँ कि, एकदमै राम्रोसँग भनिदिनु पर्यो कि। सुन चार घरे भन्नुभएको सुन चार घरे माया लाउन रे भन्नुभयो है?
17: हजुर,
16: माया लाउन रे हो कि लाउन हो?
17: लाउन,
16: लाउन पछि
17: सुन चार घरे माया लाउन रे।
16: ल हुन्छ, म तपाईँको यो भाकालाई चाहिँ पक्कै पनि कार्यक्रममा स्थान दिनेछु। अहिले चाहिँ मैले भेट्दै भेटिनँ, फेरि पनि फोन गर्नुभयो, खुसी लाग्यो। ल, अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त। हुन्छ, नमस्कार। उहाँ हुनुहुन्थ्यो जगदीश खत्रीजी, फेरि पनि फोन गर्नुभएको थियो, धेरै खुसी लाग्यो। अहिले चाहिँ मैले एकदमै बुझेकै थिएन, खोज्दा नभेटेर चाहिँ यतिकै बसिरहेको थिएँ। अहिलेको लागि भने ढिला नगरिकन पहिला चाहिँ हाम्रो रञ्जिताजीको रोजाइमा रहेको खोलीको बगर र बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ दुर्गेश कार्की अनि सीता परियारको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: छौ?
1: गर्नु त म पनि तिमीलाई धेरै माया गर्छु, तर तिमी ठुलो जातको छोरी, म सानो जातको मान्छे, तिम्रो मेरो मायालाई समाजले स्वीकार्छ त?
2: हजुर, खोलीको बगर बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो दुर्गेश कार्की अनि सीता परियारको, र यो भाका सँगसँगै हामी कार्यक्रमको अन्तिममा छौं। र मैले चाहिँ हाम्रो जगदीशजीको भाका चाहिँ एकदमै खोजे तर पाउनै एकदमै गाह्रो भयो कि जगदीशजी हजुरले चाहिँ एकदम बिचको थोरै बिचको भाग चाहिँ बताउनु भयो जस्तो लाग्यो। हामीले चाहिँ एकदमै अगाडिको चाहिँ एकदमै मुख्य भाग चाहिँ बताइदिनु होला गीतको चाहिँ, त्यो बीच बीचको भनेर चाहिँ हामीलाई खोज्न एकदमै गाह्रो हुन्छ। एकदमै गीतको चाहिँ एकदमै बोल नै बताइदिनु, ठेट बोल नै बताइदिनु होला हामीलाई, एकदम सजिलो हुन्छ। मैले धेरै खोजेँ तर त्यसको चाहिँ मैले पाउनै सकिनँ। फेरि पनि अर्को चोटि चाहिँ फोन गर्न सक्नुहुनेछ। अहिलेको लागि चाहिँ अन्तिममा चाहिँ कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो दर्शन, नमस्कार हजुर। दर्शन नमस्कार हजुर।
3: नमस्कार हजुर।
2: नमस्कार, कहाँदेखि कस्तो आवाज सुन्दैछु होला?
3: म चन्द्रश्याम छोरी, यहाँ दुलेवाडाबाट।
2: चन्द्रजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा।
3: हजुर, धन्यवाद।
2: अनि के गर्दै हुनुहुन्छ? सन्चै आराममै हुनुहुन्छ?
3: एकदम सन्चै आराममै। हजुर सन्चै आराममै हुनुहुन्छ?
2: हजुर म पनि एकदमै सन्चै आराममै छु। अनि हामीलाई सुन्नु भएको छ कि छैन?
3: एकदम सुनेरै काम गर्छु, अब हजुरलाई सुनिराख्छु या अब काम गर्दै सुन्दै गर्छु।
2: काम गर्दै सुन्दै गर्नुहुन्छ है? ल अन्तिमसम्म चाहिँ भ्याएसम्म सुनेर सधैँ यसरी नै साथ दिँदै गर्नु होला है त।
3: हजुर हजुर, अब त्यो त भइहाल्छ, अब पहिलोचोटि हो हजुरसँग।
2: हजुर हजुर,
3: मलाई यो पुरुष गौतम निपानेको पुरानो गीत ढुङ्गे धारामा भन्ने बजाइदिनु न।
2: ढुङ्गे धारामा भन्नुभयो है?
3: हजुर हजुर।
2: हस् हुन्छ, कार्यक्रम स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
3: अब मसँग यहाँ मसँग काम गर्ने दाइ एकजना हुनुहुन्छ, मसँग के अरे चाहिँ दाई डम्बर दाईलाई सबभन्दा पहिला उहाँको लागि।
2: हजुर।
3: र म चाहिँ सुन्दै हुनुहुन्छ भने सीताराम दाई यहाँ पवासीको दाईको लागि।
2: हजुर।
3: अनि मेरो मलाई चाहिँ चिन्ने नचिन्ने सम्पूर्णको लागि।
2: हस् हुन्छ, अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त। हस् हुन्छ, शुभ दिन। हजुर उहाँ हुनुहुन्थ्यो चन्द्रजी, हामीलाई यहाँ नजिकै दुलेगौडादेखि फोन गर्नुभएको थियो। एकदमै मिठो कुराकानी भयो, आफूलाई मनपर्ने गीत रोजेर गइसक्नु भएको छ। अब पनि हामी कार्यक्रमको अन्तिममा छौँ, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। जाँदा जाँदै चाहिँ हाम्रो चन्द्रजीकै रोजाइमा रहेको ढुङ्गे धारामा बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ पुरुषोत्तम नेउपानेको एकल लोकगीत रहेको छ। र यो भाका सँगसँगै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुतता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज सुन्दै गर्नुहोला है त।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आहा, घर त सारै चित्त बुझ्दो भयो हैन बुढी। अब किचन को लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
2: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ सारै मन पर्यो। हामी पनि त्यतै जाम।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0 65 4 14 2 34 र 98 1 71 56 606।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार
3: रहेको छ।
4: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर

0: सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: स्टुडियो अहिले बिहानको 9 बज्यो।
3: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै सुदूरपश्चिमको बजेट पारित गराउन काठमाडौँमा निरन्तर छलफल।
0: असार सकिन लाग्दा देशभर 50% मात्र रोपाई सकियो। डेंगूको जोखिम बढ़दै गएपछि कञ्चनपुरमा सतर्कता।
1: उपभोक्ताले आजदेखि भरिएको ग्यास सिलिण्डर पाउने। प्रति सिलिण्डर मूल्य 2060 रूपियाँ तिर्नुपर्ने।
0: भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू। विलासिताका वस्तुको मूल्य घट्ने अपेक्षा।
1: र फ्रान्सलाई 2-0 हराउँदै स्पेन फिफा विश्वकपको फाइनलमा आज इंल्याण्ड र अर्जेन्टिना भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे बोलाइएको छ। कानून मन्त्री सुविता गौतमले न्याय परिषद, न्याय सेवा आयोग र लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ। यी प्रतिवेदनहरू हिजै पेश गर्ने कार्यसूची थियो। बैठकका अधिकांश समय हिजो सांसदले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनमा खर्चिएपछि आजलाई कार्यसूची सारिएको हो। बैठकमा आज अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सन्धि सम्बन्धी प्रोटोकलका बुधारलाई छलफल गरी अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठक पनि दिउँसो 1 बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेश गर्ने एकमात्र कार्यसूची राखिएको छ।
1: बजेट शून्यताको जोखिममा पुग्दा समेत सुदूरपश्चिममा बजेट विवाद समाधान भएको छैन। सत्तारूढ़ नेताहरू नै बजेटबारे रुष्ट हुँदा पारित हुन नसकेको हो। यसैबीच विवाद मिलाउन काठमाडौँमा हिजोदेखि निरन्तर छलफल भइरहेका छन्। तर कुनै पनि छलफल निष्कर्षमा पुग्न सकेन। केन्द्रीय नेतृत्वको बोलावटमा हिजो मुख्यमन्त्री कमल बहादुर शाह काठमाडौँ आइपुग्नु भएको छ। पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा एमालेसँग समेत छलफल गरेर बजेट पारित गराउने वातावरण बनाउनु पर्ने बताउनु भएको थियो। तर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने मुख्यमन्त्री शाहलाई भेट्न मान्नु भएको छैन। हिजो सभापति थापा र उपसभापति शर्माले समेत ओलीसँग छलफल गर्न चाहे पनि भेट भएन। अरू नेताहरूसँग 2 दिन चलेको छलफलमा कांग्रेस बजेट पारित गर्ने पक्ष

0: सम्म उभिएको थियो भने हिमालयले पुनर्लेखनको अडान छाडेको थिएन। कांग्रेसका एक सांसदका अनुसार आजसम्म कुनै सहमति हुन सकेन, आज रातिसम्म पनि सहमति नभए अर्को समीकरण बन्ने सम्मको सम्भावना हुन सक्छ। हिजो मात्र सभापति थापाले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको विषय सार्वजनिक भएका थिए।
1: असार सकिन लाग्दा पनि यस वर्ष देशभर 50% मात्र धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई सकिएको छ। विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको बताउनुभयो। प्रदेशगत रूपमा सबैभन्दा बढ़ी सुदूरपश्चिममा 87% रोपाई भएको छ, त्यसपछि गण्डकीमा 65.9%, कर्णालीमा 60%, लुम्बिनीमा 59% र बागमतीमा 57.1% रोपाई भएको छ, कोशीमा 32% र मधेसमा 32.7% रोपाई भएको छ। देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाई बढ़ने विभागको अपेक्षा छ। बाढ़ी, पैह्रो वा अन्य प्राकृतिक विपद नआएमा रोपाई अझ तीव्र हुने विभागको अपेक्षा छ।
0: डेंगूको जोखिम बढ़दै गएपछि कञ्चनपुरमा सतर्कता अपनाउन आग्रह गरिएको छ। कञ्चनपुरमा चालू वर्षको पछिल्लो छ महिनामा मात्रै 28 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका 9 जिल्ला मध्ये सबैभन्दा बढ़ी संक्रमित कञ्चनपुरमै भेटिएपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाउन र समुदाय स्तरमा रोकथामका गतिविधिलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्। स्वास्थ्य कार्यालयका औंलो निरीक्षक तथा किटजन्य रोग सम्पर्क व्यक्ति फोकल पर्सन सिद्धराज भट्टका अनुसार जनवरीमा 5, फेब्रुअरीमा 6, मार्चमा 5, अप्रेलमा 7, मेमा 2 र जूनमा 3 जना गरी 28 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। उहाँका अनुसार यही अवधिमा सुदूरपश्चिम प्रदेशभर कुल 70 जनामा संक्रमण देखिएको छ।
1: उपभोक्ताले अब भरिएको ग्यास सिलिण्डर पाउने भएका छन्। नेपाल आयल निगमले आजदेखि साबिककै 14.2 किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिए अनुसार भरि सिलिण्डर पाउने भएका हुन्। यसअघि सरकारले मध्य पूर्व एसियामा भएको द्वन्दका कारण इन्धन अभाव भएका कारणले फागुन 29 गतेदेखि अर्को निर्णय नआएसम्म आधा तेल अर्थात 7.1 किलो ग्यास भएको सिलिण्डर मात्र बिक्री गर्न निर्देशन दिएको थियो। सोही अनुसार उपभोक्ताले आधा भरिएको सिलिण्डर पाउँदै आएका छन्। इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लुलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले आजदेखि सिलिण्डरमा 14.2 किलो ग्यास भर्न उद्योगीहरूलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले बताउनुभयो। निगमले 14.2 किलो ग्यासको मूल्य प्रति सिलिण्डर 2060 रूपियाँ तोकेको छ।
0: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार कान्तिलोक पथका 2 स्थान मकनपुरको भीमभेती र हेटौँडा ठिंगिन खण्डमा पहिरो जाँदा सड़क पूर्ण रूपमा बन्द छ। सिन्धुपाल्चकमा अरणीको राजमार्ग भटेकोशी कोदारी पनि पहिरोका कारण अवरूद्ध छ। यस्तै सम्भावित बाढ़ीको जोखिमका कारण बीपी राजमार्ग काभ्रे खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। हिजो पहिरो जाँदा सिद्धी चरण लोकमार्ग अन्तर्गत उदयपुर कटारी सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। यस्तै कोशी प्रदेशकै मेची राजमार्ग इलाम राज दुहाली खण्ड पूर्ण रूपमा अवरूद्ध छ। भोजपुरको मध्य पहाड़ी लोकमार्ग एकतर्फी मात्रै सञ्चालनमा छ। लुम्बिनी प्रदेश अन्तर्गत अर्घखाँचीको सालझण्डी ढोरपाटन सड़क खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। गण्डकी प्रदेशको कास्की नयाँ पुल घान्द्रुक सड़क र बागलुङको मध्य पहाड़ी लोकमार्गमा पहिरो गएका कारण सवारी साधनहरू एकतर्फी मात्रै सञ्चालनमा छ। कर्णाली प्रदेशको जाजरको डोल्पा सड़क खण्डमा पनि पहिरोले गर्दा हिजोदेखि एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेको छ।
1: हेटौडा उपमहानगरपालिकाले आगामी साउन 1 गतेदेखि नदीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आफ्नो उत्पादनको वार्षिक मौजदात तथा खरीद बिक्रीको परिणाम सम्बन्धित पालिकामा बुझाउनुपर्ने कानूनी व्यवस्था रहेको उल्लेख गरिएको छ। उपमहानगरपालिकाले भोलि राति 12 बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि फर्म, उद्योग तथा कम्पनीबाट नदीजन्य पदार्थको बिक्री वितरण तथा ओसार पोसार कार्य बन्द गर्न आग्रह गरेको छ।
0: ललितपुरको धोबीघाटमा रोकिराखेको ट्रकमा ठोकिएर मोटरसाइकल चालकको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। बिग्रिएर सड़क छेउमा रोकिराखेको बागमती प्रदेश 03001-20-15 नम्बरको ट्रकमा 75-870 नम्बरको मोटरसाइकल ठोकिँदा धादिङको धुनीबेसी घर भएका 20 वर्षीय रितेश श्रेष्ठको मृत्यु भएको हो। घाइते भएका मोटरसाइकलमा पछाडि सवार धादिङकै सात घुम्ती बस्ने 20 वर्षकै समीर भुजेलको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरी प्रभाग सा नेपाली नियन्त्रणमा लिएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको परपर्दमा
3: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। मकनपुर मनहरी गाउँपालिका 8 सिम्पानी स्थित पूर्व पश्चिमरा सड़क खण्डमा 109 किलोग्राम भन्दा बढ़ी गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनबाट हेटौँडातर्फ जाँदै गरेको बागमती प्रदेश 01026-4893 नम्बरको जीपलाई रोकी जाँच गर्दा गाड़ीको पछाडिको भागमा त्रिपालले लुकाई छिपाई राखिएको प्लास्टिकमा भेरिएको 15 पोकामा रहेको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धादिङको गजुरी नगरपालिका 7 किरान चोक बस्ने 41 वर्षीय सुमन तामाङ र 18 वर्षीय इरोज तामाङ रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता एफटीए आजदेखि लागू भएको छ। अबदेखि भारतका 79% वस्तु बेलायती बजारमा शून्य भन्सारमा निर्यात हुनेछन् भने बेलायतका अधिकांश वस्तु भारतमा औसत 3% भन्सार दरमा आयात हुनेछन्। सम्झौता लागू भएसँगै भारतमा स्कच विस्की, जिन, ल्याण्ड रोभर र रोल्स रोयल्स जस्ता लग्जरी कार, ब्रान्डेड कपड़ा, कस्मेटिक्स तथा केही खाद्य वस्तुको मूल्य घट्ने अपेक्षा गरिएको छ। द्विपक्षीय व्यापार सन् 2030 दोब्बर भई 120 अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। भारतका वाणिज्य मन्त्री पीयूष गोयल र बेलायतका व्यापार मन्त्री जोनाथन रोनोल्ड्सले गत 2025 जुलाई 24 प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री केयर स्टारमरको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताबाट भारतीय कपड़ा, होम टेक्सटाइल, रत्न आभूषण, छालाजन्य उत्पादन, इन्जिनियरिङ सामग्री, अटो पार्ट्स, औषधि तथा कृषि उत्पादनले ठूलो लाभ पुग्ने अपेक्षा गरिएको छ। भारतीय सरकारले सम्झौताले कपड़ा र छालाजन्य उद्योगमा ठूलो संख्यामा रोजगारी सृजना गर्ने दावी गरेको छ। करिब 6 करोड़ सूक्ष्म, साना तथा मझौला उद्योगले नयाँ बजार र राम्रो नाफा कमाउने अपेक्षा गरिएको छ।
0: अब खेल समाचार। फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। गैराती डालस स्टेडियममा भएको रोमाञ्चक सेमी फाइनल भिडन्तमा फ्रान्सलाई 2-0 गोल अन्तरले पाखा लगाउँदै स्पेनले फाइनलको यात्रा तय गरेको हो। स्पेनको जीतमा मिकेल ओयारजावाल र पेड्रो पेरोले निर्णायक गोल गरे। खेलको शुरूआती समयदेखि नै आक्रामक रणनीति अप्नाएको स्पेनले 22 मिनटमा अग्रता लिएको थियो। आफ्नो 19 जन्मदिन मनाएको भोलिपल्टै मैदान उत्रिएका युवा वेंगर लामिन एमललाई फ्रान्सका लुकास डिक्नेले पेनाल्टी बक्सभित्र लड़ाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई सदुपयोग गर्दै मिकेल ओयारजावालले फ्रान्सेली गोलकिपर माइक मेकनोनलाई बीट गर्दै टोलीलाई शुरूआती अग्रता दिलाए। यो गोलसँगै ओयारजावाल स्पेनका लागि 30 गोल पूरा गर्ने 6 खेलाड़ी समेत बनेका छन्। पहिलो हाफमा 1 गोलको अग्रता बनाएको स्पेनले दोस्रो हाफमा थप आक्रमक खेल खेल्यो। खेलको 58 मिनटमा राइट ब्याक पेड्रो पेरोले ड्यानी ओल्मोसँग उत्कृष्ट 1-2 पासको तालमेल मिलाउँदै गोल गर्दै फ्रान्सलाई हराए। सन् 2010 विश्व विजेता स्पेनले अब उपाधिको लागि आइतबार न्यूयोर्क न्यू जर्सी स्टेडियममा इंग्ल्याण्ड र अर्जेन्टिना बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पराजित फ्रान्सले भने आगामी शनिबार काँस्य पदकको लागि तेस्रो स्थानको खेल खेल्नेछ। यसैबीच दोस्रो सेमी फाइनलमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिनाले प्रतिस्पर्धा गर्दैछन्। खेल एटलान्ट स्टेडियममा राति पौने एक बजे शुरू हुनेछ। विश्वकपमा यी दुई टोली 20 वर्षपछि आमने सामने हुन लागेका हुन्।
1: अब मौसम, आज पाँच प्रदेशमा भारी वर्षा हुने सम्भावना छ। कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभाग र मध्य प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यी प्रदेशका अन्य भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। राति पनि देशभर साधारणतया मौसम बदली भई कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड़ी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै, सुदूरपश्चिमको बजेट पारित गराउन काठमाडौँमा निरन्तर छलफल।
1: असार सकिन लाग्दा देशभर 50% मात्र रोपाई सम्पन्न। डेंगूको जोखिम बढ़दै गएपछि कञ्चनपुरमा सतर्कता।
0: उपभोक्ताले अबदेखि भारी ग्यास सिलिण्डर पाउने, सिलिण्डरको मूल्य 2060 रूपियाँ तिर्नुपर्ने।
1: भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू, विलासिताका वस्तुको मूल्य घट्ने अपेक्षा।
0: र फ्रान्सलाई 2-0 हराउँदै स्पेन फिफा विश्वकपको फाइनलमा आज इंग्ल्याण्ड र अर्जेन्टिना भिड्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छ। नमस्कार।
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
6: यही आउँदो साउन 2 गते पहिलो शनिबार
7: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: उपचार हुने रोगहरू
7: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
6: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
7: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
6: दिसा पिसाब एवं पेटको समस्या,
7: तौल गडबड हुने वा थाइराइडको समस्या,
6: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
7: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौंडा तनहुँ।
7: फोन नम्बर 0564142333 र 9678187।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुलेगौंडा, आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445। तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
8: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि।
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
14: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेलपोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा। सम्पर्क 9856033398 र 9845510950। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
15: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
15: छुटका दायराहरू:
4: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
15: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
4: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
15: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9848064145।
16: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
17: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
16: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाते पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
18: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
16: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
19: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
16: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9460145530।
20: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
21: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
20: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
21: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
17: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
19: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507, कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817।
18: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
22: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
18: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
22: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
0: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
21: ल नहो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन। त्यसमाथि महँगो होला नि, त्यसको त चिन्तै नगर्नु न दिदी। डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित। फोन 0654140008।
2: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
23: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वास र सुनचारी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
24: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
25: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
24: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोप्राइटर रामो विश्वकर्मा, 9811160069, राजु विश्वकर्मा 9807172।
26: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
27: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
26: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0654142733, मोबाइल 9868168887।
28: सुन न श्रेया, यो चाया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
29: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
30: कहाँ?
29: गण्डकी मेडिकल हल
27: हो। गंदगी मेडिकल हल अब छाला संबंधी सब समस्या अत्याधुनिक मेसिन परीक्षण करी विशेषज्ञ डाक्टर उपचार परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
29: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
27: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
29: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्ने बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0635903969 मोबाइल 9840826926।
3: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी बी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसैगरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गते सम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 0164502949 मोबाइल नम्बर 9762345845 वेबसाइट www.gandakiuniversity.edu.np।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801454674 र 9864023420।
7: ओहो ला
8: ल ल ल ल मरे के हो?
7: हेरे त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्दियो कि बाँच्यो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
9: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
22: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
4: कहाँ बनाए चन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
22: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
0: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा पञ्चमुनी स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
11: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झे।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
26: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
27: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ।
29: विश्वकप?
27: यस, विश्वकप अब हाम्रै दुलेगौडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
29: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
27: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda.
29: नोट, हामी कहाँ एलजी गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
4: ए सबिना, यस्तो हतारमा कता हो?
22: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ, यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864078528 र 9008816142।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
3: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
6: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
10: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 98603-73-73-10 र 98261-55507।
11: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
3: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
13: मोबाइल 9805535537 र 9806615899।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके ल डन।
15: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787।
16: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
17: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा फोन 0654142636 मोबाइल 9855678302 र 9460783002।
18: भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
18: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
18: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
18: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
3: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
18: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
3: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
18: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440।
19: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
20: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
21: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
22: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
19: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
21: हाइजेनिक राञ्च प्राली, शुक्लागण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
0: सुवर्ण अवसर।
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
0: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
0: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: तिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
0: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
0: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
0: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
21: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853519122, 9808 र 9460769246।
1: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
21: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
23: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
24: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
23: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
24: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
23: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856062136 र 9151166136।
25: अहिले बिहानको 10 बज्यो।
5: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना रा राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही
7: 63136
8: 103.8 अंतर्मन को आवाज
9: स्टेशन 1

0: मोबाइल 98160 95301।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49304।
4: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्ने भएको हो। कानून मन्त्री सुविता गौतमले न्याय परिषद, न्याय सेवा आयोग र लोक सेवा आयोगको वार्षिक प्रतिवेदन आजको बैठकमा प्रस्तुत गर्नुहुनेछ। यी प्रतिवेदनहरू हिजो पनि पेश गर्ने कार्यसूची रहेको थियो। बैठकका अधिकांश समय हिजो सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनमा खर्चिएपछि आजलाई सारिएको हो। बैठकमा आज अर्थमन्त्री डाक्टर वाग्लेले पनि अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सन्धि सम्बन्धी प्रोटोकलका मुद्दाहरूलाई छलफल गरेर अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले प्रतिवेदन पेश गर्ने एक मात्रै कार्यसूची रहेको छ। नक्कली भूटानी शरणार्थी प्रकरणमा 16 दोषीलाई सजाय तोकिएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेका 16 दोषीलाई जिल्ला अदालत काठमाण्डुले न्यूनतम 1 वर्षदेखि अधिकतम 4 वर्षसम्म सजाय निर्धारण गरेको हो। पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी सहित 9 अभियुक्तलाई जनही 4 वर्ष कैद र 40,000 जरिवाना तोकिएको छ भने अर्का पूर्व मन्त्री बालकृष्ण खाँड सहित 2 जनालाई जनही 2 वर्ष कैद र 20,000 जरिवाना ठहरिएको छ। बाँकी 5 अभियुक्तका हकमा जनही 1 वर्ष कैद र 10,000 जरिवाना निर्धारण गरिएको छ। जिल्ला अदालत काठमाण्डुका न्यायाधीश तेज बहादुर खड्काको इजलासले सुनाएको सजाय आदेश अनुसार पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई 2 वर्ष कैद सजाय र 20,000 जरिवाना तोकिएको छ। सरकारी लिखित कृत्य कसुर, ठगी र संगठित मुद्दामा टेकनाथ रिजाललाई 2 वर्ष कैद र 20,000 जरिवाना तोकिएको छ। यस्तै पूर्व गृह सचिव टेक नारायण पाण्डे, केशव प्रसाद दुलाल, ज्ञानु भण्डारी, सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजित राई, गोविन्द कुमार चौधरी र आङटावा शेर्पालाई 4 वर्ष कैद र 40,000 जरिवाना तोकिएको छ। विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक सुनिल पौडेल सहित 5 जनालाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ। अध्यक्ष सुदर्शन देव भट्ट, सदस्यहरू हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्यूटर इन्जिनियर रामशरण गायक र ओल्ड डिस्ट्रिब्यूशन नेपाल प्रालीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरूण श्रेष्ठलाई दोषी ठहर गरेको हो। उनीहरूलाई जनही 3 महिना कैद र 10,000 जरिवाना तोकिएको छ। पौडेलको हकमा भने थप 3 महिना थप कैद सजाय तोकिएको छ। अदालतका अनुसार उपकरण आपूर्ति गर्ने कम्पनी ओल्ड डिस्ट्रिब्यूशन नेपालका अध्यक्ष श्रेष्ठलाई मुख्य प्रतिवादीहरूको कसुरमा मतियार भएको ठहर गरिएको छ। साथै ओल्ड डिस्ट्रिब्यूशन नेपाल कम्पनीलाई समेत 10,000 रूपियाँ जरिवाना हुने फैसला भएको छ। विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त राख्दै सुशासन कायम गर्न नवनियुक्त उपकुलपतिहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा मंगलबार हिजो सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उच्च शिक्षाका चुनौती र सुधारबारे विस्तृत छलफल भएको थियो। सो क्रममा उनीहरूले शैक्षिक थलोको गरिमा जोगाउन राजनीतिक हस्तक्षेप रोक्ने संकल्प गरेका छन्। विश्वविद्यालयको प्राज्ञिक वातावरण बिग्रन नदिन, विद्यार्थी युनियन लगायतका राजनीतिक गतिविधि गर्न नदिने

0: हरको भनाई रहेको छ। प्राध्यापक कर्मचारी र विद्यार्थीलाई दलीय राजनीतिबाट अलग राखिनेछ। उनीहरूलाई विशुद्ध रचनात्मक अनुशासनात्मक र प्राज्ञिक कार्यमा मात्रै केन्द्रित गराउने सामूहिक योजना रहेको छ। प्रशासनिक र आर्थिक क्षेत्रमा व्यापक सुधार गर्दै सुशासन र पारदर्शिता सुदृढ गर्ने प्रतिबद्धता पनि उपकुलपतिहरूले प्रस्तुत गरेका छन्। आर्थिक अनुशासन कायम गर्न बेरुजु फर्चोटलाई प्राथमिकता दिने उनीहरूको भनाइ रहेको छ। कलेजो प्रत्यारोपणका लागि नेपाली बिरामीले विदेश धाउनुपर्ने र करोड़ौं रूपियाँ खर्च गर्नुपर्ने बाध्यता अहिले हटेको छ। एक दशक अघिसम्म यस्तो उपचारका लागि भारत, थाइल्याण्ड र सिंगापुर मुख्य गन्तव्य रहेका थिए। विदेशमा उपचार गराउन सामान्य नागरिकको सामर्थ्य पुग्दैन थियो। महँगो खर्च र महीनौसम्मको विदेश बसाईले परिवारमा आर्थिक र मानसिक बोझ थप्ने गर्दथ्यो। पछिल्लो 10 वर्षमा नेपालले कलेजो प्रत्यारोपणमा उल्लेखनीय सफलता प्राप्त गरेको छ। अहिले नेपाली चिकित्सकले आफ्नै नेतृत्वमा जटिल शल्यक्रिया सफलतापूर्वक गरिरहेका छन्। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा 2073 मंगिरको 22 गते पहिलो पटक कलेजो प्रत्यारोपण सफल भएको थियो। केन्द्रकी कार्यकारी निर्देशक डाक्टर कल्पना कुमारी श्रेष्ठले दक्षिण कोरियाली विशेषज्ञको सहकार्यमा यो सेवा शुरू भएको जानकारी दिनुभयो। देशैभरि हालसम्म 50% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकोमा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो। विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म 6% रोपाई भएको भए पनि यस वर्ष 50% मात्रै रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। प्रदेशगत रूपमा सबैभन्दा बढ़ी सुदूरपश्चिममा 87% रोपाई सम्पन्न भएको छ। त्यस पछाडि गण्डकीमा 65.9%, कर्णालीमा 60%, लुम्बिनीमा 59% र बागमतीमा 57% रोपाई सम्पन्न भएको छ। कोशीमा 32 र मधेसमा पनि 32.7% मात्रै रोपाई सम्पन्न भएको विभागले जनाएको छ। विभागका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाई अझै बढ़ने विभागको अपेक्षा छ। बाढ़ी पहिरो र अन्य प्राकृतिक विपद नआएमा रोपाई अझै तीव्र हुने विभागले जनाएको छ। नेपाल आयल निगमले आजबाट बजारमा खाना पकाउने ग्यासको भरि सिलिण्डर पठाउने निर्णय गरेको छ। निगमले साबिकै अनुसार 14.2 किलो तौल भएको ग्यास सिलिण्डर प्रयोगमा ल्याउने निर्णय गरेको हो। मध्य पूर्वको तनाव तथा बजारमा ग्यासको अभाव पछाडि निगमले गएको फागुन अन्तिम सातादेखि बजारमा आधा तौल भएको सिलिण्डर प्रयोगमा ल्याएको थियो। 4 महिना पछाडि उपभोक्ताले पूरा तौल भएको ग्यास सिलिण्डर पाउन लागेका हुन्। भारतबाट प्रतिदिन 100 बुलेट ग्यास आउने सुनिश्चितता भएकाले आजबाट पूर्ण तौल भएको सिलिण्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। स्टक रहिन्जेलसम्म केही दिन आधा तौल भएको सिलिण्डर पनि बजारमा रहनेछ। पूर्ण तौलको ग्यास सिलिण्डरको भाव 2060 रूपियाँ कायम गरिएको छ। विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान भएको छ। सूचना तथा संचार मन्त्रालयले आज सम्पन्न सूचना जारी गरेर योग्य उम्मेद्वारहरूबाट दरखास्त आह्वान गरेको हो। दरखास्त दिने म्याद साउनको 8 गतेसम्म रहेको छ। उम्मेद्वारका लागि न्यूनतम योग्यता, दरखास्त फारम र दरखास्त साथ संलग्न गर्नुपर्ने आवश्यक कागजात लगायतको विस्तृत जानकारी संचार मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख गरिएको छ। संचार माध्यमहरूलाई नेपाल सरकारबाट उपलब्ध गराइने सार्वजनिक हित सम्बन्धी सबै विज्ञापन तोकिएको आधारमा विज्ञापन बोर्ड मार्फत समानुपातिक रूपमा वितरण हुने गर्दछ। विज्ञापन बोर्डले वस्तु वा सेवाको बजार परिवर्तन वा बिक्री वितरण गर्न वा त्यस्तो वस्तु वा सेवाको प्रचार प्रसारका लागि गरिने विज्ञापन तथा तत्सम्बन्धी व्यवसायलाई नियमन गर्ने गर्दछ। नेपाल सरकारको मन्त्री परिषदको असारको 30 गतेको निर्णयले सशस्त्र प्रहरी बल नेपालका विपद खोज उद्धार उच्च जोखिममा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। उद्धारमा खटिने कर्मचारीलाई मासिक रूपमा तलब 15% भत्ता दिने र खटिएको दिनमा 500 का दरले उच्च जोखिम भत्ता दिने निर्णय भएको छ। उच्च जोखिममा खटिने गोताखोर तथा हिमाली क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई उच्च जोखिम भत्ता दिने नेपाल सरकारको निर्णय सकारात्मक र प्रभाव पार्ने विश्वास गरिएको छ। यस निर्णयले उच्च जोखिममा खटिने प्रहरी कर्मचारीको उच्च मनोबल रहनेछ भने उनीहरूको आर्थिक रूपमा समेत सुधार हुने विश्वास लिएको छ। मनसून सक्रिय भएसँगै पृथ्वी राजमार्गको मुगलिन पोखरा सड़क खण्ड अत्यन्तै जोखिमपूर्ण बन्न थालेको छ। राजमार्ग स्तरोन्नतिका लागि भइरहेको कटान र लगातारको वर्षाका कारण तनहुँ खण्डमा दर्जनौ स्थानमा पहिरो खस्ने र ढुङ्गा खसिरहने जोखिम बढ़ेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार मोसेखोला, घाँसीकुवा, छिर्कने, देउराली, विमल नगर, ढापटार लगायतका दर्जनौ ठाउँमा पटक पटक पहिरो खस्ने गरेको छ। विमल नगर स्थित सिद्ध गुफामा विकास समितिका अध्यक्ष लाल कुमार श्रेष्ठले चुनपहरा क्षेत्रमा वर्षा निरन्तर भइरहेकाले पहाड़बाट ढुङ्गा खस्ने जोखिम कायम नै रहेकोले सतर्कता अपनाउनुपर्ने बताउनुभयो। राजमार्ग तथा तटीय क्षेत्रमा जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाउन सार्वजनिक अपील जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सुरक्षा निकाय, सड़कसँग सम्बन्धित कार्यालय र स्थानीय तहलाई हाई अलर्ट अवस्थामा राखिएको जानकारी दिनुभयो। महिला उद्यमी संघ तनहुँ र इनर व्हील क्लब अफ दमोलीको आयोजना तथा तनहुँ सौन्दर्य व्यवसाय संघको सहजीकरणमा मंगलबार हिजो दमोलीमा मेहेन्दी कला एवं सौन्दर्य शिप प्रदर्शनी तथा महिला उद्यमीको उत्पादन प्रदर्शनी सम्पन्न भएको छ। कार्यक्रममा मेहेन्दी कला, मेकअप तथा सौन्दर्य सम्बन्धी विभिन्न शिपको प्रत्यक्ष प्रदर्शन गरिएको थियो। साथै महिला उद्यमीहरूले उत्पादन गरेका हस्तकला, खाद्य परिकार, घरेलु तथा स्थानीय उत्पादनका सामग्री समेत प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनीले महिला उद्यमीहरूको उत्पादनलाई बजारसँग जोड्दै उनीहरूको शिप क्षमता र उद्यमशीलताको प्रवर्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज समुद्री मार्ग हुँदै आवत जावत गर्ने जहाजहरूमा 20% कार्गो शुल्क लगाउने आफ्नो प्रस्ताव फिर्ता लिनुभएको छ। यसको सट्टा खाड़ी मुलुकहरूसँग ठूलो व्यापार तथा लगानी सम्झौता गरिने र त्यसबाट अमेरिकाले अझै बढ़ी लाभ लिने उहाँले बताउनुभयो। ट्रम्पका अनुसार ती सम्झौता मार्फत अमेरिकामा ठूलो परिमाणमा लगानी वितरणे भएको छ, यसले लाखौं नयाँ रोजगारी सृजना गर्नेछ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेख्दै मध्य पूर्वका नेताहरूसँग भएको अत्यन्तै सकारात्मक वार्तापछि 20% शुल्क लगाउने निर्णय परिवर्तन गरिएको बताउनु भएको छ। अब प्राथमिकता खाड़ी मुलुकहरूसँग व्यापार र लगानीसँग सम्बन्धित सम्झौतामा केन्द्रित हुने उहाँले उल्लेख गर्नुभयो। ट्रम्पले सोमबार मात्रै अमेरिका स्ट्रेट अफ होर्मुजको संरक्षक बन्ने र उक्त समुद्री मार्ग हुँदै ओसार पसार हुने सबै कार्गोमा 20% शुल्क उठाउने घोषणा गरिएको छ। रणनीतिक रूपमा महत्वपूर्ण यस समुद्री मार्गको सुरक्षा अमेरिकाले गरिरहेको भन्दै त्यसको लागत अन्य मुलुकले बेहोर्नुपर्ने उहाँको तर्क रहेको थियो। र अन्तिममा खेल समाचार। स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ। गैराती भएको पहिलो सेमी फाइनल खेलमा उपाधिको दावेदार टोली फ्रान्स 2 गोलले पराजित भएको हो। अमेरिकाको डालस स्टेडियममा भएको खेलमा स्पेनका लागि पेड्रो पोरो र मिकेल ओयार जावलले 1-1 गोल गर्नुभयो। स्पेनले 22 मिनटमा पेनाल्टीमा गोल गरेर अग्रता बनाएको छ। फ्रान्सका लुकास डिनेले फाउलपछि प्राप्त पेनाल्टीलाई मिकेलले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाउनु भएको हो। स्पेनले दोस्रो हाफमा 58 मिनटमा अग्रता दोब्बर बनाएको छ। उसका पेड्रोले डानी ओल्मोसँग उत्कृष्ट 1-2-1 पास खेले छन् भने ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गर्नुभयो। त्यसपछि थप गोल हुन सकेन। सन् 2010 उपाधि विजेता स्पेन 16 वर्ष पछाडि विश्वकप फुटबलको फाइनलमा पुग्न सफल भएको छ। स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। दोस्रो सेमी फाइनल आज मध्यराती 1:15 इंग्ल्याण्ड र अर्जेन्टिनाले खेल्दैछ। अर्जेन्टिना साबिकको उपाधि विजेता टोली रहेको छ भने यो विश्वकपको फाइनल खेल साउनको 3 गते आइतबार राति 1:15 हुने भएको छ। हवस् त, नै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको धोरबारही हेडलाइट साझेका लागि सकिएको छ। 2 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै अशोक विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबारही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गर्दिन कि क्या हो?
3: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ल नहो, छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
6: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
5: यही युनाइटेड सप्लाइजमा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो। यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
6: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्।
5: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प स्टोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
7: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू,
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 98562625 र 98468464145।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968161887।
6: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
7: अहिले के सुन्ने भनेको
5: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
7: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
5: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन,
7: थाहा छ के? बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
5: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
9: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
9: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9801454674 र 9864023420।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
12: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
12: तिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
12: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
12: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
11: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
13: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
14: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
11: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9648883522।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: म्याडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
8: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
8: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
15: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
11: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
15: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
7: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
11: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
11: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
11: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
11: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9846696769 र 9846115644।
4: VP फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि.
16: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज.
17: 103.8 मेगाहर्ज प्रेजेन्ट एभ्रीडे 10:30 एएम टु 12 पीएम.
18: इट्स टाइम फर कॉलिंग टाइम
17: ओन्ली ऑन रेडियो ढोरबाराही.

0: हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिको साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ भन्ने प्रोग्राम कलिङ टाइम लिएर सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छको 12 बजेको समयसम्म पगे पनि सम्पूर्ण श्रोता साथीहरू सञ्चारमा हुनुहुन्छ होला अनि साथमा रेडियो ट्युन अन गरेर हामीलाई सुन्दै हुनुहुन्छ भन्ने आशा अपेक्षा पनि रहेको छ। प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला भने केही क्षणमा हामी साथीहरूलाई पनि सहभागी गराउँछौ। आज बिहिबारको एपिसोड बुधबारको एपिसोडमा रहेर चाहिँ ड्रामा पनि गर्नुपर्छ, नाटक पनि गर्छौं है हामी। यसरी हप्ताको सातै दिन पनि आउँछौं भने साथमा चाहिँ मिठा मिठा आधुनिक गीत संगीतलाई पनि कार्यक्रममा स्थान दिइरहेको हुन्छु र अहिलेको लागि चाहिँ सललाई देऊ माया बोलको सुमधुर गीत रहेको छ। हिजो मात्र रिलिज भएको गंगा सनमका आवाजमा सजिएको यो सुमधुर गीतमा साथमा चाहिँ मुकेश कोइरालाको पनि आवाज रहेको छ। राख्दैछु, सिकार्नु होला है त।
1: के हो बहिनी, लभ परिरहेको जस्तो छ नि, खुब मुस्कुराइरहेछौ त।

0: हजुर, सललाई देऊ माया यो सुमधुर गीतबाट कार्यक्रमको सुरुवात गरिसकेको छु भने अब गीतले भने जस्तै नै सलल अब कसरी हुन्छ हाम्रो श्रोता साथीहरूले चाहिँ हामीलाई सुनेर साथ दिनु भएको छ होला अनि माया पनि गरिराख्नु भएको छ होला है. अब सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीहरू सुन्दै हुनुहुन्छ भने प्रोग्राम रहेको छ कलिङ टाइम अनि प्रोग्राम कलिङ टाइममा चाहिँ हामी आज बुधबारको एपिसोडमा रहेर चाहिँ ड्रामा गर्छौँ है. ड्रामा गर्नको लागि विषयवस्तु यहाँले आफै पनि लिएर आउन सक्नुहुन्छ नभए हामी पनि दिन्छौँ 0625414000 बाट भएर आज जोडिन सक्नुहुन्छ र कोही सहभागी साथी हुनुहुन्छ हामीसँग लाइनमा. ढिला नगरी स्वागत गरिहाल्छु. हेलो नमस्ते हजुर. हेलो नमस्ते हजुर. कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो तन्मय दिजुलाई. अनि के छ त अनि हाम्रो दिजुको आजको नयाँ नौलो हल्काबाट अनि फुलचोकतिरको पनि सुनाइदिनुहोस् न त.
1: नयाँ नौलो केही छैन, आज त पानी आएन.
0: अनि खाना खानु भयो त?
1: थाहा छैन, खाना त अहिले के खान्थ्यो, अब एकछिन बसी खाने
0: ल. एकदमै खानपिन पनि मिठो गरेर खानु होला, हामीलाई पनि सुन्दै गर्नु होला. अनि आज ड्रामा गर्नको लागि कतिको रेडी हुनुहुन्छ त नि?
1: ड्रामा गर्न रेडी नै छ खाना त.
0: ल आज कुनै कन्टेन्ट छ अब यो खालको गर्ने त्यो खालको गर्ने भन्ने कुनै विषयवस्तु लिएर आउनु भएको छ?
1: के भन्छ अरे, अहिले एसएससी एस दिएर बसेर अनि त्यतिकै हल्लिएर बस्ने अरे बहिनी.
0: हजुर हजुर.
1: म चाहिँ दिदी रे खालि काम पनि नगर्ने बहिनी, खालि मोबाइल मात्रै हेर्ने.
0: हजुर हजुर.
1: भनेको नभन्ने हल्लेर कुन कुन बिग्रिने साथी.
0: ल ठिकै छ भनेपछि आज दिदीले चाहिँ मलाई मजाले गाली गर्नुहुन्छ है नि त हाम्रो दिजुले. ल सुरु गरिदिनुहोस् अब. अल्छी बहिनीलाई त बोल्न पनि झ्याउ लाग्छ कि सुरु भयो होइन, यता अब थपक्क बस्ने होला मोबाइलै हेर्ने होला. ल अब सुरु गरिदिनु पर्यो.
1: ए नानी.
0: हजुर हजुर. के भयो, कति बोलाउनु हुन्छ कि? म नभए हाम्रो दिदीले कसलाई बोलाउनु हुन्थ्यो होला कि? खालि नानी नानी
1: गरेको थियो, खालि मोबाइल मात्रै हेरेछ. पर्सेछ त्यहाँ दिएको हुन्थ्यो नि.
0: यस्तो झरी परेर अहिले भर्खर चिप्लो भइहाल्छ, अरूको जस्तो राम्रो सिमेन्टको बाटो भए पो, सिमेन्टको आँगन भए पो हुन्थ्यो र अहिले भर्खर यो माटो हिलो हुन्छ.
1: हेर्दा
0: पनि यो झरी बर्खामा त केही पनि हुन्न जस्तो भए पनि.
1: साथी ल्याएछ, लखर लखर साथी घर जान्छ भने लखर लखर लखर हिँड्यो.
0: कहिले गयो म यो हाम्रो दिदी यतिकै नभन्नु है. म हिजो पनि पानी परेर घरै थिएँ, अस्तिबाट पनि घरै छु, आज पनि हजुरकै अगाडि त छु नि. खालि त्यस्तै जे पाए त्यही भन्नुहुन्छ.
1: न काम गर्छ न पढ्छ, खालि लखर लखर उलेछ हिँडेछ.
0: अनि पढेर त भ्याइसक्यो त, कति पढ्ने हो र? अस्ति भर्खर रिजल्ट आएको होइन मेरो, बिर्सिनु भयो क्या? अब कलेज जोइन हुने भनेको बरु अलि पछि साथी आएपछि जाने भनेर कि. साथीसँगै जानु
1: पर्यो नि. पढ्ने साथीहरूसँग डुले पो हुन्छ, नपढ्ने साथीहरूसँग डुलेको डुले गरेर.
0: साथीहरूले गरेर पढ्ने होइन, पढ्ने मैले हो. अब समय आएपछि अब साथी पाएपछि एक फेर जान्छु अनि त्यसपछि म आफै आएर पढिहाल्छु नि. अहिले पो जानलाई साथी चाहिएको र कि हजुरले गएर हालिदिनु पर्यो. हजुर पनि कामले असार लाग्छ भन्ने, काममा जाने नभ्याउने, अनि म मात्रै कता जाने त अनि. अनि अहिलेसम्म घर छोडेर त गएन राम्ररी, अब म कहाँ जाने त नि एक्लै एक्लै. अब कहाँ जाने कहाँ जाने. साथी चाहियो नि त. अनि हजुर चाहिँ जहिले काममा जाने कहिले जहिले काममा जाने. ल ठिकै छ, किन होला. अझै मैले चाहिँ सोचेको थिएँ कि हाम्रो दिदीले अलि धेरै गाली गर्नुहुन्छ कि, अब यो यो विषय लिएर पनि पढ्या भए अझै राम्रो हुन्छ भन्दै गाली गर्नुहुन्छ कि जस्तो पनि लागेको थियो. धन्न आज चाहिँ ठिकठाकै मात्रै गाली खाइयो है.
1: दिदी चाहिँ अलि पढेको खालि पढे
0: हजुर हजुर त्यही त गाह्रो छ नि हो आजकलको बच्चाहरूलाई चाहिँ जहाँ जान पनि साथी होइन अनि आफू जाने ठाउँमा चाहिँ एक्लै जाने रे अनि जानुपर्ने ठाउँमा चाहिँ एक्लै जान नसक्ने कि कस्तो खालको होला कि के होला यस्तो अनि अब तपाईँले सुरुवातीमै जोड्नु भए जस्तै नै हिजो आजको मुख्य समस्या यो मोबाइल फोन नभएको भए चाहिँ के हुन्थ्यो होला ल ठिकै छ धेरै धेरै धन्यवाद अब राम्रो विषयवस्तु चाहिँ यहाँले उठान गरिदिनु भएको थियो अनि अब धेरै साथीहरूलाई चाहिँ अब मैला भन्नुभएको जस्तो पनि लाग्यो होला हामीले चाहिँ ड्रामा प्रस्तुत गरेको हो अहिले भने सम्झना सन्देश राखिदिनुहोस् अनि छुट्टिनुपर्छ हामी
1: हजुरलाई साथीहरू भन्नुपर्छ अमृत दाई उमनाथ दाई नरेन्द्र दाई टोप दाई अनि तारावाद दाई अनि चन्द्र भाइ एकराज भाइ रोहित भाइ चेतना अनि रसिका अनि खगी माया सम्पूर्णको लागि भन्दै सुतिन्छु नमस्ते शुभ दिन
0: शुभ दिन बाई बाई उहाँ हुनुहुन्थ्यो दलमाया दिजु र उहाँले विषयवस्तु चाहिँ उठान गरे सँगसँगै हामीसँग ड्रामा प्रस्तुत गरेर पनि गइसक्नु भएको छ अब यो खालीको समयलाई चाहिँ अब सबैले सदुपयोग पनि गर्नुपर्छ अब विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ विशेष गरी अहिलेको मुख्य समस्याको रूपमा पनि हेरिन्छ मोबाइल फोन चाहिँ अब धेरै हेरे उबेलाको समयमा चाहिँ हामीले अब अलिकति छुट्टी पाए कि टिभी हेर्यो रे भनेर चाहिँ गाली खाइन्थ्यो होइन अब हामी आफैले पनि खाइन्थ्यो अब कतिपय साथीहरूले पनि भोग्दै आउनु भयो अब त्योभन्दा अगाडिको साथीहरूले त मोबाइल फोन के हो टिभी के हो होइन कसैको घरमा गएर बाहिरबाट हेरेको मात्रै याद छ पनि भन्नुहुन्छ होला समय त्यस्तो पनि थियो तर अहिले चाहिँ अब मोबाइल फोन बिना चाहिँ अब सबै कुराहरूको चाहिँ अब फाइदा बेफाइदा हुन्छ अरे कि होइन अब त्यसलाई चाहिँ सही रूपमा सदुपयोग गर्न सक्यो भने हामी मोबाइल फोनबाट पनि धेरै कुराहरू चाहिँ सिकिरहेको हुन्छ अब अहिले हालैको कुरा गर्नुपर्दा अब विश्वकपको माहौल पनि छ होइन कतिपय साथीहरूलाई चाहिँ अब गेम्सहरू पनि मनपर्छ अनि त्यो समयमा चाहिँ हामी एउटै कुना बसेर चाहिँ अब कति टाढाको खेलहरू पनि मजाले देख्न पाइन्छ होइन समय पनि दिनहरू गइरहेको हुन्छ तर पनि अब त्यही विश्वकपलाई पनि हामी रातभरि हेर्ने अब पढाइको लागि चाहिँ स्कुल नजाने होइन अब त्यसरी नै आफ्नो निन्द्रा खेर फाल्ने काम कार्य नगर्ने हो भने पनि त्यसको त्यसलाई चाहिँ सही रूपमा सदुपयोग गर्न सकेन भने त्यसको पनि बेफाइदाहरू त छ नि त त्यही भएर चाहिँ कुनै पनि कुराको चाहिँ अब फाइदा बेफाइदा भन्ने कुरा चाहिँ हुन्छ हामीले अब बेफाइदातिर दुरुपयोग गर्दै जाने कि अब त्यसलाई चाहिँ सदुपयोग गर्दै अब अगाडि बढ्ने त्यो कुरामा चाहिँ हामी आफैमा चाहिँ भर पर्ने कुरा पनि हो त्यसैले चाहिँ जुनै पनि कुराको चाहिँ हामी राम्रो पाठहरू चाहिँ लिन सक्नुपर्छ अब नकारात्मक कुराहरू छ भने त्यसलाई चाहिँ अब कसरी हुन्छ होइन त्यसलाई चाहिँ त्योभन्दा पनि राम्रोतिर चाहिँ जानुपर्छ जस्तो पनि लाग्छ है यो ड्रामा सँगसँगै अहिलेको लागि भने हामी एउटा गीत सुनौ अनि त्यसपछि मिलेसम्म हामी साथीहरूलाई पनि सहभागी चाहिँ गराउँछौँ तर अहिले भने एउटा गीत सँगसँगै हामी विश्रामा जानुपर्ने बेला पनि भइसकेको छ 11 बजेको टाइम सेक लगतै हामी फेरि यसरी नै विषयवस्तु सँगसँगै हामी साथीहरूलाई सहभागी गराउँदै हामी ड्रामा मार्फत चाहिँ मुख्यत हामी साथीहरूलाई सम्झना सन्देशहरू चाहिँ दिने काम गर्छौँ आउन सक्नुहुन्छ 0965-74-2000 बाटो भएर भन्दै प्रमोद खरेलको आवाजमा सजिएको सलल सलल कर्णाली टाइटलमा रहेको कर्णालीको मायालाई देखाइएको सुमधुर गीत अब जुम्लाको ठाउँलाई सेरोफेरोलाई पनि देखाइएको छ यहाँले म्युजिक भिडियो हेर्नुहुन्छ भने सुरज पण्डितको चाहिँ यसमा चाहिँ सुरज थापाको है लिरिक्स र म्युजिक चाहिँ रहेको छ यो गीत सँगसँगै विश्राम पश्चात 11 बजेको टाइम चाहिँ लगतै हाम्रो पुनः भेट त हुन्छ नि यहाँ भने कतै नजानु होला हामी सँगै रहनुहोला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: एकला एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौं।
2: विश्वकप?
1: यस, विश्वकप। अब हाम्रै दुले गाउँदामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
2: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुटाउँ।
1: म्यानेज्ड बाई योर चोइस, जीके साउन्ड एन्ड लाइट हाउस, दुलेगौंदा।
2: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
3: पसल सरेको सूचना, शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार, 98253919122, 98058800008 र 98460076246।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
5: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान शाक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौंडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौंडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460-78528 र 98028-16142।
11: डाइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
12: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
11: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
12: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
13: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
14: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
13: उपचार सेवाहरू:
14: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
13: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
14: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
13: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
14: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
13: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
14: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
15: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
16: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
17: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
16: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
18: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
19: डर लाग्नु, निद्रा नलाग्नु,
18: अनौठा विचार आउनु,
19: निराशा बढ्नु, खुसी नहुनु,
18: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
19: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
18: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
19: छटपटी हुनु, चिटचिट पसिना आउनु,
18: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
19: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
18: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
19: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
20: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
21: दिदी पनि नबजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
22: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 98166-34372।
0: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
23: स्टुडियो अहिले बिहानको 11 बज्यो।
1: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301

हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम सेक लगते सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम अनि प्रोग्राम लिएर सदा चाहिँ आज पनि तपाईँको साथमा म छँदैछु। कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छ अबको 12 बजेको समयसम्म भनिरहँदा चाहिँ अझै पनि हामीसँग चाहिँ अब 1 घण्टाको समय त बाँकी छँदैछ। आज बुधबारको एपिसोडमा रहेर चाहिँ हामी ड्रामा प्रस्तुत गरिरहेका छौँ, नाटक गरिरहेका छौँ। अब सधैँको तपाईँ त अब सधैँ हुनुहुन्छ नै हाम्रो साथीहरू अनि म छँदैछु। आज भने अलिकति फरक पात्र चाहिँ बन्न सकिन्छ हामी चाहिँ जुन आफू नभए पनि हामी चाहिँ अब नाटक गर्दै होइन अब नाटकको पात्र निर्वाह गर्दै अनि हामी नाटक मार्फत चाहिँ साथीहरूलाई प्रोग्राम रहेको छ कलिङ टाइम अनि प्रोग्राम लिएर सदा चाहिँ आज पनि तपाईँको साथमा म छँदैछु। कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छ अबको 12 बजेको समयसम्म भनिरहँदा चाहिँ अझै पनि हामीसँग चाहिँ अब 1 घण्टाको समय त बाँकी छँदैछ।

बाटो भएर भने बिहानको समय धेरै साथीहरू आफ्नो काम कार्यमा नै व्यस्त व्यस्त चाहिँ हुनुहुन्छ होला। र ठ्याक्कै अहिले चाहिँ एउटा जानकारी पनि गराइहालौँ, अहिले अब असारको महिना पनि छ होइन, अब देशभर चाहिँ अहिलेसम्म चाहिँ झन्डै अब 55% धान रोपाई चाहिँ सकिएको छ भनेर पनि एउटा ठ्याक्कै न्युज चाहिँ आएको रहेछ होइन। अब त्यो सँगसँगै अर्को दुःखदको कुरा भनेको चाहिँ अब मलको अभाव होइन, हाम्रो ठाउँमा चाहिँ जहिले यस्तै हुन्छ होइन, अब किसानको गुनासोहरू जहिले यही नै हुन्छ, अब आखिर कहिलेसम्म होइन, अब खेती गर्छु किसानी गर्छु होइन दुःख गर्छु भने पनि अब कहिले काहीँ चाहिँ अब प्रविधिको अभाव सँगसँगै अब चाहिँ अब मल जल सँगसँगै बिउ बिजनको कारणले गर्दा पनि अथवा कतिले चाहिँ अब भने जस्तो प्रतिफल चाहिँ हामी पाइरहेको हुँदैनौँ कि, त्यसैले अब मेहनत त गरिन्छ, मेहनत गरे अनुसारको फल गरे पो पाए पो बल्ल पो आफूलाई अलिकति गरेछु जस्तो चाहिँ हुन्छ, तर पनि अब कुनै अब यस्तै प्राविधिक समस्याहरू सँगसँगै अब पाउनुपर्ने बिउ बिजनको समस्याले गर्दा पनि कतिपय ठाउँमा चाहिँ हामीले आफूले पाउनुपर्ने जति उपलब्ध चाहिँ पाइरहेको हुँदैनौँ। अहिले ठ्याक्कै याद देख्दै थिएँ अनि साथीहरूलाई पनि जानकारी गराए, अब 55% धान रोपाई भनेपछि अझै हामी अब धेरै ठाउँमा चाहिँ रोपाईको काम सकेन बाँकी नै छ होला, धेरै साथीहरू काम कार्यमा होइन अझै पनि अब बारीतिर नै खेतबारीतिर चाहिँ व्यस्त हुनुहुन्छ भने कतिपय साथीहरू चाहिँ अब असार महिना भन्ने बित्तिकै चाहिँ अब किसानी साथी मात्र होइन कि अब अफिस कार्यालय जाने साथीहरूलाई पनि अब मेहनत भरिको चाहिँ अब असार मसन्तसम्म चाहिँ साथीहरूले चाहिँ अब यो वित्तीय संस्थातिर पनि आफ्नो काम कार्य चाहिँ सक्नुपर्ने हुन्छ कि, अनि त्यतातिर पनि भ्याइ नभ्याइ चाहिँ छ होला। अब विद्यार्थी भाइ बहिनीहरू अब पढाइ क्षेत्रको साथीहरूको कुरा हुनुपर्दा त कतिपय ठाउँ र चाहिँ अब पढाइ भइरहेको छ, कतिपयतिर अब परीक्षा चलिरहेको छ, कतिपय अब बर्खे विदा भनेर घरमा पनि बस्नु भएको छ होला, विशेष त अब बर्खायामको समय पनि छ, विशेष आफ्नो स्वास्थ्यको ख्याल चाहिँ राख्नु होला पनि भन्न चाहन्छु। अहिले भने एउटा गीत सुनौ अनि मिलेसम्म हामी साथीहरूलाई पनि सहभागी गराउँछौ, अघि साथी जोडिनु भएको थियो फेरि कता हराउनु भयो है, सुन्दै हुनुहुन्छ भने हामीसँग केही छिनमा जोडिँदै गर्नु होला। अहिलेको लागि भने हुम्लाको लिमी कति राम्रो तिमी, यो गीत भर्खरै रिलिज भएको समयमा चाहिँ अब टिकटकतिर पनि सामाजिक सञ्जालतिर पनि एकदमै ट्रेन्डिङ चाहिँ थियो, अहिलेको लागि सोही गीत हामी सुन्दैछौ। यस्तै योगी सँगसँगै गीताञ्जली थापाको आवाजमा सजिएको यो गीत स्वीकार्नु होला है त।

0: हजुर मायाकै भाका गुन्जिन्छ टाढा डाँडा र पाखामा सुमधुर शब्द संगीतले भरिएको मिठो गीत रहेको थियो हुम्लाको लिमी कति राम्रो तिमी. अब गीतले भने जस्तो नै यो गीत आफैमा पनि एकदमै सुन्दा पनि एकदमै मिठो चाहिँ छ. यास्ती योगी अनि गीताञ्जलीको आवाजमा सजिएको यो सुमधुर गीत सँगसँगै अब पालो तपाईँको हो 0625400200 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ. टेलिफोन लाइन पनि खुल्ला छ र कोही सहभागी साथी भन्ने लाइनमा हुनुहुन्छ है. हेलो नमस्ते हजुर. हेलो नमस्ते हजुर.
1: हेलो
0: हेलो कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रिताजीलाई.
1: धन्यवाद दिदी.
0: अनि रिताजीले म बोलेको कस्तो सुन्नु भएको छ? म बोलेको कस्तो सुन्नु भएको छ रिताजी?
1: एकदमै राम्रो सुनेको
0: छु. अनि किन होला त बिचबिचमा कुराकानी नसुनिए जस्तो लागेको?
1: अहिले
0: खाइ है किन होला त. अनि रेडियो प्रोग्राम आज हाम्रो रिताजीले सुन्नु भएको छ कि छैन? रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? सुन्नु भएको छैन है. अनि गाउँ डाँडातिरको हालखबर सुनाइदिनुहोस् अनि रिताजीको के छ हालखबर सुनाइदिनुहोस् अनि हामी कार्यक्रमतर्फ लाग्छौँ है. ठिक ठाकै छ. अनि हिजो आजको दिनहरू चाहिँ हाम्रो रिताजीले कसरी बिताउँदै हुनुहुन्छ यो झरीको दिनहरू? रिताजी म बोलेको कस्तो सुन्नु भएको छ एकचोटि भनिदिनुहोस् त. हो बुझ्न चाहिँ गाह्रो भएको छ हो. तपाईँ बोल्दा बोल्दै म बोलेको नसुनेर एकदमै हराउनु भएको हो जस्तो लाग्यो. अनि अहिले चाहिँ कस्तो सुन्नु भएको छ? अहिले चाहिँ सुन्नु भएको छ रिताजी? केहीसिनमा हामीसँग फेरि पनि जोडिनुहोस् है. रिताजी हुनुहुन्थ्यो काउडाँडादेखि, उहाँको र मेरो चाहिँ कुराकानी पनि भइरहेको छ र बिच बिचमा चाहिँ कता कता छुट्यो जस्तो पनि लाग्यो है. सुन्दै हुनुहुन्छ भने फेरि पनि आउँदै गर्न सक्नुहुन्छ 0625400200 बाटो भएर. आज हामी ड्रामा प्रस्तुत गरिरहेका छौँ. ड्रामा मार्फत साथीहरूलाई पनि सम्झना सन्देशहरू चाहिँ राखिरहेका छौँ. अघि चाहिँ हामी अब बाढी पहिरो सँगसँगै अब यो पछिल्लो समय बर्खा यामको कुराकानी गरिरहँदा चाहिँ थोरै जानकारी पनि जोडिहालौँ. अब आज काठमाडौँ उपत्यका सहित चाहिँ अब 22 जिल्लामा चाहिँ आकस्मिक बाढीको मध्यम जोखिम छ भनेर चाहिँ भनिएको छ. अब 5 थर, इलाम, धनकुटा, तेह्रथुम सँगसँगै अब धेरै ठाउँहरू चाहिँ जोडिएको छ. र यता आसपासको कुराहरू गर्नुपर्दा चाहिँ अब लमजुङ, कास्की, नवलपरासी पूर्व र पश्चिम, पाल्पा पर्वत लगायतको ठाउँहरूलाई पनि देखाइएको छ. अनि अब एकदमै यो समयमा चाहिँ अब कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको चाहिँ पहाडी भाग र मध्य प्रदेश सँगसँगै अब बागमती, गण्डकी र लुम्बिनी प्रदेशको चाहिँ तराई भएको एक दुई ठाउँमा चाहिँ ठूलो वर्षाको सम्भावना छ पनि भनिएको छ है. अब जे जस्तो भए पनि हामी चाहिँ अलिकति सतर्क भएर चाहिँ बस्नु पर्यो होइन. त्यही भएर चाहिँ एकदमै यसरी नै मौसम सम्बन्धी जानकारीहरू पनि लिँदै गर्नुहोला. अब नदी तटीय क्षेत्रको चाहिँ आसपासमा हुनुहुन्छ भने विशेष गरी अझै उच्च सतर्कता अप्नाएर चाहिँ बस्नुहोला पनि भन्न चाहन्छु. र अहिले भने फेरि पनि हामीसँग कोही साथी जोडिनु भएको थियो, फेरि पनि छुटिनु भयो त है साथी. हामी केहीसिनमा अब सहभागी गराउँछौँ. अहिले भने केटी फर्स्ट माया बस्छ एकदमै डान्सिङ सङ रहेको छ यो समयमा चाहिँ तपाईँ माझ राख्दैछु. आशिष अविरलको आफैमा पनि अब उनको टोनहरू सुन्दा चाहिँ एकदमै डान्सिङ भाइब चाहिँ आउँछ नै. यो गीत आफैमा पनि डान्सिङ सङ छ र आशिष अविरल सँगसँगै अस्मिता अधिकारीको आवाजमा सजिएको यो गीतमा लिरिक्स रहेको छ एक नारायण भण्डारीको र म्युजिक रहेको छ आशिष अविरलको नै. यो डान्सिङ सङ सँगसँगै हामी जान्छौँ छोटो व्यवसायिक विश्राममा अनि विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नै यहाँ भन्ने सुन्दै गर्नु होला. प्रोग्राम कलिङ टाइम है त.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिधै मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
4: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
5: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
0: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
6: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98560145 र 98560245।
7: सधैँ यही आउँदो साउन 2 गते पहिलो शनिबार
8: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: उपचार हुने रोगहरू
8: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
7: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
8: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
7: दिसा पिसाब एवं पेटको समस्या,
8: तौल गडबड हुने वा थाइराइडको समस्या,
7: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
8: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
8: फोन नम्बर 0564142333 र 98678161887।
9: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
10: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
9: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै रहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
11: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
12: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
11: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087169।
13: मम्मी भोक लाग्यो खाजा खाम न
14: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
13: हस मम्मी
2: मैले सुने छोरी ल जाम हिँड
14: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
15: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
14: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9098281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
15: बीजी मोमो हाउस दुलेगौडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
16: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउं
15: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ
16: नोट प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ हाट बजारमा आऊ ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ
15: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार
17: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
18: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ
19: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ
18: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9008501422 दिपेश मल्ल ठकुरी 9008501420 दीप मल्ल ठकुरी 9840141530
15: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
20: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
15: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
20: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
15: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
20: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
15: साइटिका तथा नसा सम्बन्धी दुखाइ व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
20: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
15: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
20: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
21: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: हजुर, कार्यक्रमको यो केही दिनको विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज बुधबारको एपिसोडमा चाहिँ हामी अघिबाट ड्रामा गर्ने भनिरहँदा साथीहरूसँग चाहिँ कुराकानी गरिरहँदा आज टेक्निकल समस्याहरू के हो गाह्रो परिरहेको थियो है। फेरि पनि कोही सहभागी साथी हुनुहुन्छ, ढिला नगरी स्वागत गरौं। हेलो, नमस्ते हजुर।
1: नमस्ते हजुर। नमस्ते
0: नमस्ते हजुर, कहाँदेखि कसको आवाज सुन्दैछु होला?
1: यो हजुरले सुनिरहेको आवाज होला जस्तो लाग्छ होइन?
0: हजुरले त्यही त मैले सुनिरहेको आवाज चाहिँ हो कि अब बोल्दा बोल्दा कहिले काहीँ चाहिँ अब साथीहरू चाहिँ गाह्रो पर्ने कि?
1: ठिक छ, म आफ्नो परिचय अब दिइहाल्छु नि त होइन?
0: ल अब सुनिहालौँ त, कहाँदेखि कसको आवाज सुन्दैछु?
1: भक्तपुरबाट
0: श्रीराम दाहाल। श्रीरामजी हुनुहुन्छ है कार्यक्रममा, धेरै धेरै स्वागत छ है हाम्रो श्रीरामजीलाई।
1: हजुरलाई पनि धेरै धेरै धन्यवाद छ है। फोन लाग्यो अघि नै, एक घन्टीमा उठेन अनि फेरि गरेको लाग्यो होइन?
0: अनि भक्तपुरतिरको पछिल्लो समयको हालखबर के छ? यो बर्खायामको समय के कस्तो हुँदैछ सुनाइदिनुहोस् न त।
1: बर्खायामको समय ठिक छ, अस्तिको दिन राम्रो पानी पर्यो।
0: हजुर हजुर,
1: हिजो हल्का हल्का पर्यो, आज घाम लागेको छ भन्नुपर्छ।
0: घाम चाहिँ लागेको छ भनेपछि, अनि पछिल्लो समयको दिनहरू हाम्रो श्रीरामजीले चाहिँ कसरी बिताउँदै हुनुहुन्छ?
1: त्यस्तै हो, अब साथीभाइसँग भेटघाट, प्रोग्राम सुन्ने, अब समय मिलेसम्म भाग लिने होइन?
0: अनि फोनमा चाहिँ अब कुराकानी गरिरहँदा, रेडियो प्रोग्रामहरू सुनिरहँदा आज ड्रामा गर्नको लागि हाम्रो श्रीरामजी चाहिँ कतिको रेडी हुनुहुन्छ त नि?
1: अब रेडी नभए पनि त फेरि अब प्रोग्रामले गर्दा पनि फेरि रेडी गराउँछ नि त।
0: हजुर हजुर, पक्कै पनि प्रोग्रामले नै हामीलाई रेडी बनाउने हो। प्रोग्रामले गर्दा नै हामी धेरै कुराहरू कहिलेकाहीँ सिकिरहेको पनि हुन्छौँ होइन? सो आज साथीहरूलाई चाहिँ अब सिकाउनु पर्ने हुन्छ, हामी ड्रामा मार्फत चाहिँ आज साथीहरूलाई के सुना सिकाउँदैछौँ त नि?
1: ल हुन्छ होइन, अब म त श्रीराम भइहाले मेरो नाम होइन?
0: हजुर हजुर
1: हजुर, एकछिनलाई सीता भनिदिनु ल।
0: हजुर हजुर, म चाहिँ सीता भन्नु पर्यो आज
1: होइन?
0: हजुर हजुर,
1: अनि अब त्यही प्रसङ्ग यस्तै आउँछ होला, अब कुरा गर्दै जाउँला नि हुन र।
0: प्रसङ्ग चाहिँ आफै कुराकानी गर्दा गर्दा निकाल्ने हो श्रीरामजी?
1: हो नि,
0: ल ठिकै छ, ल सुरु गरिदिनुहोस्।
1: म ट्राई गर्छु ल।
0: हुन्छ, सुरु गरिदिनुहोस् ल। तपाईँ चाहिँ कुराकानी गरेर अगाडिबाट बढ्दै जानुहोस्, अनि कुरामा कुरा चाहिँ हामी गर्दै जान्छौँ है त।
1: ओके,
0: हजुर।
1: अनि तिमीसित एउटा कुरा मैले सोध्नु पर्ने थियो होइन?
0: के होला, एकछिन काम सकेपछि गर्दा हुँदैन?
1: होइन, अब काम छ त, अब दिनु काम त भइरहन्छ नि। अब
0: भर्खर खाना खाएको भाँडा माझ्दैछु कि, यहाँ अब सफा पनि गर्नै पर्यो, यो किचन यतिकै छोड्न भएन ल, भन्दै गर्नुहोस् त यतातिर आएर, म त्यतातिर आउन भ्या छैन कि।
1: होइन, अब बिहान उसले खाना खाएको बल्ल तिमी भाँडा माझ के गरेको थियो? यसोसम्म 11:30 होला,
0: अब बिहान बच्चालाई रेडी गराउने पर्यो, तपाईँलाई पनि अब काममा जानु छ भन्नुहुन्छ, तपाईँलाई पनि अब खाना पकाउन दिनै पर्यो, खाना पकायो खायो, अब मेरो भागमा त अब सबै कुरा स्याहार्दा के गर्दा त यति बेला त हुन्छ नि, अब घर पोछा लाउनै पर्यो,
1: कपडा धुनै पर्यो, 10 बजे अफिस पुग्नु पर्ने मान्छे होइन? यहाँ एउटा चिज भेट्टाइने क्या, मैले तिमीले कता राख्यो कि भनेर।
0: आजकल अब अफिस समय वहाँ 9 बजेबाट सुरु भएर पनि आजकल अब अलिअलि बल्ल बल्ल बानी पर्दै गएको थियो, त्यही पनि अब कहिले के हराउनुहुन्छ, कहिले के भेटाउनुहुन्न, खालि मलाई के कहिले काहीँ त तपाईँको सामान आफै पनि स्याहार्नु पर्ने हो त, के भेटाउनु भएन?
1: मैले हराएको भने क्या, यो दराको हेर न, हेर यो मेरो कोट छ नि, यो झुनाको कोट, दराको तिनै झुनाको कोट,
0: के भयो?
1: त्यसमा मेरो 20,000 पैसा राखेको थिएँ क्या, अनि अब आज एकजना साथीले सापटी मागेको थियो
0: अनि कहाँ कोर्टको गोजीमा राख्ने हो त, तपाईँ पनि कस्तो हुनुहुन्छ कि, अब कहिलेकाहीँ पाहुना पास आउँछ, अब कहिलेकाहीँ अब मान्छे लागिरहेको हुन्छ घरमा, अनि कहाँ कोर्टमा राख्ने हो त, कोर्टको खोल्टीमा राख्ने हो त पैसा पनि, अब कहाँ गयो होला त? अब
1: कोर्ट पनि भित्र फेरि दराज नै हेर्नु, अब ह्याङ्गरमा झुन्नाको हो, दराज खोल्नु को आएको छैन, तिमी र म बाहेक कसैले चलाउँदैन कि पैसा कहाँ पर्यो के पैसाको भन त
0: कस्तो खालको कुरा गर्नुभएको कि बिहान बिहान यहाँ काम नभ्याएर अब बिहानदेखि फुर्सद छैन अब झनक्क झनक्क तपाईँ पनि आएर यस्तो कुरो नगर्नुहोस् है अब तपाईँ र मलाई म मात्रै भएको भए अब तपाईँलाई थाहा छैन कि अब मैले लिएको हुन्छु त
1: होइन दुई दिन अघिसम्म थियो के पैसा दुई दिन भयो छैन पैसा
0: अब मलाई पो के थाहा त अहिले म त यहाँ भर्खरै यहाँ निस्किँदैछु अब कुन बेला उहाँ गएर बसौँला भइरहेको छ अनि कस्तो कुरा गर्नुहुन्छ कि अनि आफ्नो सामान आफैले जतन गरेर राख्नु पर्दैन त
1: अनि मलाई यो कुरो भने हिजो एकजना साथीले म अफिस पुगेपछि
0: कतै लिएर जानु भएको कि अनि त्यस्तै जिद्दी गर्ने कुरा मात्रै त गर्नुहुन्छ तपाईँ
1: अनि हिजो म अफिस पुगेपछि त्यो एकजना साथीले त्यो रमेश छ नि हाम्रो त्यो उताको अनि त्यो हाम्रो मामाको छोरा
0: भन्नु ल
1: अनि उसले भाइ मलाई 20,000 पैसा ल्याउनु म तलब आएपछि दिन्छु र मलाई हिजो 10 बजे भन्यो होइन अनि मैले तिमीलाई 12 बजे फोन गर्दा त्यो तिम्रो फोन क्या तिमी कहाँ गयो भनेर पहिला त्यो फोन नउठाइकन
0: अब फेरि एउटा कुराबाट अर्को कुरा निकाल्नुहुन्छ भन्छु त म घरको काम धन्दा गर्दा गर्दा बल्ल अब यहाँ 11:30 भइसक्यो म यहाँ किचनको सामान मिलाउँदैछु बल्ल यहाँ सरसफाई गर्दैछु अब मेरो कपडा धुन बाँकी हुन्छ तपाईँको कपडा धुन बाँकी हुन्छ बाबुको कपडा धुन बाँकी हुन्छ म एक छती अब फोन लिएर चाहिँ उठाएर बस्न भ्याउँछु भनेको कि
1: होइन
0: त्यो कुरा छोड्नु कि अब
1: तिमीलाई मैले 12 बजे फोन गरेँ 12:30 बजे फोन गरेँ 1 बजे फोन गरेँ अनि अब 2 बजे फोन गरेँ 2 घन्टा तिमी मान्छे तिमी अब अलग भयो अब ठिकै छ भरे गर कुरो गर मलाई भनेर भने मैले होइन
0: अब यो फोनको कुरा नगर्नु अब
1: तिमी हिजो त 20,000 लिएर कहाँ होला साँचो भन त तिमी कहाँ ब्युटी पार्लर गएको हो
0: अब फेरि मतिर यसरी कुरा चाहिँ नगुमाउनु है हिजो राति अबेरसम्म घर नआउने थिए तपाईँ अहिले आएर चाहिँ म ब्युटी पार्लरको कुरा निकाल्ने हो त अनि फेरि म घर छोडेर कहीँ गएको छु अब हिजो त्यसरी पानी पनि पर्ने थियो अब त्यो पानी परेको बेलामा चाहिँ म किन घरबाट बाहिर जान्छु भनेको कि अहिले आएर अब हुँदा हुँदा हजुर आफूले चाहिँ पैसा के गर्नुहुन्छ कसरी मास्नुहुन्छ अनि घरमा बसेको यसरी अब कुन बेला चाहिँ अब श्रीमान घर आउनुहुन्छ कुन बेला चाहिँ छोराछोरी घर आउँछ भनेर घर धानेर बसेको मान्छेलाई चाहिँ तपाईँ यसरी यसै किन दोष लाउनुहुन्छ कि बरु त्यो पैसा अब कतै के भयो होला त्यो कुरा चाहिँ अब राम्ररी हेर्नुहोस् न
1: पर्सि यसो अब बिदाको दिन बरु तिमीलाई नि छोराछोरी लिएर बरु घुम्न जाउँला भन्थेन तिमी तर साथीलाई अर्जेन्ट गएर पैसा खोज्दा छैन कि हिजो लड्का ब्युटी पार्लरको त्यो क्रिम सिरिङ घटेर के गरेर कहाँ खर्च गरेर आयो भन त
0: ल पार्लर सलाहको कुरा चाहिँ नगर्नु पहिला त्यहाँ राम्ररी गएर चाहिँ गर्नु त तपाईँको उसमा चाहिँ पैसा छ कि छैन तपाईँले त्यही गोजीमा राखेको हो कि अर्कैमा परेको छ कि राम्ररी हेर्नुहोस् न खालि अब हुँदै नभएको कुराहरू किन गर्नुहुन्छ कि
1: होइन त्यो तिम्रो मुख त के त मैले तिमीलाई राम्ररी देख्नु पर्यो होइन तिम्रो मुख हिजो भने आज अलिक गोरो पनि छ त्यो थ्रेडिङ सेडिङ गरेको छ पैसा कहाँ आएको तिमीलाई भन त
0: अब गोरो हिजो आज घर छोडेर काहीँ गएकै छैन त यतिको गोरो पनि नहुनु त म गोरो हुँदा पनि तपाईँले चाहिँ अब ब्युटी पार्लर गएको तपाईँको पैसा मासेको चाहिँ भन्नुहुन्छ
1: अरू कुरो म जान्दिनँ मेरो पैसा अब कि त कि त तिमीले मासे हुनुपर्छ अब फेरि भुलचुक त तिम्रो मेरो सबै हुनुपर्छ कि त्यो मेरो अर्को त्यो ग्रे कलरको कोट झिएको त कहाँ राखेको छ त्यसमा राखेँ कि मैले हेरेँ त त्यसमा त छैन जे यसमा त
0: यो कोटमा चाहिँ छैन है म अघिदेखि यहाँ ताङ तुरुङ पारेर सब यहाँ कोटा खोज्दा खोज्दा तपाईँले भन्दा यहाँ झगडा गरेर खोज्दा खोज्दा यो खात पनि भरिसक्यो बरु त्यो प्यान्टमा छ कि तपाईँको छाम्नु त ल त्यो गोजीमा
1: म हेर्छु फेरि अब
0: एकातिर राखेर एकातिर खोजेर हुन्छ त अनि अब त्यो पनि मैले गरेर हो भन्नुहोस् न त फेरि
1: तिमीले त होइन अब गल्ती त मेरै रहेछ है मैले यसमा अब पाइन्ट बोजेर खसेको त कहाँ हिजो त्यहाँ कहाँसम्म गएको त्यो बारीमा मकै पाकेको थियो अनि हेर्नु गएको त ल तिमी बारीतिर कता खोज अब पानी परेर भिजा पैसा भेटिन्छ त अब
0: ल पहिला खोजेर पनि आउनुहोस् अनि यो विषयमा चाहिँ तपाईँ र म चाहिँ एकछिन सल्लाह पनि गर्नुपर्छ सधैँ यसरी नभएको कुरा लाउने अनि अब यसरी रन्किने गरेर हुन्न है
1: होइन अब न अब आफूलाई अब शङ्का लागेको कुरा त भन्नु पर्यो कि राम्री पनि थियो भएर कि अब मैले देखेर अलिक खुसी भएर राम्री भएको मैले देखेर हुनु पर्यो होइन
0: अब यसरी अब यो कुरा घुमाएर फगाउने काम चाहिँ नगर्नु. अब पहिला त पैसा चाहिँ के भएको कसो भएको पहिला त खोजेर आउनु, यदि पाउनु भएन नि अब चाहिँ म गाली गर्छु हजुरलाई. ल पक्कै पनि हाम्रो श्रीरामजी र म चाहिँ घुम्न जाने त हो होइन. ड्रामाको विषयवस्तु पनि एकदमै गजबको पनि थियो होइन. अब यो खालको सिचुएसन चाहिँ एकदमै सोध्नु मन लाग्यो कि किन ल्याउनु मन लागेको होला.
1: होइन अब हुन्छ नि कहिले काहीँ मान्छेमा घरमा झगडा पर्ने भन्ने कि पैसाको लागि हो होइन.
0: हजुर.
1: अनि कहिले काहीँ मान्छे अब श्रीमान अब भुलकट हुन्छ अघि नै अब तपाईँले भने जस्तै एकदम राखेर एकदम खोलिदिनुहुन्छ. अब कोही कोही श्रीमती चाहिँ श्रीमानले राखेको पैसा कुन बेला भेटौँला भनेर बगाडी चाहिँ खोजिरहेको हुन्छ कि.
0: त्यही त कहिले काहीँ चाहिँ विशेष अब घर झगडाको समस्या पनि उता त अब विश्वासको कमीले पनि हुन्छ होइन. जसरी चाहिँ त्यहाँ तपाईँले चाहिँ प्रसङ्ग जोड्नु भएको थियो कि अब यो पैसा चाहिँ अब तिमीले कता खर्च गर्यो फोन पनि उठाएको छैन भन्दा फेरि कहिले काहीँ चाहिँ कारणवश प्रसङ्गहरू मिल्न जान सक्छ होइन. त्यही भएर चाहिँ अब विश्वास सँगसँगै यो पैसाको कुराहरू चाहिँ यथार्थमय कुराहरू जोड्नु भएको थियो. एकदमै खुसी पनि लाग्यो. अहिलेको लागि भने एउटा पैसा बोलके हामी गीत पनि सुन्दैछौँ होइन. रेडियो प्रोग्राम मार्फत हामी साथी सुनाउँदै पनि छौ. साथीभाइलाई सम्झना सन्देश राख्नुहोस् अनि छुटिनु पर्छ है.
1: ठिक छ. यो अब फोन गर्दा फोन उठ्यो अनि के प्रसङ्गमा बोलौँ त भने जस्तो पनि भयो होइन.
0: हजुर.
1: अब मिल्नु नमिल्नु आफ्नो ठाउँमा छ. साथीहरूलाई चाहिँ अब ए अब कहाँ अहिले कालिम्पोङ जस्तो हुन्छ पैसा कसले राख्छ बगानमा अहिले मोबाइल चाहिँ चलाउने बेलामा मोबाइलबाट चाहिँ सबै के भन्छ त्यो मोबाइल अकाउन्ट हुन्छ कसले बनाउनु पर्छ भन्ने हुनुहुन्छ होला. तर अब होइन आफ्नो अब सब 20-25 हजार घरमा ढाक्नु पर्छ नि त कसो पर्छ.
0: हजुर. साथीभाइलाई सम्झनुहोस् अनि हामी छुट्टिन्छौँ है.
1: हुन्छ हुन्छ हुन्छ. सबैभन्दा पहिला त अब हजुरको बाँकी दिन बाँकी पल शुभ रहोस् भन्न चाहन्छु.
0: थ्याङ्क यू सो मच.
1: अनि साथीहरू सुन्दै हुनुहुन्छ होला. हाम्रो अर्जुन थापा, मन्जु थापा उता स्याङ्जाबाट सुन्दै हुनुहुन्छ होला. हाम्रो तिलक छेत्री पोखराबाट सुन्दै हुनुहुन्छ होला. हाम्रो उता भोजेन्द्र ढकाल अनि हाम्रो टेकबहादुर कुमार लगायत मलाई जो जतिले श्रीराम दालन चिन्नुहुन्छ सबै सबैले बाँकी पल बाँकी दिन शुभ होस् भन्ने हजुरबाट बिदा हुन्छु.
0: नमस्कार. शुभ दिन. उहाँ हुनुहुन्थ्यो श्रीराम दाहालजी. अनि ड्रामा प्रस्तुत गरे सँगसँगै अब सम्झना सन्देश मुख्यत अब सन्देश पनि उहाँले छाडिसक्नु भएको छ र प्रसङ्ग अनुसार नै हामी एउटा गीत सुनिहालौ. अब सबै ठिक छ, अब पैसाकै कमी छ होइन, पिरे पिर छ भन्ने भूपु पाण्डेको आवाजमा सजिएको सुमधुर गीत सँगसँगै हामी जान्छौँ छोटो व्यावसायिक विश्राममा. विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नि यहाँहरू भन्ने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9848064145।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौँडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
2: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोपाइटर रबिन थापा, सम्पर्क 9855033398 र 9465610950।
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0654142733, मोबाइल 9968161887।
6: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801032475।
8: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
8: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाइ सबैको।
8: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846061209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
9: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त
10: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
9: बजारै भरि फ्रेस आउँछ जहाँबाट ल्याए पनि हुन्छ भो केको चिन्ता लिनु भएको छ यो दिदीले
11: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
11: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोपाइटर पासा राजु मोबाइल 9806613195 र 9847153868
14: This is Radio Dhor Barahi 103.8 MHz
15: हजुर कार्यक्रमको यो व्यावसायिक विश्राम लगदै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पुनः स्वागत गर्दछु प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइमको अब भने हामी अन्त अन्ततर्फ पनि आइसकेका छौँ र बिस्तारै छुटेर जानुपर्ने समय पनि भइसकेको छ भने आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो दलमाया थापा हुनुहुन्थ्यो पुलचोकदेखि त्यस्तै काउडारादेखि हामीलाई सम्झाउनु भएको थियो रिता आचार्यजी अनि भक्तपुरदेखि हुनुहुन्थ्यो श्रीराम दाहालजी भने अब सबै साथी मध्ये हामी अन्तिममा चाहिँ एकजना साथीलाई विजय पनि गराउँछौँ भने जहाँ आजको विजय साथी हुनुहुन्छ भक्तपुरदेखि हुनुहुन्छ श्रीराम दाहालजी उहाँले चाहिँ अब कन्टेन्ट पनि राम्रो लिएर आउनु भएको थियो अनि साथमा सहभागिता जनाइदिनु भएकोमा सम्पूर्ण सहभागी साथीहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै जाँदा जाँदै भने दुर्गेश थापाको चाहिँ अब डान्सिङ सङ पनि रहेको छ रमाइलो गीत पनि रहेको छ जाने भए जाम माया यो टाइटलमा रहेको गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु नमस्कार शुभ दिन

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635930369।
3: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना: शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 0164502949, मोबाइल नम्बर 97632548, वेबसाइट www.gandakiuniversity.edu.np।
4: खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडा कुडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडा कुडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846688817।
7: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz.
12: Station 1, Star स्टुडियो टाइम
13: अहिले मध्याह्नको 12 बज्यो।
14: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीको सामूहिक राजीनामा, सुदूरपश्चिमको बजेट विवाद केन्द्रले पनि मिलाउन सकेन।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।

0: र देशभर 50% मात्र रोपाई सकियो। उपभोक्ताले आजदेखि भरि ग्यास सिलिण्डर पाउने।
1: भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू। विलासिताका वस्तुको मूल्य घट्ने अपेक्षा।
0: र फ्रान्सलाई 2-0 हराउँदै स्पेन फिफा विश्वकपको फाइनलमा। आज इङ्ल्याण्ड र अर्जेन्टिना भिड्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। कर्णाली प्रदेश सरकारमा कंग्रेसबाट सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन्। चारैजना मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कणेललाई राजीनामा बुझाएका हुन्। यद्यपि स्वीकृत हुन भने बाँकी छ। राजीनामा बुझाएर मार्ग प्रशस्त गरेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताउनुभयो। प्रदेश सरकारमा कंग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी सहभागी हुनुहुन्छ। मन्त्रीहरूले राजीनामा बुझाए पनि पार्टीले भने एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छैन। मुख्यमन्त्री कणेल एमालेका सांसद हुनुहुन्छ। कणेल मुख्यमन्त्री बन्दा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति दुई दलबीच भएको थियो, तर सो सहमति पालना नभएकाले राजीनामा दिएको मन्त्रीहरूले बताएका छन्। आजै बिहान मन्त्री परिषदको बैठक पनि बसेको थियो। बैठकले विभिन्न निर्णयहरू गरेको छ।
0: यसै बीच बजेट विवाद समाधान हुने संकेत नदेखिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह धनगढ़ी फर्कनु भएको छ। हिजो काठमाण्डु आएका केन्द्रीय नेताहरूसँग आएर केन्द्रीय नेताहरूसँग बजेट पारित गराउन छलफल गरे पनि ठोस नतिजा ननिस्किएपछि आज बिहान वहाँ फर्किनु भएको हो। सुदूरपश्चिममा एमालेको समर्थनमा कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ। असार 1 गते आर्थिक मामिला मन्त्री विक्रम धामीले 37.70 अर्ब रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो, तर बजेटमा थुप्रै व्यतिथि रहेको भन्दै एमाले विरोध गरिरहेको छ। कांग्रेसकै कतिपय सांसद समेत बजेटसँग सन्तुष्ट छैनन्। एमाले अहिले आफ्ना 3 मन्त्रालयसहित 6 मन्त्रालयको बजेट 1 रूपियाँ कायम गर्न खर्च कटौतीको प्रस्ताव दर्ता गरिसकेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शीर्ष तहबाटै सम्वादको प्रयास भए पनि सफल हुन सकेन। एक सांसदका अनुसार ओलीको यो शैलीलाई गठबन्धनप्रति जिम्मेवार नरहेको रूपमा हेरिएको छ। सबै प्रदेशमा सरकार परिवर्तनका हावा चल्दा हिजो मात्र कांग्रेस सभापति गगन थापा र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको थियो।
1: संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे सरेको छ। आजको बैठकमा राष्ट्रिय मानवाधिकार आयोगसहित 3 आयोगका वार्षिक प्रतिवेदन पेश हुनेछन्। कानून मन्त्री सुविता गौतमले राष्ट्रिय मानवाधिकार आयोग, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। यस्तै अर्थमन्त्री डाक्टर सोनी मुआगले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 2093 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 र अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसैबीच राष्ट्रिय सभाको बैठक पनि आजै सभा 1 बजे बस्दैछ। महाधिवक्ता कार्यालयको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ।
0: रौतहटमा एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। गरूडा नगरपालिका 9 गमरिया टोलका 28 वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन्। उनको प्रारम्भिक उपचार बेटर नेपाल अस्पताल गरूडामा गरिएको प्रहरले जनाएको छ। उनको घाँटीदेखि तल करिब 31.5% शरीर जलेको अस्पतालले जनाएको छ। अवस्था मध्यम रहेकोले उनलाई थप उपचारको लागि किर्तिपुर वर्ण अस्पताल काठमाडौँ रेफर गरिएको प्रहरले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
1: असार सकिन लाग्दा यस वर्ष देशभर 50% मात्र धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान

0: पुग्ने लक्ष्य रहेकामा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको बताउनुभयो। प्रदेशगत रूपमा सबैभन्दा बढ़ी सुदूरपश्चिममा 87% रोपाई सम्पन्न भएको छ। त्यसपछि गण्डकीमा 65.9%, कर्णालीमा 60%, लुम्बिनीमा 59% र बागमतीमा 57% रोपाई भएको छ। कोशीमा 32% र मधेसमा 32.7% रोपाई भएको छ। देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाई बढ़ने विभागको अपेक्षा छ। बाढ़ी, पहिरो वा अन्य प्राकृतिक विपद नआएमा रोपाई अझ तीव्र बन्ने विभागले जनाएको छ।
1: उपभोक्ताले अब भरिएको ग्यास सिलिण्डर पाउने भएका छन्। नेपाल आयल निगमले आजदेखि साबिकै 14.2 किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिए अनुसार अब भरि सिलिण्डर पाउने भएको हो। यसअघि सरकारले मध्यपूर्व एसियामा भएको द्वन्दका कारण इन्धन अभाव भएको कारण देखाउँदै फागुन 29 गतेदेखि अर्को निर्णय नभएसम्मको लागि आज तौल अर्थात 7.1 किलो ग्यास भएको सिलिण्डर बिक्री गर्न निर्देशन दिएको थियो। सोही अनुसार उपभोक्ताले आधा भरिएको सिलिण्डर पाउँदै आएका थिए। इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोडिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले आजदेखि सिलिण्डरमा 14.2 किलोग्राम ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभएको छ। निगमले 14.2 किलो ग्यासको मूल्य प्रति सिलिण्डर 2060 रूपियाँ तोकेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता मनिष झाले संचार गृह तथा अन्य स्थानमा गाड़ी तेर्साएर सरकार आफैले बचपना देखाएको टिप्पणी गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै राज्यले यसरी आतंकित पार्न नहुने भनी आफ्नै सरकारमाथि टिप्पणी गर्नुभएको हो। यस्तो बचपना देखाएर राजकाज चल्छ कि यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी पुस्ताले शहादत गरेको हो? उहाँले सरकारलाई प्रश्न गर्नुभएको छ। झाले राज्यको दायित्व नागरिकका समस्या र चिन्ताको समाधान गर्नुभएको उल्लेख गर्नुभएको छ। यस्ता गतिविधिबाट सुशासन स्थापित हुन नसक्ने भन्दै उहाँले राज्यका निकायले कानूनी शासनको पालना गर्दै जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। यसैबीच राज्य आतंक बढ़ेको भन्दै आज बिहान विद्यार्थीहरूको एक समूहले सिंहदरबार गेट अगाडि प्रदर्शन गरेका छन्। उनीहरूले राज्य आतंक बन्द गर भन्दै नाराबाजी गरेका छन्। अनेरा सुबेका नेता दीपक धामी लगायतको नेतृत्वमा बिहान सिंहदरबार गेट अगाडि 9 बजे उनीहरू पुगेका थिए। प्लेकार्ड बोकेर प्रदर्शन गरेका 6 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता एफटीए आजदेखि लागू भएको छ। अबदेखि भारतका 99% वस्तु बेलायती बजारमा शून्य भन्सारमा निर्यात हुनेछन् भने बेलायतका अधिकांश वस्तु भारतमा औसत 3% भन्सार दरमा आयात हुनेछन्। सम्झौता लागू भएसँगै भारतमा स्कच विस्की, जिन, ल्याण्ड रोभर र रोल्स रोयल जस्ता लग्जरी कार, ब्राण्डेड कपड़ा, कस्मेटिक्स तथा केही खाद्य वस्तुको मूल्य घट्ने अपेक्षा गरिएको छ। द्विपक्षीय व्यापार सन् 2030 दोब्बर भई 120 अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। भारतका वाणिज्य मन्त्री पीयूष गोयल र बेलायतका व्यापार मन्त्री जोनाथन रेनोगेट्सले गत 24 जुलाई 2025 प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री केयर स्टारमरको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताबाट भारतीय कपड़ा, होम टेक्सटाइल, रत्न आभूषण, छालाजन्य उत्पादन, इन्जिनियरिङ सामग्री, अटो पार्ट्स, औषधि तथा कृषि उत्पादनले ठूलो लाभ लिने अपेक्षा गरिएको छ।
1: र अब खेल समाचार फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। गैराती डालस स्टेडियममा भएको रोमाञ्चक सेमी फाइनल भिडन्तमा फ्रान्सलाई 2-0 गोल अन्तरले पाखा लगाउँदै स्पेनले फाइनलको यात्रा तय गरेको हो। स्पेनको जितमा मिकेल ओयारजाबल र पेड्रो पेरोले निर्णायक गोल गरी खेलको शुरूआती समयदेखि नै आक्रमक रणनीति अपनाएको स्पेनले 22 मिनटमा अग्रता लिएको थियो। आफ्नो 19 जन्मदिन मनाएको भोलिपल्टै मैदान उत्रेका युवा विंगर लामिन यामललाई फ्रान्सका लुकास डिग्नेले पेनाल्टी बक्सभित्र लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई सदुपयोग गर्दै मिकेल ओयारजाबलले फ्रान्सेली गोलकिपर माइक मेकननलाई बीट गर्दै टोलीलाई शुरूआती अग्रता दिलाए। यो गोलसँगै ओयारजाबल स्पेनका लागि 30 गोल पूरा गर्ने छैटौं खेलाड़ी समेत बनेका छन्। पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्पेनले दोस्रो हाफमा थप आक्रमक खेल खेल्यो। खेलको 58 मिनटमा राइट ब्याक पेड्रो पेरोले ड्यानी ओल्मोसँग उत्कृष्ट वान टू पासको तालमेल मिलाउँदै गोल गरी फ्रान्सलाई हराए। सन् 2010 विश्वकप विजेता स्पेनले अब उपाधिको लागि आइतबार न्यूयोर्क न्यूजर्सी स्टेडियममा इंग्ल्याण्ड र अर्जेन्टिना बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पराजित फ्रान्सले भने आगामी शनिबार काँस्य पदकको लागि तेस्रो स्थानको खेल खेल्नेछ। यसैबीच दोस्रो सेमी फाइनलमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिनाले प्रतिस्पर्धा गर्दैछन्। खेल एटलान्ट स्टेडियममा राति 1:15 शुरू हुनेछ। विश्वकपमा यी दुई टोली 20 वर्षपछि आमने सामने हुन लागेका हुन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीको सामूहिक राजीनामा। सुदूरपश्चिमको बजेट विवाद केन्द्रले पनि मिलाउन सकेन।
0: रौतहटमा फेरि एक युवाले गरे आत्मदाहको प्रयास। थप उपचारका लागि काठमाडौँ ल्याइयो।
1: असार सकिन लाग्दा देशभर 50% मात्र रोपाई सकियो। उपभोक्ताले आजदेखि भरि ग्यास सिलिण्डर पाउने।
0: भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू। विलासिताका वस्तुको मूल्य घट्ने अपेक्षा।
1: र फ्रान्सलाई 2-0 हराउँदै स्पेन फिफा विश्वकपको फाइनलमा आज इंग्ल्याण्ड र अर्जेन्टिना भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com।
3: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
4: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो। पैसा पनि जम्मा भएकै छ। बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
5: हतारको काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो। किन हतारिन्छ हौ? विश्वासी र सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
7: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
8: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार उपचार पनि गरिन्छ। ढोरबाराही चश्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840415530।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
10: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 2 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
9: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
10: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
9: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
10: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
10: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
11: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9850631053।
10: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
9: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
10: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
9: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।

0: धन्यवाद सर।
1: सबसे सचिवजीलाई शुक्ला गण्डकी नगरपालिकाको सम्मानित नगरसभाको 19 औं अधिवेशनको दोस्रो बैठक उपस्थिति चरण पुगेको हुँदा बैठक प्रारम्भ भएको जानकारी गराउन चाहन्छु। नगर उपप्रमुखज्यू, सम्मानित सभाका सचिवज्यू, जिल्ला समन्वय समितिका सदस्यज्यूहरू, नगरसभाका सम्पूर्ण सदस्यज्यूहरू, उपस्थित कर्मचारी तथा पत्रकार साथीहरू, शुक्ला गण्डकी नगरपालिका नगरसभाको 19 औं अधिवेशन मिति 2082 असार 8 बजे प्रारम्भ भई स्थगित गरिएकोमा शुक्ला गण्डकी नगरपालिकाको नगरसभा सञ्चालन तथा व्यवस्थापन गर्न बनेको कार्यविधि 2074 दफा 5 अनुसार नगरसभाको अधिवेशन सञ्चालन गर्नका लागि गणसंख्या पुगिसकेको हुँदा कार्यविधिको 74 दफा 6 उपदफा 3 बमोजिममा शुक्ला गण्डकी नगरपालिका नगरसभाको 19 औं अधिवेशनको दोस्रो बैठक प्रारम्भ भएको घोषणा गर्दछु। शुक्ला गण्डकी नगरपालिकाको नगरसभा सञ्चालन तथा व्यवस्थापन गर्न बनेको कार्यविधि 2074 दफा 7 अनुसार म शुक्ला गण्डकी नगरपालिका नगरसभाको 19 औं अधिवेशनमा आजको सभाको कार्यसूचीहरू वाचन गरी अवगत गराउन यस सम्मानित सभाका सचिवहरूलाई अनुरोध गर्दछु।
2: आदरणीय अध्यक्षज्यू धन्यवाद। नगरसभाका सदस्यज्यूहरूको हकमा उपस्थिति, नगरसभाका अध्यक्षको हकमा आगमन अध्यक्षज्यूको राष्ट्रिय काम ज्ञात अज्ञात सहयोगप्रति नउठाएर सभाका अध्यक्षज्यूबाट नगरसभा प्रारम्भ भएको घोषणा, पाँचमा सभा अध्यक्षबाट सभा सचिवलाई कार्यसूची प्रस्तुत गर्न समय प्रदान, छमा सभा सचिवबाट कार्यसूची प्रस्तुति, स्थानदेखि 6 सम्मको चाहिँ अहिले हामीले गर्दै भएका छैनौ, 8मा नगर उपप्रमुखज्यूलाई राजस्व अनुगमन न्याय समितिको प्रगति प्रस्तुत गर्न समय प्रदान, 9मा सभाका सदस्यज्यूलाई धारणा राख्नको लागि समय उपलब्ध गराउने सदस्यज्यूहरूलाई, 10मा सभाका अध्यक्षज्यूबाट सभाका सदस्यज्यूहरूको धारणाको जवाबका साथै सभा अध्यक्षज्यूबाट उपप्रमुखज्यूले पेश गरेको विनियोजन विधेयक बजेट पारित गर्नु प्रस्ताव, 6मा सभा अध्यक्षज्यूबाट उपप्रमुखज्यूले पेश गरेको आर्थिक विधेयक पारित गर्नु प्रस्ताव, 9मा सभा अध्यक्षज्यूबाट विषयका समितिका संयोजकज्यूहरूले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम पारित गर्ने प्रस्ताव, 9मा सभा अध्यक्षज्यूबाट वडा अध्यक्षज्यूबाट वडाबाट पेश भएको प्रस्तुत गरेको कार्यक्रम बजेट पारित गर्ने प्रस्ताव, 9मा सभा अध्यक्षज्यूबाट चालू आर्थिक वर्षभरि गरिएका निर्णय र खर्च पारित गर्ने प्रस्ताव, 6मा सभा अध्यक्षबाट नियमित अशुद्धपत्र प्रमाण कागज पुर्याउने विरुद्धको कार्यवाही गर्न नगर कार्यपालिका अधिकार दिने प्रस्ताव, 6मा सभा अध्यक्षज्यूबाट नगरपालिकालाई विपक्षी बनाई दायर हुने मुद्दा प्रतिरक्षा गर्न परम प्रशासकीय अधिकारीलाई अधिकार प्रत्यागत गर्ने प्रस्ताव, 9मा सभा अध्यक्षबाट करार कर्मचारीहरूको नियन्त्रण गर्ने प्रस्ताव, 11मा सभा अध्यक्षबाट सभा अध्यक्षज्यूबाट सभाका सदस्यज्यूहरूको धारणा जवाबका साथै नगरसभाको समापन सत्र समापन भएको घोषणा गर्नुहुनेछ। अब आदरणीय सभा अध्यक्षज्यूबाट उपप्रमुखज्यूलाई राजस्व अनुगमन न्याय समितिको प्रगति प्रस्तुत गर्न समय प्रदान गर्नुहुनेछ।
1: धन्यवाद सदस्य साथीहरूलाई। कार्यसूची ब्रह्मदेव शुक्ला गण्डकी नगरपालिकाको आगामी आर्थिक वर्ष 2083-84 बजेट तथा कार्यक्रमकै निवेदन विधेयक 2083 आर्थिक विधेयक 2083 प्रस्तुत गर्न नगर उपप्रमुखज्यूलाई तथा नगर उपप्रमुख तथा बजेट तथा कार्यक्रम प्रचार समितिका संयोजक श्री खुम्बहादुर ज्यूलाई म समय प्रदान गर्दछु।

0: setelah nanti kita berbalikan. Unai su, dokter selaku, itu sebutkan selaku cici, selaka setuju, selama dokter selaka satu cici lalu,
1: petakan itu lalu. Sobat namaskar. Pertanyaan saya juga lagi, jangan itu lain balik balik lagi. Kormacari saya juga ada nukar sama voice card yang baru. Mau lihat juga nanti suruh main baru. Apa boleh? नगर सभाको आर्थिक विधेयक हामीले अघिल्लो आठ गतेको सभामा प्रस्तुत गरिसकेका छौँ. अहिले विनियोजन विधेयक सबै बाह्रवटै वडाबाट बजेट सिलिङ अनुसार प्राप्त भएको विनियोजन विधेयक नगरको विशेषगत समितिबाट प्राप्त भएका विशेषगत समितिका विनियोजन विधेयक पनि यहाँहरू सबैको हात हातमा रहेको कारणले म त्यसमा थप यहाँहरूले अध्ययन गर्नुहुनेछ भन्ने मैले ठानेको छु. म एक पुष्ट रूपमा विशेषगत समितिको रकम मात्रै यहाँको बिचमा म सुनाउने अनुरोध चाहन्छु. आदरणीय सभाका सभाध्यक्षज्यू, हामीले चालु खर्चतर्फ नगरपालिकाको यस वर्षको कुल रकम 17,50,64,52 रुपियाँ रहेको छ. त्यस्तै गरी सुशासन तथा संस्थागत विकासतर्फ 37,00,000 रुपियाँ रहेको छ. 37,00,000 र यो न्यायिक समिति समेतको जोड्दाखेरि 79,00,000 रुपियाँ रहेको छ. त्यस्तै गरी यो वर्ष हामीले आर्थिक विकासका कृषितर्फका कार्यक्रम, पशुपक्षी विकासतर्फका कार्यक्रम, पर्यटन, सहकारी, उद्योग वाणिज्य तथा बजार क्षेत्र गरेर 1,59,47,000 रुपियाँ विनियोजन भएको कुरा म अवगत गराउन चाहन्छु. त्यस्तै गरी सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, युवा खेलकुद, त्यसपछि आयुर्वेद, विभिन्न लक्षित समूहका कार्यक्रमहरू, अपाङ्गता, ज्येष्ठ नागरिक, अल्पसंख्यक मुस्लिम, मजदुर युवा र सामी कार्यक्रम र लक्षित कार्यक्रम समेत गरी 7,31,01,300 रुपियाँ भएको म अवगत गराउन चाहन्छु. त्यस्तै गरी वन तथा विपद व्यवस्थापन समितितर्फ कुल सबै वडाहरूका सरसफाइ, बाटो मर्मतदेखि विपद व्यवस्थापन कोष, गौ संरक्षण केन्द्रको पराल व्यवस्थापन र विभिन्न पार्कहरू समेत र सरसफाइ यातायात व्यवस्थापन समेत गरी 1,52,50,000 रहेको म यहाँ तर्फ म अवगत गराउन चाहन्छु। त्यसै गरी भौतिक पूर्वाधार तर्फको सङ्घको समग्र 1,20,00,000, प्रदेश समग्र 60,00,000, सडक पुल सहलगानी, त्यस्तै गरी विभिन्न वडाहरूबाट प्रस्तुत भएका वडाका कार्यक्रम, रङ्गशाला, विपन्न परिवार आवास, बस पार्क, नगरवासीसँग नगरपालिका, युवासँग नगरपालिका, भवन साझेदारी 50%, खानेपानी साझेदारी 50-50%, सडक साझेदारी 50-50%, यस्ता 70-30 पनि सफल भइरहेको छ। मर्मसम्म खानेपानी, सिँचाइ र यसका अनुगमन मूल्याङ्कन समेत गरी 10,11,00,000 रहेको छ। यहाँ प्रस्तुत भएका बाँकी सबै वडाका तिनीको अनुसारको बजेट पनि यहाँहरूसँग रहेको म निवेदन गर्न चाहन्छु। यो सम्पूर्ण सङ्घीय सशक्तको अनुदान, सङ्घीय सरकार विशेष समग्रको अनुदान, प्रदेश सरकार विशेष अनुदान, प्रदेश सरकार समग्र अनुदान, चालू खर्च अनिवार्य दायित्वको भुक्तानी 13,50,00,000, राजस्वको विरुद्ध फिर्ता 1,00,00,000, राष्ट्र बाँकी हामीले आन्तरिक स्रोततर्फ 30,58,72,800 र नगरका विभिन्न विशेष समितिका सिलिङहरू अघि जो मैले प्रस्तुत गरिसके, वडाका सिलिङहरू 9,25,74,500, जनसहभागिता 1,50,00,000 समेत गरी हामीले अनुमानित व्ययतर्फ 1,14,50,00,000 व्ययतर्फ अनुमान गरिएको छ भने आयतर्फ पनि सोही बमोजिम प्रक्षेपण गरिएको निवेदन गर्न चाहन्छु। यसमा हामीले आमदानीका विभिन्न स्रोतहरू आन्तरिक तर्फको 30,80,54,000 मध्ये पनि हामीले विभिन्न शीर्षकमा हामीले आमदानीको स्रोतको प्रक्षेपण गरेका छौँ। यो पनि यहाँ चाहिँ हातमा रहेकोले यहाँले अध्ययन गर्नुहुनेछ भन्ने प्रक्षेपण अध्ययन गर्नुहुनेछ भन्ने म विश्वस्त छु। त्यस्तै गरी हामीले अनुगमन समिति र न्यायिक समितिको समेत यहाँ प्रस्तुत गर्नुपर्ने विषयमा हाम्रोमा शुक्ला गण्डकी नगरपालिकाको 82-83 शुक्ला गण्डकी नगरपालिकामा न्यायिक समितिमा दर्ता भएका विवादहरूको संख्या 80 रहेको छ। त्यसमा 43 हामीले मिलापत्र गरेका छौँ। 23 मुद्दाहरू हाम्रो प्रक्रियामा रहेको छ र हामीले यहाँबाट अर्को निकायमा सिफारिस गरेका विवादहरूको संख्या 4 त रहेको छ। 2 विषयहरूलाई हामीले निर्णयद्वारा टुङ्गाएका छौँ भने विभिन्न प्रक्रियामा रहेर अल्छिएर र अघिल्लो वर्षको उहाँहरू सम्पर्कमा आएर 8 मुद्दा चाहिँ न्यायिक समितिबाट खारेज गरिएको छ। त्यस्तै गरी नगरस्तरीय अनुगमन समितिले अनुगमन गरेका पेश गरेका र चाहिँ एक्का तर्फका आयोजनाहरू समेतको त्यस्तै गरी उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका योजनाहरूको संख्या, सम्झौता भएको योजनाहरूको संख्या, भुक्तानी सिफारिस भएका योजनाहरूको संख्या, कार्य सम्पन्न भएका योजनाहरूको संख्या र बाँकी भुक्तान गर्नुपर्ने योजना सहितको विवरण पनि यहाँसँग पेश गरिएको छ। यहाँहरूले पक्कै पनि अध्ययन गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। यति भनेर यस वर्षको विनियोजन विधेयक, न्यायिक समितिको प्रतिवेदन र अनुगमन तथा मूल्याङ्कन समितिका प्रतिवेदनहरू यति नै रहेको म यहाँ यसमा निवेदन गर्न चाहन्छु। मैले सुरुवात नै भनेको थिएँ, धेरै पत्रकार साथीहरू पनि यहाँ उपस्थित हुनुहुन्छ, मलाई खासै यो विषयमा बोल्ने रहर थिएन, तर म बोल्नुपर्ने भयो। म बोल्नै पर्ने किन भयो भने बजेट निर्माण गर्ने विभिन्न चरणहरू हुन्छ। हामीले बस्ती तहमा योजना छनौट गर्छौँ, पोल तहमा योजना छनौट गर्छौँ, वडा तहमा योजना छनौट गर्छौँ, नगरका विभिन्न विशेषज्ञ समितिहरूले योजना छनौट गर्छौँ, वडाको पनि श्रीनगर साथको बजेटहरू छनौट गर्छौँ र विशेषज्ञ समितिले बनाएका योजनाहरू पनि हामी कार्यपालिका हुँदै कार्यपालिकाको स्वीकृतिपछि यो नगरसभामा सम्मानित नगरसभामा पेश गर्ने हाम्रो सिस्टम हुन्छ। म अरू कुरो धेरै भन्न चाहन्न, हाम्रो प्रमुख प्रशासकीय अधिकारी धेरै हुनुहुन्छ। आज तपाईँले पछाडिपट्टि फर्केर हेर्नुभयो भने यो नगरसभा भनेको चाहिँ नगरपालिकाको विशेष महत्वको दिन हो। आज हामी नगरसभाबाट नगरसभाले बनाएको योजनाहरू पास गर्ने, छलफल गर्ने यो चरणमा हामी उपस्थित भइरहेका छौँ। यसको इम्प्लिमेन्टेसन गर्ने, यसको कार्यान्वयन गर्ने इकाइ भनेको चाहिँ प्रमुख प्रशासकीय अधिकारीको नेतृत्वमा भएको कर्मचारी संयन्त्र हो। हामीले बजेट के बनायो भनेर बजेटको यो सभा, जसले यो सभाले पास गर्ने, छलफल गर्ने, बजेट निर्माण गर्ने समेत अधिकार राख्छ, त्यो समितिमा पेश नहुँदै कर्मचारी मित्रहरूले चाहिँ आजको यो नगरसभालाई चाहिँ बहिष्कार गर्नुभयो। हामीले सुन्यौँ केही साथीमा आउनु भएको छ, तर धेरै साथीहरू चाहिँ आज बहिष्कार गर्ने यो सभामा उपस्थित हुनुभएको छैन। कर्मचारी संयन्त्रले आज पनि जेएनपी आन्दोलन यत्रो परिवर्तन गर्दा पनि यो देशमा चाहिँ कसरी चलिरहेको छ सिस्टम, एउटा उदाहरण हो। म यो विषयमा बोल्न चाहन्न तर बोल्नुपर्ने हो। बजेट सभामा प्रस्तुत भएकै छैन, बजेटको अन्तरभित्र गयो, बजेटका प्रत्येक चिज सिस्टमभित्र गयो। म तपाईँलाई भनौँ, कर्मचारी साथीहरूको चाहिँ अथवा हामी जनप्रतिनिधिको पनि राजनीतिका विभिन्न सेवा सुविधाहरू छन्, हामीले त्यो लिएकै छौँ, हामीले पनि लिएका छौँ, जनप्रतिनिधि साथीहरूले कर्मचारी मित्रहरूले पनि लिनुभएको छ। अहिले पनि नेपाल सरकारले 10% चाहिँ तलब वृद्धि गरेको छ, त्यो 10%मा फेरि आफ्नो 10% चाहिँ कार्य सम्पादन मूल्याङ्कनका आधारमा तलब वृद्धि गर्ने भनेर 21% झन्डै चाहिँ तलब वृद्धि भएको छ। त्यसपछि महँगी भत्ता भएर आएको चाहिँ 5,000 रुपियाँ चाहिँ वृद्धि भएको छ। त्यसपछि हामी त्यहाँ टिएडी, हामी चाहिँ कार्यक्रममा जाँदा हामी टिएडी बाबु चाहिँ हामी खर्च लिन्छौँ, बैठक खर्च लिने गरेका छौँ। त्यति मात्रै होइन, विभिन्न शिक्षकहरूमा हाम्रा कार्यक्रमका चाहिँ खर्चहरू छन्। हामीले अघिल्लो वर्षदेखि दिँदै आएका केही बजेटको शीर्षकमा चाहिँ स्थानीय भत्ता भन्ने चाहिँ थियो, त्यो अरू सबैलाई हामीले कायम राख्दै
2: स्थानीय भत्ता भन्ने शीर्षक चाहिँ यसपटक हामीले अलि हटाउनु पर्छ कि भन्ने हाम्रो कार्यकर्तामा छलफल हो र हामी यहाँ प्रस्तुत गर्यौँ तर हामी प्रस्तुत गर्नुभन्दा पहिल्यै यो विषयलाई चाहिँ बहिष्कार भएको छ वा के हाल्नु छ हाम्रै नगरपालिकामा धेरै शिक्षक साथीहरू हुनुहुन्छ जो स्वयंसेवक शिक्षकको रूपमा चाहिँ न्यूनतम पारिश्रमिक लिएर विद्यालयमा पढाइरहनु भएको छ के उहाँहरूलाई फुल स्केलको तलब चाहिँ होइन हाम्रै नगरपालिकामा स्वास्थ्यका कर्मचारीहरू हुनुहुन्छ जसले चाहिँ आफ्नो तलबभन्दा कम स्केलमा काम गरिरहनु भएको छ उहाँहरूलाई फुल स्केलको तलब चाहिँ त्यो विषयमा साथीहरू बोल्नु पर्दैन त्यो पनि हामीले छलफल गर्न सकिन्छ नगर प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय अधिकारी कार्यपालिका यो सभाले छलफल गर्न सक्छ तर एउटा विषयलाई विषयबाट कुहाइन्छ विषयबाट सुहाइन्छ र त्यो विषयमा चाहिँ बहिष्कार गरेर चाहिँ कर्मचारी साथीहरू चाहिँ आज सभामा यसले भन्नु खोजेको के हो यसले हाम्रो नगरपालिकाले मैदान खोजेको काम म बोल्नै पर्ने भयो त्यस कारण म बोल्छु ठिक छ यही विषयमा पसल गर्नु होला भोलिबाट नगरपालिका नचल्ला त्यो उहाँहरूको आफ्नो जिम्मेवारीको विषय हो हामी यत्रो आन्दोलन भयो राणा शासन हामीले चाहिँ थाल्यौँ प्रजातन्त्र आयो गणतन्त्र आयो तर हामी आज पनि चाहिँ गणतन्त्र आएको अनुभूति सामान्य विषयमा चाहिँ यसरी गर्न सक्दैनौँ भने यो देश कसरी छ बडो अचम्म लाग्छ मलाई विरोध गर्नु होला पत्ता गराउनु होला यस्तो नो प्रब्लम तर यो त्यो सिस्टमबाट चाहिँ आज प्रस्तुत भएको छ आज व्यवहार प्रस्तुत गर्नुभएको छ यो व्यवहार ठिक ढङ्ग प्रस्तुत भएको छैन म यति कुरा राख्छु मेरो प्रतिवेदन र विनियोजन विधेयक यहीँ अन्त्य भएको र साथीहरूले उठाएका विविध विषयहरूमा फेरि जवाब दिए हुने प्रतिबद्धसहित आफ्नो प्रयास गर्छु धन्यवाद
3: अब आदरणीय सभाध्यक्षज्यूबाट सम्पूर्ण आदरणीय सभा सदस्यज्यूहरूलाई आफ्नो धारणा राख्नको लागि समय उपलब्ध गराइदिनुको लागि हार्दिक अनुरोध गर्दछु
4: माइक्रोफोन उपलब्ध गराइदिनु होला आदरणीय
3: कर्मचारी साथीहरूले आदरणीय सभासदज्यूहरूले बोल्नको लागि नाम चिताउनुहुने सभासदज्यूहरूलाई माइक्रोफोन उपलब्ध गराइदिनु होला

0: Chiste tu nang di alam na. शुक्ला गण्डकी नगरपालिकाको उन्नाइसौं अधिवेशनको प्रत्यक्ष प्रसारणमा रहेका छौं। विशेष गरी शुक्ला गण्डकी नगरपालिकाले स्थायी कर्मचारीहरूलाई उपलब्ध गराउँदै आइरहेको सेवा सुविधा यो बजेटबाट रोक्ने निर्णय गरेसँगै कर्मचारीहरूले विरोध गरेको भन्ने जानकारी प्राप्त गरिसक्नु भएको छ। देख्न सक्नुहुनेछ यो गोहरू एकदम खाली देखिन्छन्।
1: सबै भाषामा आफ्ना धारणा भक्तिहरू समय उपलब्ध गराउनु सर्वप्रथम सनातन भगवान् गुरु महाराज प्रति लाग्छ।
2: शुक्ला गण्डकी नगरपालिका नगरसभाको उन्नाइसौं अधिवेशनका अध्यक्षज्यू, उपाध्यक्षज्यू र सचिवज्यू, सम्पूर्ण जनप्रतिनिधि साथीहरू, पत्रकार मित्र साथीहरू र कर्मचारी सम्पूर्ण साथीहरूलाई मेरो नमस्कार र अभिवादन। मलाई आज निकै नै लाज लागेको छ। म आफू जनप्रतिनिधि भइरहँदाखेरि मलाई कुन विषयमा लाज लागेको छ भने आर्थिक वर्ष 2083-84 प्रस्तावित वडा नम्बर सिलिङमा वडा नम्बर दुईलाई 90,23,000 रुपियाँ 33,838 रुपियाँ सिलिङमा छुटिएको थियो। तर हाम्रो दुई नम्बरको यो प्रस्तावित योजनाहरूमा मैले 67,000 1,32,75,000 रुपियाँको सिलिङ पेस भएको छ। यसमा फरक 22,41,41,170 रुपियाँको फरक परेको छ। यो विषयमा नगरपालिकाले ध्यान आकर्षण गरोस् भन्न म चाहन्छु। यत्रो फरक पर्दाखेरि तपाईँहरूले यो योजना 22,00,000 रुपियाँ पनि पुरा गरेर दिन सक्नुहुन्छ भने राम्रो रूपमा लेख्नुहोस्, होइन भन्यो भने यसलाई पुनरावर्तन गर्नुपर्छ भन्ने मेरो तपाईँहरूलाई अनुरोध हो। यो सिलिङमा कसले ल्यायो सिलिङ, यत्रो फरक पारेर कसले ल्यायो सिलिङ? हामीसँग सल्लाह छैन, केही छैन। वडा अध्यक्षको मनमानीले हुने हो भन्यो भने यो पास गर्नुहोस्, होइन भन्यो भने यसलाई पुनः विचार गरियोस्। यो सिटिङलाई यो सिटिङमा लिएर चाहिँ उस छैन, समर्थन छैन भन्दै तपाईँहरू चाहिँ यो सिटिङ दुई नम्बरको सिटिङको विषयमा चाहिँ विचार गरिदिनुहुन्छ भन्ने अनुरोध गर्दै आफ्नो भनाइ अन्त्य गर्छु।
1: धन्यवाद। साथका जीरबहादुर थापाज्यूलाई
3: धन्यवाद सबै। नमस्कार सभाध्यक्षज्यू र यहाँ आउन सक्नुभएका सबैजनालाई मैले एक उसमा नमस्कार भन्ने भन्न चाहन्छु। र वास्तवमा कुरा के भनेदेखि यो राजनीतिकामा लेखेको त मैले पुरै सम्पूर्ण पढ्न भएको छैन। यो राम्रै होला अनि नराम्रो पनि होला। त्यो चाहिँ सबै साथीदेखि ल्याएर फिजरी गराउनको लागि पनि म हार्ड कपी गर्न चाहन्छु। र म के भन्न चाहन्छु भन्दाखेरि तपाईँहरूले मेघालयले नगरसभाको लागि समापन कार्यक्रम भनेर राख्ने अनि तपाईँहरू सबै बाटोमा आएपछि अनि हाम्रो यो समयको विकास होलाको साथीहरू आदरणीय जनप्रतिनिधिहरू र हाम्रो चाहिँ नगरपर्वको उपपर्व नै 11 बजे आउँदैन भने हाम्रो माउ नै 11 बजे आउँदैन भने अरू सल्लाहहरू कसरी आउँ त यसलाई के छानबिन गर्नु र म के भन्न चाहन्छु भने अनि तपाईँको हामी सभामुख भन्नाले हामी वडा सदस्य पनि तपाईँको धेरै परिश्रम गरेर भोग जितेर आएको हामी जनताले निर्वाचित गरेर र काम चाहिँ सुचारू राम्रो हुँदाहुँदै तपाईँको यो वडा सदस्यको यो के अरे बैठक भत्ता किन काट्यो किन चाहिँ कार्यान्वयन भएन यसको पनि सम्बन्धित निकायले जवाफ दिनुहोला भन्ने म हार्दिक अपिल गर्न चाहन्छु। र किनभने नगर प्रमुखको उपप्रमुख प्रशासकीय प्रमुख चाहिँ नगर के अरे कार्यपालिकाहरू सबैको हुने सबैले खाने र हामी चाहिँ वडा सदस्यले नखाने कि नखाने वा सबैले नखानुपर्छ क्यान्सल गरिदिन्छ यो कुरा हामी चाहन्न। र तपाईँको चाहिँ हामी प्रत्येक वडा वडामा हामी चाहिँ नि पाहुनाहरू आउँछ कहिले मिटिङ गर्नुपर्छ। अहिलेको जनताहरू तपाईँको खाना दिएन के अरे अलिअलि भए पनि हामीले खाजा भुजा गरेन सबै रिसाएर चिक्याएर हिँड्छ र त्यो अलिअलि आएको त्यो पनि चाहिँ यहाँ चाहिँ पारित भएन भन्ने कुरा सुन्ने मलाई साह्रै दुःख लाग्यो। त्यो पनि के कसो हो त्यसलाई पनि छानबिन गर्नु होला र सम्बन्धित निकायले चाहिँ नि कानको कार्यकारी निकालेर चाहिँ सुन्नु होला र कार्यान्वयन गर्नलाई पनि हार्दिक अपिल गर्न चाहन्छु। र आज के अरे उपप्रमुखज्यूले भन्नुहुन्छ यहाँ हाम्रो कर्मचारीहरू आउनु भएन हो कर्मचारीहरू मैले अनुशासन देखेन यो जायज कुरा हो। जब माने सरकारको आएपछि कर्मचारीहरू पनि नाक यत्रो भएको छ हेर्नुहोस् त सबैमा नाक फुलफुल भएको छ यसलाई पनि तपाईँहरूले चाहिँ के अरे अध्ययन गर्नुको लागि पनि हार्दिक रूपमा अपिल गर्न चाहन्छु। हामी जनप्रतिनिधिले केही यो सदस्यले पनि केही खोज्नु केही पनि मान्दैन हेर्नु कर्मचारी र कर्मचारी हामीहरूले त नङमासको सम्बन्ध परिपूर्क हो र यसलाई पनि चाहिँ तपाईँहरूले चाहिँ अलिकता ध्यान दिएर हो गर्नुहोला। सबै कुरा मैले भने त के अरे अरूले भन्ने मौका पाउँदैन त्यसो भएकोलाई चाहिँ तपाईँले चाहिँ एउटा यो शुक्ला गर्ने त्यो समिति शासकहरू गर्ने बनाउने भने सबभन्दा मेन कुरा टाइम इज टाइम आउनु पर्यो। यदि म मेयर भएको भए मैले टाइममा नआएर सबै पठाइदिन्छु उता ल सबै कुरा ठिक फर्स्ट ट्याक्स हो टाइम गिरबहादुर कुरा यही थ्याङ्क यू सो मच भेरी मच सफलताको शुभकामना थ्याङ्क यू।
1: धन्यवाद म यसै गरी सभासद कुष्मा कर्तज्यूलाई आफ्नो दाना राख्न
4: धन्यवाद। उन्नाइसौँ नगरसभा अधिवेशनका सभाध्यक्षज्यू यहाँ उपस्थित सम्पूर्णमा मैले समयलाई एकदमै ख्याल राख्दै एकमुष्ट नमन गर्न चाहेँ। मेरो खास कुरा के थियो भने इनिसियल 2079 सालमा म जब जनप्रतिनिधि भएर आएर त्यो दिनदेखिको पोइन्ट 5 वर्ष पुरा हामीसँग पनि पुरा नभएको मेरो एउटा गुनासो ढोरबराई मङ्गलबार काठमाडौँबाट आउने प्यासेन्जरको पिसाब रायपुर हुँदै उहाँ सुनकी डाँडासँग गर्नु पर्ने तपाईँको खानको दुईटै तारिक ठिक छ कि छैन मैले कतिखेर भने यो कुरामा सुनाइ भएन र अहिले पनि राम्रो जनामा किन निस्केछ त्यसको कारण के हो के कारणले गर्दाखेरि यसलाई अनदेखा गरियो यो पाइपलाई बार बार हुँदाखेरि पनि हजुरहरूको ध्यान आकर्षण नभएको कुरामा जानकारी गराउन चाहन्छु। दोस्रो कुरा मैले हाम्रो दुलेबोडा हाइवेबाट 10 मिटर माथि ढिक कपासेमा वार्ड नम्बर 3 र वार्ड नम्बर 4 वडा सचिव कार्यपालिकाका सदस्यज्यूहरूलाई लिएर गएर त्यहाँ हामीले बैठक राखेर पनि यो बाटो चाहिँ यसलाई यस्तो अचम्मको बाटो छ 5 मिटरमा पनि हाम्रो यो यस्तो गतिविधि भएछ यसमा ध्यान राख्नु भएछ यो वर्षको बजेटमा त्यहाँ बजेट हालियोस् भनेर विनम्र अनुरोध साथमा गर्दाखेरि दुईटै वडा सचिवज्यूहरूले पनि एकदमै सहमति जनाएर त्यहाँका जनताहरूलाई ताली पिटाएर हामी यो पालि कसै पनि पास गर्छौँ भन्नुभयो। अहिले दुईटै वडा सचिवज्यूहरू पनि यहाँ हुनुहुन्छ हजुरहरूले कुरो उठाउनु नउठाउनु भएको हो कि के कारणले गर्दाखेरि त्यहाँ बजेट नगरेको यसको पनि मलाई जवाफ चाहिन्छ। र अर्को कुरा न्याय समिति भएर अहिले 5 वर्ष कुरा हुँदै गर्दाखेरि हामीलाई ठिक छ मात्रै सेवा सुविधा पनि चाहिएन हामीलाई चाहिँ हामीलाई सेवा सुविधा दिनलाई जनप्रतिनिधि भएको होइन हामी जनताको सेवा गर्नको लागि भएको जति सकिएको छ बहुमतमा हाम्रो बहुमत अनुसारको सेवा गरिएको छ र गरिन्छ पनि तर ती मेरुनिवासकर्ताहरूलाई 12 नम्बरमा आउने मेरुनिवासकर्ताहरूलाई 1 नम्बरमा आउने मेरुनिवासकर्ताहरूलाई आधे सुविधा दिनुपर्छ। उहाँहरू हाम्रो गाडी भाडा हालेर आउनुहुन्छ गाडी भाडा हालेर जानुहुन्छ त्यो दिनको पुरा उहाँहरूको निवेश मरेको हुन्छ किन उहाँहरूको त्यो दिनपर्ने कि पनि बजेट विनियोजन गर्ने हुन्न बजेट विनियोजन गरे पनि के कारणले गर्दाखेरि रोकेको यसको पनि म तपाईँहरूसित जानकारी दिन चाहन्छु। र हामीले वडाबाट योजना तर्फमा गरेर योजना लिएर आइन्छ नगरमा पठाइन्छ त्यो योजना अनुसारको योजना यहाँ नगरमा आइसकेपछि ती योजना नभएर अर्कै थुप्रै खालका योजनाहरूमाथि बजेट विनियोजन भएको छ त्यो 5 वर्ष यस्तै भइरहेछ वडा नम्बर 10को हकको कुरा गरिरहेछु किन जहाँ जुन शिक्षकमा माग भएको छ त्यो शिक्षकमा किन हालिँदैन अहिले मैले 36 लामबाटा मोटर मार्गलाई हामीले बजेट विनियोजन भनेर माग गरेको थिएँ 36 सम्म भनेर गर्छ 11 बाटोमा बढाउँछु भनेर भन्नुहोस् मैले 11 बाटोको माग गरेको दाइ ठिक छ हुन्छ हिजोसम्म पनि त्यो बाटोको नाम थियो तर आज राति किताबमा छैन 10 नम्बर त निश्चित छैन पछिदिनु भएको छ, तर पनि यस्तो खालको कारवाही गर्दाखेरि जनताहरू जहाँ माग गरेका छन् उहाँ नपठाएर उहाँहरू निराश हुनु स्वाभाविक हुन्छ। त्यस कारणले गर्दा यस्ता खालका कार्यविधि नगर्नको लागि म हार्दिक अनुरोध गर्दै म आफ्नो भनाइलाई अन्त गर्छु। कृपया अझै पनि हजुरहरूलाई मिल्छ भने ढोरबराई मोटरमार्ग डुडेगौँडादेखि लिएर थुङ्गी डाँडासँग कमसेकम दुईटा तिनवटा शौचालय बनाइयोस्। अहिले हाम्रो कमसेकम यो सरकारले बनाएको हाम्रो पालामा बनाएको भनेर कमसेकम नाम होस्। त्यहाँका जनताहरू बिचरा गाउँतिर फर्केर पिसाब गरेको अवस्था छ। मैले कतिखेर भन्ने भन्न पनि श्रम लागेको कुरोहरू यहाँ निकाल्नु परेको छ। त्यसमा ध्यान आकर्षण गर्दै म आफ्नो धन्यवाद
5: धन्यवाद।

ଆସିବା ଭିତରେ ଜୀବନର ମଙ୍ଗଳ ପରମ ଜୀବନ ସମସ୍ତ

खास मैले कृष्णदास सरले 79 सालदेखि भन्दा भन्दै भन्दा भन्दै कार्यक्रम पुगिसक्यो भनेर यो अभिनन्दनसँग मैले पनि केही विषयहरू राखेको राख्दाखेरि एउटा पनि सम्बोधन भएन. अब जाँदा जाँदा यो सायद सेकेन्ड लास्ट एउटा हिँड्ने सभा होला र यो सेकेन्ड लास्ट हो. यसमा सम्बोधन होला या नहोला त्यो आफ्नो ठाउँमा छ. फेरि पनि सुझावको तर्फबाट एउटा दुईवटा प्रस्ताव चाहिँ राख्ने अनुरोध गर्छु. पहिलो प्रस्ताव भविष्यवासी तथा अव्यवस्थित सरकारको लागि हाम्रो अर्थालिकाले चाहिँ यसो सेवा सुविधा हामी दिन सक्छौँ भनेर आग्रह गर्थे. त 2083 कस्तो पत्राउनु छ भने भविष्यवासी तथा अव्यवस्थित सरकारको लागि सुदूरवर्ती नगरपालिकाले राखेको प्रस्ताव मन्त्री छ भनेर हामीले भूमि व्यवस्था सभाले तथा नवीकरण कार्यालयबाट यसको आएको छ. र यो कार्यालयले प्रसारणलाई सुदूरवर्ती नगरपालिका प्रोग्राममा झगडा पनि भएको र नगरपालिका हिसाबले मध्यवर्ती पनि भएको हामी जाने सेवाकारीहरूलाई बराबर निकटै नाचेर उचित हुँदैन. फेरि पनि सहज उक्तै स्थान प्रोग्राम आग्रह सभा सभाले उचित हुन्छ कि भनेर एउटा प्रस्ताव लाग्ने आगो आगो हामी नगरपालिकाले बजेट विनियोजन गर्दा किताबमा हामीहरू सबै भाषा ल्याउनु भएको छ. हामीहरूले जे जस्तो आफ्नो कार्य समिति वडामा बसेर जे जे सल्लाह गरेर योजना कति कति कहाँ कहाँ मामी भन्ने वडाले योजना सायद सबै वडाबाट त्यसरी नै आफ्नो कार्य समिति बसेर प्रस्तावहरू भएर आयो होला या अहिले दुई नम्बरको साथी भएर केही तलमाथि भयो होला. त्यो आफ्नो धर्म छ. यो हाम्रो वडा नम्बर 8 राखेको हाम्रो जुन समितिबाट नगरपालिकामा आएको सम्पूर्ण योजना जस्तो प्रश्न आएको छ यसमा खुसी र गर्व पनि लागिरहेको छ. यति भन्दा हुँदा पनि एउटा खुल्ला खुल्ला वडा नम्बर 8 बिहान र बेलुकी झन्डै 250 350 अखर भए भवन गर्ने लिएर वृद्धसम्मको बिहान बिहान वकिल हुन्छ परिसम्म भन्ने हुन्छ. त्यसमा चाहिँ त्यो खुल्ला दिन पनि राख्न पाए सायद ती जनताको एक्सर्साइज या भयको लागि सहज हुन्थ्यो भनेर आफ्नो प्रस्ताव राखे. र आफ्नो मेरो प्रस्ताव जब जतिसुकै जेसुकै अब हामीलाई चाहिँदैन यो सरकार केही पनि भएन भनेर टोल भोट आएन गरे पनि हो आए पनि संरक्षण चाहिँ चाहिने रहेछ. र मैले सोच्न सोचेकै हो अघिल्लो कार्यकालमा म बोल्दा बोल्दा थाकेँ एउटा चाहिँ प्रस्ताव राख्नुहोस् भए पनि नभए भने केही साथीहरूलाई सभा सुरुभन्दा पहिला राखेर जहाँ हामी आज बसिरहेका छौँ यो हाम्रो नगरपालिकाको एउटा गहना हो. र गहना हुँदै गर्दा यहाँ मात्रै नगरसभाको कार्यक्रम चल्दैन. हामी बसेको पनि यति राम्रो स्केच कोरिएको छैन खेल पनि हुन्छ होला र नगरसभाका विभिन्न अरू कार्यक्रम पनि हुन्छ होला. कार्यक्रम हुन्छ गरिन्छ र पश्चिम जानुपर्दा या त 4 नम्बर वडाको वडा कार्यालयमा बस्नुपर्छ या त खाजा गर्दैन. यत्र सयौँ जनाले त्यहाँबाट वास्तु युज गर्दा त खाना गर्न जाँदा पनि त्यहाँ खाना खाने हामीले हो. यसको भगवत फैलिएको यसको अनुभवलाई र वडा नम्बर 4 जाँदा पनि नजिकै छ उहाँले केही भन्नुहुन्न. तर त्यो वास्तु युजमा वडा नम्बर 4 कार्यालयमा जाँदा अलिक असहज हुन्छ उहाँलाई जस्तो मेरो मनमा लागेको अनुरोध. र केही कुरा मध्यनजर राख्दै हाम्रो यो धर्ना हो ठुलो रकम पनि राखेर 5-7 लाख रुपियाँ ले सायद भन्छ भन्ने भएपछि ठुलो

Thank you.

Ravna.

0: तपाईँहरूको कार्यपालिका समक्ष छलफलको विषय बन्यो कि बन्यो, यो मेरो पहिलो प्रश्न। यदि हामी यहाँ बसेर हाम्रो एजेन्डा जुन जनताप्रति लक्षित रहेर र आफ्नो स्वेगले यो नगरप्रति सम्पूर्ण नगरवासीप्रति हामीले गरेको एजेन्डाहरू यदि तपाईँहरूको कार्यपालिकामा छलफलको विषय बन्दैन भने हामीले यहाँ प्रस्ताव गरेर कुनै अर्थ हो। म उदाहरणको लागि समग्रमा मैले मेरो वडाको भन्दा पनि मैले प्राय भन्दै गरेको छु कि समग्र शुक्लाले कसरी न्याय पाउँछ भन्ने। मैले यो भन्दा कार्यक्रममा मैले के राखेको थिएँ भने हामीले सुविधा सम्पन्न पानी खुलाएका छौँ र शुद्ध पानी हामीले कसरी खुलाउन सकिन्छ। यदि हामीले प्रत्येक व्यक्तिहरूको घर घरमा शुद्ध पानी पुर्याउन नसके तापनि हाम्रा सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूलाई कसरी शुद्ध पानी पुर्याउने प्रक्रियामा अगाडि बढ्न सकिन्छ भन्ने यो मेरो प्रस्ताव छ। यो प्रति छलफल भयो कि भएन र के कारणले यो विषय छलफलमा आएन अथवा आएर के कारणले यो कार्य हुन सकेन यसको जवाब पाए अत्यन्त खुसी हुन्छ। र समग्रमा मैले यो विषय नगर प्रमुख र उपप्रमुखलाई राम्रोसँग थाहा छ। सुकागेको गाउँमा श्री मदरसा रूपको आरम्भिक आधारभूत विद्यालय छ, त्यसको भवन जीर्ण अवस्थामा छ। नगर प्रमुख र उपप्रमुख हाम्रो प्राविधिक प्रमुख तारापति सर, हाम्रो वडाध्यक्षज्यू सबैको टिम गएर अनुगमन गरेको स्कुल आज यो किताबमा मैले बजेट लेखेँ। यदि यस्तै अवस्था दोहोरिने भने पाँचजना शिक्षक तिनजना विद्यार्थी बनाएको त्यो भवन निर्माण गरेको इतिहास हाम्रो यो नगरमा छ। त्यो यदि दोहोरिन्छ भने मेरो गाउँको एकजना परिवारमा दसजना बच्चा आउँछ। अब स्कुल बनाउने कि त्यो घरमा मास्टर पठाउनु प्रश्न त्यहाँनिर सिर्जना हुन सक्छ। यदि तपाईँहरूले पाँचजना विद्यार्थी पाँचजना मात्र तिनजना विद्यार्थीको लागि लगानी गर्न सक्नुहुन्छ भने त्यो घरमा गएर शिक्षक पठाएर अब त्यो घरले शिक्षा दिने कार्यक्रम अगाडि बढाउनु पर्छ भनेर भोलि मुस्लिम समुदायबाट प्रश्न नआउला भन्न सक्दैन। त्यो प्रति आज यो अब आउने किताब जुन किताबले सिक्छ त्यो रातो किताब तपाईँलाई बजेट पनि हाल्नुपर्छ पनि थाहा छ, राम्रोसँग सबै कुरा थाहा छ। म अनुरोध गर्न चाहन्छु, म आग्रह गर्न चाहन्छु नगर प्रमुखज्यू उपप्रमुखज्यू मलाई सम्बोधन गरिदिने मलाई म आग्रह गर्न चाहन्छु र भक्तको सरस्वतीमा हामी नगर प्रमुखज्यू प्रत्यक्ष रूपमा गएर अनुगमन गर्नुभएको छ। त्यहाँको साना चुइएर विद्यार्थीहरू बस्न नसक्ने अवस्था छ, त्यसलाई पनि तपाईँहरूले एकदम ध्यानकर्षण गराउन चाहन्छु। र काभ्रेकमा एउटा हाम्रो सुधारको काभ्रेक टोल विकास संस्था अन्तर्गत एउटा मिलन मोटर मार्ग भन्दैछ। त्यो मिलन मोटर मार्गमा त्यहाँको उपभोक्ताहरूको 42 लाख इन्भेस्ट भइसकेको छ र हामीले विभिन्न शीर्षकमा पनि हामीले लगानी गरेका छौँ र त्यो मार्गको लागि 10 लाख रुपियाँ छुट्टिएको रहेछ। त्यसलाई थप बजेटको लागि पनि म आग्रह गर्न चाहन्छु। र योभन्दा अगाडि प्रस्ताव गरेको मैले तपाईँहरूको समक्ष प्रश्न गरेको सेनाबेसीको वडा सेवा केन्द्र के हुन्छ त्यो विषयमा पनि म प्रश्न गर्न चाहन्छु। र अन्तिममा जाँदै गर्दा मेरो भनाइहरू अन्त्य गर्दै गर्दा लालगञ्ज मोटर मार्ग 2052 सालमा स्वर्गीय क्याप्टेन नरबहादुर गुरुङको अगुवाईमा स्वर्गीय विकास गुरुङको अगुवाईमा सुरुवात भएर आजसम्म आउँदै गर्दा त्यो बाटो अपुग्दो छ। बजेटको हिसाब गऱ्यौँ भने 7-8 किलोमिटर बाटो कालो बत्र भइसकेको छ बजेटको हिसाबले। तर कार्यान्वयनको हिसाबले गयो भने बाटो हिजो झिन्थ्यो आज दिन्छ। यो कहाँनिर समस्या छ, हामी परदेश मन्त्रालय पनि गयौँ, धेरै साथीभाइहरूसँग पनि आग्रह गऱ्यौँ। यो विषयमा तपाईँहरूले ठेक्दार पक्ष होस् अथवा सम्बन्धित निकायलाई कहाँ गएर के गर्नुहुन्छ, काम यथाशीघ्र सुचारू गर्नको लागि तपाईँहरू यो प्रक्रियामा अगाडि बढिदिनु हुनेछ भन्ने कुरा आशा र विश्वास राख्दै र अन्तिममा यस नगर 19 अधिवेशनको चाहिँ सफलताको शुभकामना दिँदै मेरो भनाइहरू निवेदन गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार।
1: धन्यवाद सभाका सदस्य श्री महाभद्र परमियाज्यूलाई। अब म माननीय सभासदज्यूहरूको सुझावहरूलाई मनन गर्दै आफ्ना धारणा तपाईँको समस्या राख्न चाहन्छु। धन्यवाद माननीय सभासद मनबहादुरबाट सिलिङमा केही बढी भएको सिलिङ हाम्रो माग बढी थियो त्यसको किन यसलाई व्यवस्थित गरिएन सिलिङ अनुसार आएन भन्नुभएको छ। हामीले वडा नम्बर 2 वडा अध्यक्ष माननीय सुमन्तीलाई सिलिङभित्र रहेर आफ्ना एजेन्डा ल्याउनुहोस् जस्तो बाहेक थप नगरपालिकाले थप गरेको केही केही सिलिङहरू छन् केही बजेटहरू छन् त्यो बजेटलाई अगाडि बढाउने र थप तपाईँहरूले ल्याएका सुझावलाई मिलाएर अगाडि बढ्ने कुरा यहाँको बिचमा राख्न चाहे। मान्य गिरबहादुर थापाज्यूले समयलाई ख्याल गरिदिनु पर्यो भन्नुभएको छ। आज बिहानदेखि हामी समयमै 8 बजेदेखि उपस्थित भएका छौँ। केही प्राविधिक कुराहरू मिलाउनु पर्ने, केही बजेटहरू व्यवस्थापन गर्नुपर्ने, केही शीर्षकहरू फेरफेर गर्नु गर्नुपर्ने भएको त हामी आज बसेर अलिकति समय नगरसभालाई मात्रै ढिलो भएको अरू कार्यहरू हामी नगरभित्रै गर्ने त्यहाँ 8 बजेदेखि बसेको कुरा पनि यहाँ मान्ने गिरबहादुर सभासद्योगमा जानकारी गराउन चाहन्छु। बैठक भत्ताको कुरा पनि आएको छ, त्यो बैठक भत्तालाई त्यहाँ आन्तरिक आय पम्प भएको कारणले रोकिएको हुने हामी त त्यसलाई थप आगामी वर्षमा 18 नम्बर काम भएर यसलाई तपाईँहरूको बैठक भत्ता उपलब्ध गराउने कुरा यहाँ बिचमा राख्न चाहे। मान्य कृष्णकर सरले सार्वजनिक शौचालय धेरै पटक मैले बाटोमा बनाउनु पर्यो भन्नुभएको छ। हामी अहिले दोरहराई मोटर मार्ग अन्तर्गत करिब 7-8 करोड भवनले भएका आन्तरिक लगाएका छौँ भने केही केन्द्रीय योजना अन्तर्गत चलिराखेको छौँ। 35 वर्षको केन्द्रीय योजना चलेको छ। हामीले मानवेमा एउटा सार्वजनिक शौचालय बनाउन सकिए कि साँखेमा दुलेगढाको बस राख्यो एयरपोर्ट चोकमा 3-4 सार्वजनिक शौचालयको हामीले करिकेट बस्ताको रूपमा मनन गरेका छौँ। यसलाई यो बाटो विस्तार सँगसँगै निर्माण गर्दै जाने भन्ने कुरा भएको छ र बाटो विस्तारमा केही अवरोधहरू भएका छन्। 30 मिटर बाटो बनेपछि सहज ठाउँमा बनाउने जाने कुरा यहाँहरूको बिचमा राखे। त्यस्तै बैठकभन्दाको कुरा पनि हामीले अघि भनिसकेँ, अगाडि बढेको छ। त्यस्तै मदनजीले पनि सार्वजनिक शौचालय र तलको रक गार्डनलाई पर्यटकीय अवसरमा विकास गर्नु पर्यो भन्नुभएको छ। हामी पर्यटनसँग सम्बन्धित केही एकमुष्ट बजेटहरू छ, त्यसलाई त्यसमा विनियोजन गरेर त्यहाँ खेल मैदान र बजारको मुख्य समस्या भनेको सुरक्षित सफा छ खेल मैदान र पार्कलाई हामीले महत्त्व दिनुपर्नेछ। मानव संसाधनको विकासमा यसले महत्त्वपूर्ण भूमिका खेल्छ। हामी त्यसतर्फ सजग छौँ, त्यसलाई हामीले नगरबाट बिस्तारै अगाडि बढाउने कुरा यहाँको बिचमा राख्नु भएको सुझावलाई धन्यवाद दिन चाहन्छु। त्यस्तै मनबहादुर छेत्री सरले भूमि व्यवस्थापन कार्यालय जिल्ला मालपोतको कार्यालयले भूमि व्यवस्थापन कार्यालय भनेर आएको छ। यो शुक्ला गण्डकीले अनुमति हामीले लेखेर पठाएका छौँ, हामी गर्न सक्छौँ या राख्न सक्छौँ भनेर अहिले स्वीकृत भएर प्राप्त भएर आएको छ। यहाँले हामीले सकेसम्म वडा नम्बर 5 केन्द्र आसन बसेको ठाउँलाई हामीले पहिलो प्राथमिकता राखेका छौँ। र दोस्रोमा नगरपालिका वारी भएको हुनाले सन्तुलित विकासको लागि हामीले वडा नम्बर आठको अहिले हाल चलिरहेको क्याम्पसमा संख्या पनि विद्यार्थी संख्या कम भएको त्यो दोस्रो रूपमा हामीले हेरेका छौँ र यो दुईवटा ठाउँमध्ये रहने तपाईँहरूको बिचमा हामी कार्यपालिका निर्णय लिएर अगाडि बढ्ने कुरा यहाँ राख्न चाहन्छु। त्यस्तै धनेश्वर माननीय धनेश्वरज्यूले आफ्ना कुराहरू राख्नु भएको छ जनकल्याण मार्गीको समस्या बेरोजगारीको समस्या शब्दअनसम्म गुम्बादेखि शब्दअनसम्म जाने बाटोको समस्या नगरपालिकाबाट हुने दिने अनुदान कृषकहरूलाई दिने अनुदान पारदर्शिता र त्यसको उपयोगिता कति भयो भन्ने कुरा राख्नु भएको छ अनुभवको पाठा छात्रवृत्तिको कुरा गर्नुभएको छ संस्थागत सरकारी नीतिको त्यसमा हामी सबैको पालन पूर्ण पालनामा लगाएका छौँ। धर्नाको कुरा आएको छ अहिले हाललाई धर्नाका केन्द्रीय सरकारमा नै हुन्छ भएको छ र केही कमी भएको छ भन्नुभएको छ यसलाई चाहिँ हामी एक एक सम्पत्ति गर्दै केही रकमहरू घटाएर जनतालाई सेवा दिने भनेर हामी छलफलमा अगाडि बढाइसकेका छौँ। मालपोतका कुरा आएको छ मालपोतको कुरामा पनि हामी अगाडि बढेका छौँ। त्यस्तै सेवा सम्मान्य जब्बरजीले मद्रास हाई स्कुल जो धेरै मुस्लिमहरूको बाहुल्यता भएको सबैमा एउटा स्कुल छ कमजोर छ दुईटा कोठा अनिवार्य बनाउनु पर्नेछ भन्नुभएको छ। हामीले गत वर्ष पनि हामीले 5 लाख जति विनियोजन गरेका थियौँ तर केही समय ढिलो भएको कारणले बर्खा लागेर काम गर्न सक्नु भएन। यस वर्ष हामीले केही गर्न विनियोजन गर्ने भनेर हामी भनिसकेका छौँ र त्यसम्म रातो किताबमा जनकल्याण र मद्रास स्कुललाई रातो किताबमै राखेर अगाडि बढ्ने पनि तपाईँहरू बिचमा राख्न चाहन्छु। नि शुद्ध खाने पानीको कुरा आएको छ वास्तवमा अहिलेसम्म हामी पिउने पानी घर घरमा भाँडा मात्र ल्याएको छौँ शुद्ध खाने पानी भनेर हामी ट्याप टु माउथ गर्न सकेका छैनौँ फिल्टर प्लान्ट गर्न सकेका छैनौँ। यसलाई हामी प्रविधिक रूपमा हामी भयो हामीसँग भएको सिमित स्रोतलाई अधिकतम जनताको बिचमा स्वास्थ्यसँग जोडिएका हुनाले त्यसलाई प्रयोग गर्ने कुरा पनि अधिकतम प्रयोग गर्ने कुरामा तपाईँको सुझावलाई मनन गर्ने कुरा यहाँ राख्न चाहेँ। काप्रेको बाटोको कुरा आएको छ वास्तवमा त्यहाँ केही स्थानीयहरूले विदेशबाट विदेशमा रहेर धेरै आफ्नो गाउँलाई सम्झिनुहरूले उनीहरूको धेरै ठुलो लगाइन्छ त्यहाँ 40-50 लाख चन्दा उठाएर गर्नुभएको छ। हामीले पनि नगरपालिकाले जहिले सधैँ लगानी गरेको छ यस वर्ष हामी 10 लाख विनियोजन गरेका छौँ त्यसमा थप हामी केही गर्न सक्यो भने 5-7 लाख 4-5 लाख रुपियाँ थपेर हाम्रो बजेट आन्तरिक व्यवस्थापन बजेट नबढाइकन आन्तरिक मिलान गर्ने कुरा रह्यो भने यहाँको सुझावलाई मनन गरेर अगाडि बढ्ने प्रतिबद्धता हुने व्यक्त गर्न चाहन्छु र माननीय सभासदहरूलाई म कार्यक्रम अगाडि बढाउन चाहन्छु। यहाँहरूको कुरालाई मनन गर्दै अगाडि बढ्न चाहन्छु।
2: माननीय सदस्यज्यू गएर विभिन्न प्रस्तावहरू विभिन्न प्रस्तावहरू सभा समक्ष पारित गर्नको लागि प्रस्तुत गरेको लागि अनुरोध गर्दछु।
1: धन्यवाद सभासदज्यू सदस्य सचिवज्यूलाई यहाँको हातमा विधायक समितिको संयोजक लगायत सबै सुशासन समितिका संयोजकहरू आर्थिक विकास समितिका संयोजकहरू सामाजिक विकास समितिका संयोजकहरू वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक लेखा समितिका संयोजक पूर्वाधार समितिका संयोजक उपप्रमुख राजपूत तथा अनुगम र न्यायिक समितिको प्रगति प्रस्तुत गर्ने समय प्रदान भइसकेको हुँदा यी प्रस्तावहरू उपर यहाँहरूले यहाँहरूले नीति तथा कार्यक्रम पास गराइसक्नु भएको छ पास गरिसक्नु भएको छ भने सभाका सभा सदस्यज्यूहरूबाट सभाका सदस्यहरूको धारणा जवाब साथै त्यहाँको जवाब प्राप्त भइसकेको छ। अब म सभा अध्यक्षबाट उपप्रमुखज्यूले पेश गरेको विनियोजन विधेयक तथा बजेट पारित गर्ने प्रस्ताव तपाईँको बीचमा राख्न चाहन्छु। यसलाई कार्य सभा अध्यक्षबाट वडाबाट प्रस्तुत गरेको कार्यक्रम बजेट पारित गर्ने प्रस्ताव पनि राख्दैछ।
2: कोरोना व्यवस्थापन चाहिँ एकदम विशेष रहेको हुनाले त्यसको लागि के भइरहेको छ र जम्मा नाम आज हामीले अब यो लाइफ पनि जहाँसम्म जाँदैछौँ होला यसलाई चाहिँ हामीले के भइरहेको छ यो बजारमा फोहोर मैला पाँच वर्षसम्म पनि हामीले यसलाई चाहिँ व्यवस्था गर्न सकेका छैनौँ र अवस्था आयो भने अब केही पाले जाने अब पाँच छ महिना नौ होला भन्नु केही हुन्छ गर्न थाल्दैन। यसको लागि विशेष के भइरहेको छ र अब नगरपालिकाले कति कति समयभित्र यसको चाहिँ जहाँसम्म पछिल्लो कुरा चाहिँ जाने बारेमा हामी गर्न गर्छौँ।
1: धन्यवाद सभाका सदस्यज्यूलाई। फोहोर मैला व्यवस्थापन गर्ने कुरामा शुक्लागण्डकी नगरपालिकाले ग्रिन नेपाल पनि संस्थासँग सहकारी गरेर काम अगाडि बढाएको र त्यसभन्दा मेसिन औजारहरू प्याकेजिङका मेसिनहरू लगायत स्क्रिनिङका मेसिनहरू लगायत सबै सूर्य नेपालद्वारा सहयोग प्राप्त भइसकेको छ। हामीले थप साउन एक गतेबाट यसलाई सदस्यता प्रदान गरेर फोहोरमा कोषबाट कति निस्किन्छ र डेली संस्कार डेली जानुपर्ने हप्तामा दुईपटक मात्रै गए पुग्ने हप्तामा एकपटक पन्ध्र दिनमा एकपटक र महिनामा एकपटक जाने खालका हामीले क्राइटेरिया बनाएका छौँ। सबैलाई हामीले समेटेर दैनिक आउनेलाई एउटा त्यसको लागि बजेट विनियोजन गरेका छौँ र दैनिक जानेलाई त्यही अनुसारको शुल्क हप्तामा दुईपटक जानेलाई त्यही अनुसारको शुल्क र कार्ड बनाएर कार्ड अनुसार हामीले वर्गीकरणलाई परिवर्तन गरेर अगाडि बढाउने नीतिका साथ अगाडि हामीले कार्यपालिकालाई पास गरेका छौँ। बजेट पनि विनियोजन गरेका छौँ। थप एउटा सवारी खाना थप गर्ने एउटाले अहिले भइरहेको रहेन भनेर थप गर्ने र साउन एक गतेबाट सबै टोल टोलमा कार्डहरू वितरण गरेर टोलका टोलबाट केही टोललाई दुःख गरे बापत केही उहाँहरूले आफ्नो क्षेत्रले पुरेर कुरा गरे बापत उहाँलाई केही रकम उपलब्ध गराएर सबै कुरो व्यवस्थापन गर्ने कुरा यहाँको बिचमा राख्न चाहे। धन्यवाद। यसै गरी खमा उपप्रमुखज्यूले यस जस्तो आर्थिक विधेयक पारित गर्ने प्रस्ताव
2: यसलाई
1: भारी मतले पारित गर्ने महसुस गर्न चाहन्छु। यसै विशेष विशेष समितिका सबैजना प्रस्तुतहरूको बजेट तथा कार्यक्रमलाई पारित गर्न म यहाँलाई फेरि आग्रह गर्न चाहन्छु। वडाबाट प्रस्तुत गरेका कार्यक्रम बजेट पारित गर्न फेरि यहाँलाई म भने त्यस्तै चालु आर्थिक वर्षभरि गरिएका निवेश तथा खर्च पारित गर्न यहाँलाई चालिस हजारले पारित गरिदिन अनुरोध गर्दछु। नियमित असुल उत्पादक प्रमाण कागज पुर्याउने विरोधीका कारण विरोधीको कार्यवाही गर्न नगरपालिकाका अधिकारीले सम्पर्क गर्ने नियमित गर्ने र असुल उत्पादन गर्ने पनि यसलाई असुल उत्पादन प्रक्रियालाई चाहिँ कार्यान्वयन अधिकारी दिने निर्णय पारित गरिदिनु अनुरोध गर्दछु। नगरपालिकालाई विपक्षी बनाई दायर आउने मुद्दाको प्रतिरक्षा गर्न प्रमुख संसदीय अधिकारीलाई अधिकार प्रत्यादन गरिएको छ त्यसलाई पनि पारित गर्ने म अनुरोध गर्न चाहन्छु। करार कर्मचारीहरूको आवश्यक पर्ने करार कर्मचारीहरूको म्याच फगाउने प्रस्तावलाई पनि यहाँले पारित गर्ने म अनुरोध गर्न चाहन्छु। सभाका सदस्य धारणा
2: आदरणीय सभाजनज्यूबाट कुनै जिज्ञासा छ भने राखौँ नभए सभाजनज्यूबाट आदरणीय उपमुख्यज्यू पनि छौँ है सभाजनज्यूबाट यो हाम्रो 19 अधिवेशनको समापन सत्रको सार्वजनिक मन्तव्य सहित समापन गरिदिनुको लागि
1: धन्यवाद। सदस्यजी सदस्य साथीज्यूलाई मान्य सभासद एवं उपप्रमुखज्यू मान्य सभा सचिवहरू आज हामीले 19 नगरसभा सम्पन्न गर्न गइरहेका छौँ। यो 19 नगरसभामा हामीले रातो किताबमा केही कुराहरू योजनाहरू समेट्ने कोसिस गरेका छौँ। फेरि पनि महत्वपूर्ण केही योजनाहरू एक गाह्र योजना चाहिँ सबै वडा सचिव कार्य समिति वडा कार्य समितिबाट पास गरेर एउटा योजना यहाँसँग हामीले माग गरेका छौँ। दुई तिन दिनभित्र त्यो एउटा योजना वडा समितिसँग पास गरेर ल्याइदिन म अनुरोध गर्न चाहन्छु। महत्वपूर्ण यो राज्य किताबबाट नरहेका योजनालाई यहाँले चाहिँ वडा समितिसँग पास गरेर ल्याइदिन अनुरोध गर्दै यहाँहरूले आज जुन सुझावहरू दिनुभएको छ यो सुझावलाई मध्यनजर गर्दै व्यावहारिक रूपमा हामीसँग भएको विभिन्न छात्रहरूलाई परिचालन गरेर अझैसम्म यो बजेटलाई जनमुखी उपलब्धिमुखी र पारदर्शी र सुशासनमा जोड्ने प्रतिबद्धता तपाईँहरूको बिचमा राख्दै यो 19 नगरसभा अधिवेशन पालन हुने नगरहरूको प्रमुख्यौँ सभाका सचिवज्यू जिल्ला सभा समितिका सदस्यज्यूहरू सम्पूर्ण नगरसभाका सदस्यज्यूहरू कर्मचारी साथीहरू पत्रकार मित्र साथीहरू प्रति म सबैप्रति हार्दिक आभार प्रकट गर्दछु। साथै यस 19 अधिवेशन यस नगरसभाको लागि बजेट तथा कार्यक्रम तर्जुमा गर्ने कानून त अन्तिम नगरसभा हो। सभाबाट स्वीकृत भएका कार्यक्रम तय गरेका नीति निर्देशन पालना तथा कार्यान्वयनमा सबैको सक्रिय सहभागिता सहयोग रहनेछ भन्ने मैले अपेक्षा सहित शुक्लागर नवी नगरपालिकाको नगरसभा सञ्चालन तथा व्यवस्थापन गर्न पर्ने त्यो कार्यविधि 2074 दफा 6 उपदफा 3 बमोजिम साथै केही कर्मचारीको असन्तुष्टि आएको छ बीचमा नगरसभा गर्दै गर्दा ती साथीहरूका जायज मागलाई र आफूले लिएका सेवा सुविधाहरूलाई मनन गरेर नगरपालिकाले नगर कार्यपालिकाले साँच्चै नै तपाईँहरूको प्रति कमजोरी काम छ भने त्यो कुरामा यहाँहरूले हामीलाई यो सुझाव दिन तपाईँ नीतिगत रूपमा हामीलाई प्रस्तुत गर्नुहोला। होइन भने कर्मचारीहरूले पाउने सेवा सुविधा त मलाई लाग्छ हामीले वञ्चित गरेका छैनौँ र वञ्चित गर्न खोजेका पनि छैनौँ वञ्चित पनि गर्ने छैनौँ। सकेस तपाईँहरू र नगरपालिका नगर कार्यपालिका र कर्मचारी नगरवासीको सम्बन्ध छ यो सम्बन्धलाई प्रगाढ बनाउँदै अगाडि बढाउने कुरा यहाँको बीचमा कर्मचारीको बीचमा राख्दै यो 2074 कार्यविधि 2074 तथा 6 उपदफा 3 बमोजिम 19 नगरसभाको अधिवेशन यो नगरसभाको घरमा भव्य सभ्य रूपमा सम्पन्न भएको र यो अधिवेशन समापन भएको यही घोषणा गर्छु। धन्यवाद। नमस्कार।
2: सम्पूर्ण सभा खाजा ग्रहण गरेर गइदिनुको लागि र सामूहिक फोटो तस्विर
3: आदरणीय श्रोताबिन्द हामी अब तपाईँहरूको ध्यान हाम्रो स्टुडियोतर्फ केन्द्रित गर्न चाहन्छौँ। यति जेलसम्म हामीले सुनेर साथ हार्दिक धन्यवाद। नमस्कार।
4: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
3: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरियोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0165901965163।
2: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801132475।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
9: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9864683522।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल डन।
12: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856285543 र 9847000787।
2: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
13: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्सको साथमा
9: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841549304।
14: नमस्कार, रेडियो ठोरपाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोरपाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रतिनिधि सभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन्। सिंहदरबार स्थित संसद भवनमा सभामुख बुधबार डोल प्रसाद आर्यले बैठक शुरू भएको घोषणा गर्नसाथ विपक्षी दलका सांसदले आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन्। विपक्षीको विरोधसँगै सभामुख कार्यले सांसदहरूलाई बोल्न दिनुभएको छ। नेपाली कांग्रेसकी सांसद गीता गुरूङले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जवाफदेही नभएको आरोप लगाउनु भएको छ। उहाँले बालेनलाई सभामुख डीबी आर्यले रूलिङ गरी प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा उपस्थित भएर जवाफ दिन लगाउनु पर्ने माग गर्नुभएको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री शाह निरन्तर उपस्थित नभएको र उठेका प्रश्नबाट पन्छिने गरेको आरोप लगाउनु भएको हो। प्रधानमन्त्री शाहले आएर सम्बोधन गर्दै जनतामा विश्वास जगाउनु पर्ने उहाँको भनाइरहेको थियो। सांसद गुरूङले देशमा पछिल्ला दिनमा भएका घटनाले नागरिकमा निराशा बढ़ाएको बताउँदै सरकारले मूल समस्याको समाधान गर्नुको सट्टा विषयान्तर गर्न खोजेको आरोप लगाउनु भएको हो। किर्तिपुरमा सुकुम्बासी बस्ती डुबानमा परेको र आत्मदहको घटना हुँदा पनि सरकारले गम्भीरता नदेखाएको उहाँको भनाइरहेको थियो। सरकारले डोजर चलाएपछि हालसम्म 9 जना सुकुम्बासीले ज्यान गुमाएको उहाँले बताउनु भएको छ। 18 महिनाको बालकदेखि 70 वर्षसम्मका नागरिकले ज्यान गुमाउनु राज्य संयन्त्रबाट भएको संस्थागत हत्या जस्तै भएको टिप्पणी उहाँले गराएको बताउँदै सरकारले मूल समस्याको समाधान गर्नुको सट्टा विषयान्तर गर्न खोजेको आरोप लगाउनु भएको हो। किर्तिपुरमा सुकुम्बासी बस्ती डुबानमा परेको र आत्मदहको

मुद्दा किन नचलाउने भन्ने प्रश्न पनि उहाँले उठाउनु भएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बजेट विवाद चर्किँदै गएपछि सत्ता सहयात्री एमालेका मन्त्रीहरूलाई राजीनामा दिन सरकारको समर्थन फिर्ता लिन वा बजेट पारितको स्पष्ट निर्णयको विकल्प सुझाउनु भएको छ। मुख्यमन्त्री शाहले बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेट बारे पार्टीको आधिकारिक धारणा माग्नु भएको थियो। छलफलका क्रममा केन्द्रबाट एमाले संघको सहकार्य अघि बढ़न नसक्ने अवस्था देखिएको उल्लेख गर्दै उहाँले अब स्पष्ट निर्णय आवश्यक रहेको बताउनु भएको हो। मुख्यमन्त्रीले एमाले सरकारमै बसेर बजेटको विरोध गर्नु उपयुक्त नभएको भन्दै कि बजेट पारित गर्न सहयोग गर्न कि सरकारबाट बाहिरिन वा समर्थन फिर्ता लिन आग्रह गरेको स्रोतले जनाएको छ। मुख्यमन्त्रीसँगको छलफलपछि एमालेका मन्त्रीहरूले केही बेर दलभित्र आन्तरिक छलफल गरेर पुनः जवाफ दिने भन्दै बैठकबाट बाहिरिएका छन्। छलफलका क्रममा मुख्यमन्त्री शाहले कांग्रेसका प्रदेशसभा सदस्यहरूलाई पनि एमालेसँगको सहकार्य कठिन बन्दै गएको र नयाँ राजनैतिक समीकरण बारे केन्द्रमा भइरहेको छलफलबारे सामान्य जानकारी गराएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद लिमा अधिकारीले नेपाल धितोपत्र बोर्ड सबनको नियमकीय भूमिकामाथि प्रश्न उठाउँदै रकम नै नतिरी अर्बौं रूपियाँ बराबरको शेयर कारोबार वर्षौंसम्म कसरी सञ्चालन भयो भन्ने बारे स्पष्ट जवाफ माग्नु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा आर्थिक वर्ष 82-83 सेवोनले गरेका काम कार्यवाही धितोपत्र बजारको नियमन तथा विकास र लगानीकर्ता संरक्षणका विषयमा छलफलका क्रममा बोल्दै अधिकारीले बोर्डको कार्य सम्पादनको प्रशंसा गर्दै बजार सुधारसँग सम्बन्धित विभिन्न विषयमा जिज्ञासा र सुझाव प्रस्तुत गर्नुभएको थियो। वहाँले समिति व्यक्तिले रकम नै भुक्तानी नगरी अर्बौं रूपियाँ बराबरको शेयर अधुरा उधारोमा खरिद बिक्री गरी कृत्रिम रूपमा मूल्य बढ़ाएको र त्यसमा उच्च तहका कर्मचारी समेत संलग्न रहेको आरोप सार्वजनिक भएको उल्लेख गर्दै यस्तो कारोबार वर्षौंसम्म कसरी पत्ता नलागेको भन्दै प्रश्न गर्नुभएको छ। अधिकारीले सम्पत्ति शुद्धिकरण विभागबाट पत्र आएपछि मात्रै अनुसन्धान अघि बढ़ाएको भन्दै सेबोनको वास्तविक समय बजार निगरानी प्रणालीमा कमजोरी थियो कि वा ब्रोकर कम्पनीमाथिको नियमित अनुगमन र लेखा प्रशिक्षण परीक्षण प्रभावकारी हुन नसकेको हो भन्ने प्रश्न समेत उठाउनु भएको हो। तरकारी किसानहरूले बुधबार काठमाडौँको माइतीघर मञ्जलामा गोलभेडा सड़कमा फालेर सरकार विरूद्ध विरोध प्रदर्शन गरेका छन्। सरकारले किसानलाई पर्याप्त अनुदान उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको तथा आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनका क्रममा किसानहरूले आफूहरूले उत्पादन गरेको गोलभेडा बिक्री हुन नसकेको लागत समेत उठाउन कठिन भएको र सरकारले किसानका समस्या समाधानमा व्यवस्था गरेको आरोप लगाएका छन्। विरोध स्वरूप उनीहरूले गोलभेडा सड़कमै फाल्दै सरकारको कृषि नीतिप्रति असन्तुष्टि जनाएका थिए। किसानहरूले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण उत्पादनमा अनुदान वृद्धि मल बिउको सहज उपलब्धता बजार व्यवस्थापन तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति तत्काल लागू गर्न माग गरेका छन्। उनीहरूले सस्तो आयातित तरकारीका कारण नेपाली किसान प्रतिस्पर्धामा टिक्न नसकेको पनि बताएका छन्। सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङ मार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै 18 मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबार अगाडि धरना दिएका छन्। सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्। आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न र आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन्। उनीहरू हिजोदेखि आन्दोलित रहेका छन्। सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका सात जनालाई

0: परिले पक्राउ गरेका छन्। नेकपा एमाले निकट अनि राष्ट्र व्यूहका कार्यकर्ता बुधबार बिहान सिंहदरबार पुगेका हुन्। उनीहरूले पर्चा पम्पलेट सहित दक्षिण गेटमा प्रदर्शन गरेका छन्। उनीहरूमध्ये सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले बताउनु भएको हो। पक्राउ पर्नेमा अनि राष्ट्र व्यूहका अध्यक्ष दीपक धामी सहित विद्यार्थी नेता रहेका छन्। उनीहरूलाई सिंहदरबार वृत्तिमा राखिएको छ। कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सरकारमा सहभागी चारजना मन्त्रीले राजीनामा दिएका छन्। प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्री समक्ष सामूहिक राजीनामा बुझाएका हुन्, तर उनीहरूको राजीनामा स्वीकृत भइसकेको छैन। राजीनामा बुझाएर मार्ग प्रशस्त गरेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताउनु भएको हो। प्रदेश सरकारमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिकमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजय बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी सहभागी हुनुहुन्थ्यो। मन्त्रीहरूले राजीनामामा बुझाए पनि पार्टीले भने एमाले नेतृत्वको सरकारले दिएको समर्थन पनि फिर्ता लिएको छैन। एमालेका एमलाल कण्डेल कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री रहनु भएको छ। इन्टरनेशनल युनियन अफ जर्नालिस्टले नेपालमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अवस्था खस्कती गएको भन्दै चिन्ता व्यक्त गरेको छ। पछिल्लो समय काठमाडौँका विभिन्न मीडिया हाउसको गेटमा गाडी तिर्साएर आतंकित पारेको घटनापछि संघले चासो देखाएको हो। संघद्वारा जारी विज्ञप्तिमा गर्दै जेन्जी आन्दोलनपछिको निर्वाचनबाट गठित वर्तमान सरकारका कदमहरूले संचार क्षेत्रमा त्रास फैलाएको उल्लेख गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठन भएता प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रहार हुने खालका घटनाहरू बढ़ेको उल्लेख गरिएको छ। आईयूजेले क्रान्तिपुर मीडिया ग्रुप, अनलाइन खबर र हिमालयन टेलिभिजन जस्ता प्रमुख संचार गृहहरूको प्रवेशद्वारमा अनधिकृत रूपमा अवरोध पुर्याएको साथै पत्रकार किशोर श्रेष्ठमाथि दिएको धम्की र उनलाई हिरासतमा लिने प्रयासको पनि निन्दा गरेको छ। यी र यस्तै घटनाले नेपालमा पत्रकार र संचार संस्थाहरूमा सो सेन्सरसिप सेपको प्रविधि बढ़दै गएको भन्दै आईयूजेले चिन्ता व्यक्त गरेको छ। प्रतिशोध, डर र धम्कीका कारण पत्रकारहरूले समाचार सम्प्रेषणमा संकुचन ल्याउनु परेको र यस्तै नागरिकको सूचनाको हक र लोकतान्त्रिक सुशासनमा गम्भीर खतरा पैदा गरेको संघको ठहर रहेको छ। सुन चाँदीको भाव आज सामान्य बढ़ेको छ। आज सुन तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,84,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 1,200 रूपियाँले घटेर तोलाको 2,84,000 रूपियाँमा कारोबार भएको थियो। सोमबार पनि सुन तोलामा 2,800 रूपियाँले घटेर तोलाको 2,85,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 55 रूपियाँले बढ़ेर तोलाको 4,415 रूपियाँ पुगेको छ। चाँदी हिजो तोलामा 15 रूपियाँले घटेर तोलाको 4,360 रूपियाँमा कारोबार भएको थियो। सोमबार चाँदी 100 रूपियाँले घटेर तोलाको 4,375 रूपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरान विरूद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ। साथै इरानी बन्दरगाहतर्फ आउने जाने जहाज रोक्ने उद्देश्यले नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वाशिङटन र तेहरान बीचको तनाव थप चुलिएको छ। इरानले यस कदमले युद्धविराम तथा शान्तिवार्ता सम्बन्धी सहमति प्रभावकारी रूपमा समाप्त भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान वार्तामा नआए अर्को सातादेखि इरानका विद्युत उत्पादन केन्द्र र रणनीतिक पुललाई लक्षित गरी आक्रमण अझ विस्तार गरिने चेतावनी दिएका छन्। फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले इरान वार्तामा सहमत नभएसम्म ऊर्जा पूर्वाधार र रणनीतिक संरचनामाथिको अभियान जारी रहने बताएका छन्। यसअघि हर्मुज सरघाटी हुँदै आवतजावत गर्ने जहाजमाथि अतिरिक्त शुल्क लगाउने योजना भने उनले फिर्ता लिएका थिए। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले पछिल्लो आक्रमणको उद्देश्य हर्मुजसुल खाडीमा व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग हुने इरानी सैन्य क्षमता कमजोर पार्नु रहेको जनाएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार बन्दर अब्बास हर्मुजसुल नजिकको केशव टापु तथा अन्य स्थानमा विस्फोट भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार अमेरिकी आक्रमण बुसेहर प्रान्तका विभिन्न क्षेत्र, इरानको एकमात्र नागरिक आरबिक विद्युत केन्द्र तथा इराक र कुवेत सीमावर्ती क्षेत्रसम्म केन्द्रित रहेको थियो। हस्त दिउँसो 2 बजेको ठोबर हाइलाइट आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087169142।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षे नै 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
9: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
9: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9856062265 र 9846064145।
10: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
13: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
14: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
13: ए हो र, ल त ल,
12: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654142222 र 9856062692।
15: यही आउँदो साउन 2 गते पहिलो शनिबार
16: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: उपचार हुने रोगहरू:
16: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
15: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
16: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
15: दिसा पिसाब एवं पेटको समस्या,
16: तौल गडबड हुने वा थाइराइडको समस्या,
15: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
16: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
15: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा तनहु।
16: फोन नम्बर 0564142333 र 9678161887।
17: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
18: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
17: उपचार सेवाहरू:
18: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा रोगहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
17: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
18: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
17: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
18: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
17: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
18: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
19: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635930369।
2: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन।
3: होइन, के सुन्ने भनेको
1: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
3: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ?
1: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देशीय सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
3: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देशीय सहकारी संस्था लिमिटेड।
4: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
5: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार दुलेगौडा आफ्नै निवासमा।
6: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
7: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
7: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
7: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
8: लौ नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
9: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
10: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र खाना जोगिन्छौं।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
12: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
13: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
12: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
13: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
12: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
13: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
12: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
13: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
12: र बिहानी 17 कक्षा सञ्चालन हुने।
13: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712।
14: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
15: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
14: हस् मम्मी।
16: मैले सुने छोरी, ल जाम हिँडा।
15: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
13: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
15: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
13: बीजी मोमो हाउस, दुलीगौंडा, हेल्थ पोस्ट चोकबाट 100 भित्र, मगर समाज भवन नजिकै।
17: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला।
18: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
17: हजुर, दुलेगौडाकै पुरानो 34 सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया, फोन 0654141042, 98563231128, 98462614726।
18: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

மகள்ட்டி வயதா அது

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टियला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
2: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 01-4-50-249, मोबाइल नम्बर 97-36-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9122, 98058-28008 र 98460-69246।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 06-5-90-065, मोबाइल 98-166-34-372।
6: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: दान गरौ, सकेको गरौ, सबैले गरौ।
7: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके, ल डन।
3: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
9: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
12: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
13: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
14: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
15: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा
16: यही साउन 2 गते शनिबार
17: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
17: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
17: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
15: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
17: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
13: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143177, मोबाइल 9855-44343।
18: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
19: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो हाँ संचार नेटवर्क, समयको आवाज, समयको

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा माधव तिमल सेनासँगै अप्सरा बोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: दुवै सदनमा विपक्षी दलद्वारा सरकारको कार्यशैलीको विरोध। मधेस प्रदेश सरकारको बजेट सर्वसम्मत पारित। सुदूरपश्चिमका चार मन्त्री बर्खास्त।
0: सिंहदरबार अगाडि करार कर्मचारीहरूको धरना आज पनि जारी। माइतीघर स्थित सड़कमा गोलभेडा फालेर किसानको प्रदर्शन।
1: उपसभामुखको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान। एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव लगायतका समस्या नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन।
0: इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको कड़ा चेतावनी। वार्तामा नफर्की, अर्को हप्ता पुल र विद्युत केन्द्रमा आक्रमण गर्ने धम्की।
1: र नेपाली महिला अण्डर 19 क्रिकेट टोली एसिया कपमा छनौट।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनमा विपक्षी दलले सरकारको कार्यशैलीको विरोध गरेका छन्। राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमला पन्तले सरकारले सुशासनको नाममा मुलुकमा आतंक।
2: 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज।

0: उहाँले सिंह दरबारभित्रै भएको कर्मचारीहरूको आन्दोलन र नेपाली कांग्रेसका सभापति गगन थापाको निवास तथा केही प्रतिष्ठित संचार गृहको गेटमा देखिएका शंकास्पद गतिविधिबारे सरकारको जवाफ माग गर्नुभयो। उहाँले सरकारले आफू बाहेक सबैको अपमान गर्ने र बोलीमा जीरो गालीमा हिरो बन्ने प्रवृत्ति देखिएको टिप्पणी गर्नुभयो। नेकपा एमालेकी सचेतक रोशनी मेचेले पनि सरकारको कार्यशैली देशको वर्तमान वित्तीय अवस्था र सुशासनको खस्कदो अवस्थाप्रति ध्यानकर्षण गराउनुभयो। उहाँले संघीय सरकारको कमजोर वित्तीय अनुशासन र बोझिलो संरचनालाई लुकाउन प्रदेश संरचनामाथि प्रश्न उठाउनु तथ्यहीन रहेको दावी गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर साईले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा मात्र केन्द्रित हुँदा मुलुकको विकासको सट्टा बर्बादीको दिशामा गइरहेको टिप्पणी गर्नुभयो। सांसद साईले नेपाल भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिका बारेमा सरकारले संसदमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गर्नुभएको हो। राष्ट्रिय हित र सार्वभौमिकतासँग जोड़िएको गम्भीर विषयमा सरकार मौन बस्नु सान्दर्भिक नहुने तर्क गर्दै उहाँले सरकारको आधिकारिक धारणा नुहाएसम्म प्रतिपक्षको विरोध जारी रहने जानकारी दिनुभयो। 11 बजे बोलाइएको प्रतिनिधिसभा बैठक 1 बजे सार्दा पनि करिब आधा घण्टा ढिलो गरी शुरू भएको थियो।
1: प्रदेश सरकारको बजेट सर्वसम्मतले पारित भएको छ। आज बसेको प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतिले पारित भएको हो। मधेस सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत 1 असारमा आगामी आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000,000 बजेट सभामा पेश गर्नुभएको थियो। प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलले बजेटमा त्रुटि देखिएकाले संशोधन वा कार्यदल गठन हुनुपर्ने माग गर्दै प्रदेशसभा बैठक अवरूद्ध गर्दै आएका थिए। उक्त विषयमा सरकार र दलहरूबीच सहमति जुटेपछि बजेट पारितको बाटो खुलेको हो।
0: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले 4 जना मन्त्रीलाई पदबाट बर्खास्त गर्नुभएको छ। मुख्यमन्त्री शाहले आज सत्ता साझेदार दल नेकपा एमालेसँगको बजेट विवाद उत्कर्षमा पुगेपछि एमालेका 3 मन्त्री र 1 राज्यमन्त्रीलाई पदबाट बर्खास्त गर्नुभएको हो। बर्खास्त हुनेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्की भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला देवी साउद रहनु भएको छ। मुख्यमन्त्री शाह उच्च स्तरमा छलफल गरेर आज मात्रै काठमाडौँबाट धनगढ़ी जानुभएको थियो। तर बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उहाँले एमालेका मन्त्रीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको जनाइएको छ।
1: विभिन्न मन्त्रालयका करार कर्मचारीहरूले आज पनि सिंहदरबार अगाडि धरना दिएका छन्। करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर सरकारले आफू अनुकूल नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै 18 वटै मन्त्रालयका करार कर्मचारीहरूले हिजोदेखि धरना दिन थालेका हुन्। सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्। आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न र आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन्।
0: तरकारी किसानहरूले आज काठमाडौँको माइतीघरस्थित सड़कमा गोडभेडा फालेर सरकार विरूद्ध विरोध प्रदर्शन गरेका छन्। सरकारले किसानलाई पर्याप्त अनुदान उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको तथा आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनका क्रममा किसानहरूले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण उत्पादनमा अनुदान वृद्धि मल बिउको सहज उपलब्धता बजार व्यवस्थापन तथा स्वदेशी उत्पादनले प्राथमिकता दिने नीति तत्काल लागू गर्न माग गरेका छन्। उनीहरूले सस्तो आयातित तरकारीका कारण नेपाली किसान प्रतिस्पर्धामा टिक्न नसकेको पनि बताएका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल। मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवनभरको

0: एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन
2: यो हो संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। प्रतिनिधि सभाका उपसभामुख रूबी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधि मण्डल आज चीन प्रस्थान गरेको छ। न्याङ्ची शहरमा हुने पाँचौं चीन सिजाङ सीमापार अन्तर्राष्ट्रिय सहकार्य मंचमा सहभागी हुन उपसभामुख रूबी कुमारीको प्रतिनिधि मण्डल आज त्यसतर्फ प्रस्थान गरेको हो। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आगामी साउन एक गतेसम्म हुने उक्त कार्यक्रममा उपसभामुखले सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा सिझाङस्थित लिन्ची शहरमा कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझिङ बीच उहाँको भेटवार्ता हुने कार्यक्रम छ। उक्त प्रतिनिधि मण्डल आगामी साउन चार गते स्वदेश फर्कनेछ।
3: संसदीय समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन दिएको छ। प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकमा सभापति रहबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभाव सहित अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र समितिमा विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको छ। वहाँले पुराना ग्यास सिलिण्डरको उपयोगबाट उपभोक्ताले पर्न सक्ने जोखिम न्यूनीकरणका लागि नेपाल एलपी ग्यास आयल निगम र मन्त्रालयको तर्फबाट नियमित अनुगमन गरी गुणस्तरीय जाँचको सुनिश्चितता गर्न पनि भन्नुभएको छ।
4: कर्णाली प्रदेश सरकारले निर्देशनालयको नाम हेरफेर खारेजी तथा तालिम केन्द्रहरू खारेज गरी कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट कार्य सम्पादन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आज बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जानकारी दिनुभयो। यसअघि गत जेठ 28 गते बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकले 6 निर्देशनालय र 3 केन्द्र पुनर्संरचना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। प्रवक्ता शाहका अनुसार उक्त बैठकले पूर्वाधार विकास निर्देशनालय, खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपक्षी विकास निर्देशनालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र प्रदेश वन निर्देशनालय सुर्खेतका साथै वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सुर्खेत, मानव संसाधन विकास केन्द्र सुर्खेत, कृषि तथा पशुपक्षी व्यवसाय प्रबन्धन प्रशिक्षण केन्द्र सुर्खेतलाई खारेज गर्ने निर्णय भएको जनाइएको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्ता पुल र विद्युत उत्पादन केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिनुभएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमसँगको अन्तर्वार्तामा ट्रम्पले वार्तामा नआए इरानको महत्वपूर्ण पूर्वाधार ध्वस्त पार्ने चेतावनी दिनुभएको हो। अमेरिकी वार्ताकारहरूले इरानी पक्षलाई तत्काल सम्झौता गर्न सन्देश पठाएको पनि ट्रम्पको दावी छ। यसबीच अमेरिका र इरानबीच लगातार चौथो दिन पनि आक्रमण प्रत्याक्रमण जारी छ। अमेरिकी सेनाले होर्मुज जलमार्ग आसपास इरानी सैन्य लक्ष्यमा दर्जनौं हवाई आक्रमण गरेको जनाएको छ भने इरानले जोर्डन, कुवेत र बहराइन स्थित अमेरिकी लक्ष्यमा मिसाइल र ड्रोन प्रहार गरेको दावी गरेको छ। कुवेतले केही ड्रोन खसालेको जनाएको छ। तनाव बढ़ेसँगै होर्मुज जलमार्गमा जहाज आवत जावत घटेको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको छ।
4: अब खेल समाचार। नेपाली महिला अण्डर 19 क्रिकेट टोली एसिया कपमा छनौट भएको छ। आज भएको एसीसी अण्डर 19 महिला प्रिमियर कप क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले पराजित गर्दै सेमी फाइनल पुगेपछि नेपाल एसिया कपमा पनि छनौट भएको हो। जापानले प्रस्तुत गरेको 87 रनको लक्ष्य नेपालले मात्र 11 ओभर 2 बलमा 1 विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि सावित्री धामीले नट आउट रहँदै 41 रन बनाइन्। कप्तान सोनी पाखरिन पनि 18 रनमा नट आउट रहिन्। यसअघि जापान निर्धारित 20 ओभरमा 86 रनमा अल आउट भएको थियो। टोलीका लागि कप्तान बियांका सिनोले सर्वाधिक 38 रन बनाइन्। जापानलाई सस्तैमा समेट्न रिया शर्मा र कृष्णा गुरूङले 2-2 विकेट लिइन्। अनु कडायत, मनिषा उपाध्याय र सोनी पाखरिनले 1-1 विकेट हात पारिन्।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: दुवै सदनमा विपक्षी दलद्वारा सरकारको कार्यशैलीको विरोध, मध्य प्रदेश सरकारको बजेट सर्वसम्मत पारित, सुदूरपश्चिमका चार मन्त्री बर्खास्त।
3: सिंहदरबार अगाडि करार कर्मचारीहरूको धरना आज पनि जारी, माइतीघर स्थित सड़कमा गोलभेडा फालेर किसानको प्रदर्शन।
4: उपसभामुखको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान, एलपी ग्यासमा हुने कालोबजारी र कृत्रिम अभाव रोक्न सरकारलाई संसदीय समितिको निर्देशन।
3: इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको कड़ा चेतावनी, वार्तामा नफर्किए अर्को हप्ता पुल र विद्युत केन्द्रमा आक्रमण गर्ने धम्की।
4: र नेपाली महिला अण्डर 19 क्रिकेट टोली एसिया कपमा छनौट।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा बिदा हुन्छौ, नमस्कार।
0: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि सिबिआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
0: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338, प्रशान्त नेउपाने 98460265925।
6: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
7: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
9: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
10: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
11: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
13: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
14: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
15: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
14: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
15: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा, बर्तनहरू
16: होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
17: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
18: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
19: विश्वकप?
18: यस, विश्वकप। अब हाम्रै दुलेगौडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
19: यसपटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
18: Managed by Your Choice, GK Sound and Lighthouse, Dulegaonda.
19: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
20: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
21: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
20: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
22: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुना।
19: मोबाइल 9008535537 र 9806615899।
23: क्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
24: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात, उकाली ओरालीमा सुसेलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
22: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुन चाँदी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 9008535537।
23: आकर्षक सुन चाँदीको गहना, नारीको चाहना।

दर्शन अवश्य नमस्कार, स्वागत छ कार्यक्रम ओम प्रश्न अवसर लोक सुशीलको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.5 MHz जनतपनको आवाज साथै www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ भने श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न अवसर सुन शान्ति पसल लिएर त्यसै गरी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमा हरेक दिन उपस्थित हुने गर्दछौ। र श्रोता साथी आजको श्रृंखलामा रहेर बुधबारको दिनमा रहेर हामीहरू रोइला कौडा एकल भाका सलेजो मौलिक भाका जस्ता रमाइलो अनि सुमधुर सुमधुर भाकालाई आज हामी कार्यक्रममा स्थान दिन्छौ भने त्यसै गरी श्रोता साथी कार्यक्रमको पहिलो सांगीतिक कोशी रोमीहरूको लागि आज निकै नै रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र गीतको बोल रहेको छ झुके घाम हेरौला कान्छा, जसमा आवाज रहेको छ राम कुमार गुरूङ र शान्ति श्री परियार र त्यसै गरी सुभाष गुरूङको भने स्वीकार्नुहोला हाइता।

हजुर श्रोता साथी, झुल्के खाम हेरौला कान्छा यो निकै नै सुमधुभागलाई पनि कार्यक्रम स्थान दिइसकेको छु र अबकै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला भन्ने श्रोता साथी आइडीको लागि भन्ने कार्यक्रममा फेरि पनि अझ अर्को मिठो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ सालेजो भाका रहेको छ भने स्वीकार्नु होला है त।

हजुर श्रोता साथीहरू, निकै नै रमाइलो सालै जोभागालाई पनि कार्यक्रम स्थान दिइसकेको छु, जसमा आवाज रहेको थियो विश्व दोङ र चिज गुरूङको भने पके पनि सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला। र श्रोता साथीहरूको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। र ठाडो भाका रहेको छ, स्याङसारी ठाडो भाका रहेको छ भने स्वीकार्नु होला है त।

हजुर श्रोता साथीहरू, निकै नै रमाइलो अनि सुमधुर सङ्गीतले ठाडो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा एउटा अर्को सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ फर्क मुगलानी स्वीकार्नु होला है त।

0: हजुर श्रोता साथी फर्क मोगलानी निकै नै मार्मिक भाका रहेको थियो र साथसाथै एकल भाका पनि रहेको थियो। शर्मिला गुरुङको आवाजमा सजिएको यो मिठो भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने श्रोता साथी यहाँहरूको लागि कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई राख्नतर्फ अधिर लागिरहेको छु। सालै जो भाका रहेको छ र गीतको बोल रहेको छ झुक जाने माया भने स्वीकार्नुहोला है त।
1: यो चरा गाउँ त साह्रै राम्रो रहेछ हो साइला।
2: हो त नि है

0: हजुर श्रोता साथी, यो निकै नै मिठो भागालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र सालै सुफाका रहेको थियो जुगजाने माया गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा यो मिठो भागालाई स्वीकार्नु भयो होला। र श्रोता साथी, हामी आजको श्रृंखलामा यसै गर्ने सुमधुर भागालाई कार्यक्रम स्थान दियो, एकल भागका रोइला कौडा भागालाई भने त्यसै गरी सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि कार्यक्रमलाई सुनिराख्नु भएको छ होला। र यति भन्दै श्रोता साथीहरूको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौं र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र जाँदा जाँदै कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु भने श्रोता साथी गीतको बोल रहेको छ जान त साइली जाने हो, जसमा आवाज रहेको छ अर्जुन सुनम, बीपी अनुरागी र टिका पुन र त्यसै गरी अञ्जना गुरूङको भने यस मधु भाकालाई राख्दै श्रोता साथी आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रिया गुरूङ यार माझबाट ओझेल पर्दै विदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार, हैका।
1: हुन्छ नि, नाच्छौँ है त।

0: सोचिनी रात अझै बाँकी रहेछ। बसी बिहानो मनको धोको पनि पूरा भएन। माथि रामजी कानामा नाचे जस्तै झ्याउरे नाचेर ज्यान तताम है।
1: भइहाल्छ
0: सर जी।

0: सोल्टिने रातभरि गाइयो नाचियो अब बिहानीको मिरमिरी पनि हुन लाग्यो भालेको डाकुमा
1: क्यों तो को थे दी मु रेडियो ढोर बाराही 103.8 मेगाहर्ज हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
2: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
1: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
2: हो त है सामान लिन टाढा किन जानु पर्यो र
3: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
4: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
5: ग्राहकको चाहना नै हाम्रो तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
3: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
5: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461 61220
1: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
6: स्टुडियो टाइम चेक अहिले दिउँसोको 4 बज्यो
7: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98161 95301
8: जिंदगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले
9: सो लेट्स मेक आवर एभ्री मोमेन्ट टु द रॉक मोमेन्ट
10: ग्रैब योर रेडियो सेट एंड सेट इट इनटू 103.8 मेगाहर्ट्ज प्रोग्राम जिंदगी रॉक्स एवरी संडे टू फ्राइडे ओनली ऑन रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज

हेलो दर्शन नमस्ते नमस्कार स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ त्यसलाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने आज हामी तपाईँको माझमा चाहिँ वेडनेसडेको एपिसोडमा रहेर यिनै रकसँगलाई नै कार्यक्रम स्थान दिन्छौँ भने आज हामी ठिक 4 बजेदेखि 5 बजेको 1 घण्टाको समयभरको लागि उपस्थित हुने गर्दछौँ भने प्रोग्राम लिएर चाहिँ म श्रीलक्ष्मी सुन रहन्छु अबको 1 घण्टा समयावधिभरको लागि र यसरी नारीको लागि भने चाहिँ कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सँगलाई स्थान दिने नै छौँ भने तपाईँहरूको माझमा तिम्रो साथ बोलको यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौँ र अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु स्वीकार्नुहोस् है त।

हजुर, यो सँग पनि कार्यक्रम स्थान दिइसकेको छ भने भगवान हाम्रो श्रोता साथीले जो सुनिरहेको सुन्नु भएको छ र सुनेर भरपूर मनोरञ्जनले पनि लिइराख्नु भएको छ भन्ने आशा रह्यो। र अहिलेको लागि भने चाहिँ खोक्रो बोलको यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छ भने ढिला नगरिकन यो गीतलाई कार्यक्रम स्थान दिँदैछु, राख्दैछु, स्वीकार्नुहोस्

हजुर, यो सङ्गभरि कार्यक्रम सुनिदिइसकेको छौँ। भगवान् हाम्रो श्रोता साथीहरू चाहिँ सुनिराख्नु भएको छ र सुनेर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशा रह्यो। र अहिलेको लागि भने चाहिँ म को हुँ बोलको यो रक सङ्गलाई चाहिँ कार्यक्रम स्थान दिँदै हामी छोटो विश्रममा जाने नै छौँ। त्यति बेलाको समय भरको लागि भने चाहिँ हामी सँगै रहनुहोला है त।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 5 71 240
2: कहाँ जाने
3: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट मयाम चिसापानी
2: अनि बिचमा नझर्ने
3: अब त हरेक दिन बिहान 8 काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 काठमाडौँका लागि माइक्रो छुट्छ नि
2: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम
1: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526363
0: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मीन बहादुर सुनार 9825359122 9008 र 9460769246
1: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
1: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा, पोस्ट ऑप सेवा, फिजियोथेरापी, इंडोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98166-34372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
10: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
9: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900। This is Radio Dhor Barahi 103.8 MHz.
11: हजुर, केही क्षणको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz अन्तर्मनको आवाज भने। आज हामी तपाईँहरूको माझमा चाहिँ वेनस्डे एपिसोडमा रहेर यिनै रक संघलाई लिएर उपस्थित भइसकेका छौँ। पक्कै पनि हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशाका साथमा अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि संघलाई स्थान दिने नै छौँ। अहिलेको लागि भने चाहिँ नभन मलाई बोलको यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु। अहिलेको लागि रक सङ्गलाई कार्यक्रम स्थान दिँदैछु, स्वीकार्नुहोस् है त।

0: हजुर, यो सँग पनि कार्यक्रम सन्धिसकेको छ भने अहिलेको लागि हुने चाहिँ हाम्रो प्रोग्रामको सरो विस्तृत जानकारी पनि तपाईँहरूकोमा आजमा राख्न चाहे। हामी चाहिँ सन्डेका एपिसोडमा रहेर सदाबहारको गीतहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ बिहानको सङ्गलाई कार्यक्रम स्थान दिन्छौँ। त्यसै गरी ट्युस्डेको एपिसोडमा सेलेटेड सङ्गलाई पनि, वेडनेस्डेको एपिसोडमा चाहिँ रकसँगलाई कार्यक्रम स्थान दिने गर्दछौँ। थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्ससँग भने फ्राइडेको एपिसोडमा चाहिँ नेपाली अकौस्टिक अनप्लग म्याचअप र कभर सङ्गलाई कार्यक्रम स्थान दिन्छौँ। यसरी हामी हप्ताको छ दिन फरक फरक श्रृङ्खलाको उपस्थित हुने गर्दछौ भने तपाईँले हामीलाई ठिक 4 बजेदेखि 5 बजेको 1 घण्टाको समयको लागि सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो वेबसाइट हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। भन्दा अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सङ्गलाई स्थान दिनेछौ
1: मेरो जित बोलको यो रक सङ्गलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु। स्वीकार हस्त

हजुर यससँग पनि कार्यक्रम स्थान दिइसकेको छ भने अहिलेको लागि हुन्छ कार्यक्रममा फेरि पनि सँगलाई स्थान दिने नै छौ भने अगाडि पाइला बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदै हामी छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समय भरको लागि हुन्छ हामीसँग रहनुहोला है त।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त श्राप आदि रोग को उपचार को लागि ₹1,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493, 552-494, 582-778।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: इस्तुले गौडा पोलिक्लिनिकमा यही साउन 2 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
2: गण्डकी मेडिकल कलेज जीएमसी मा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
3: हार्जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065-414-129 र 98-560-31-053।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
5: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
2: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
5: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
2: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
5: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
2: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
5: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
2: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
5: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
7: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
2: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9852359122 9508 र 9460769246।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
8: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड, फोन 061-590-162-590-163।
1: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

हजुर केही दिनको विश्राम लगाउँदै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यो बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर 12.3 आत्मघर्ष अन्तर्मनको आवाज भनी। आज चाहिँ हामी तपाईँहरूको माझमा नै वेडनेसडेको एपिसोडमा रहेर रकसँग लाने कार्यक्रम स्थान दियो भने हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशा रह्यो। र यसरी नै आज हामी तपाईँहरूको माझमा चाहिँ यिनै सङ्गलाई नै कार्यक्रम स्थान दिइरहेको छ भने हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ भन्दै जाँदा जाँदै चाहिँ तपाईँहरूको माझमा सङ्गलाई स्थान दिने नै छौ। र यसरी नै जाँदा जाँदै चाहिँ तपाईँहरूको माझमा म डुब्दैछु बोलको यो गीत चाहिँ कार्यक्रम स्थान दिँदैमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062265 र 9848064145।
2: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
0: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
0: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
2: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
3: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बिसौनीको ठीक पारिपट्टि
5: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
6: नोट: नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
7: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
8: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
9: धोरबाराही हाइलाइट्सको साथमा
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841649304।
10: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशको पर्यटन प्रबन्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज होटल संघ नेपाल पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गर्नुभएको हो। प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानूनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी ढाँचामा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न आग्रह गर्नुभएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल समेत सहभागी भएका उक्त छलफल कार्यक्रममा हानका पदाधिकारीहरूले मुलुकको होटल उद्योग वार्षिक 40 लाख पर्यटनलाई सेवा दिन सक्षम रहेको जानकारी गराउनु भएको हो। हाल वार्षिक 12 लाख मात्र पर्यटक भित्रिरहेका जानकारी दिँदै व्यवसायीहरूले पर्यटक आगमन बढेसँगै आन्तरिक रोजगारीमा वृद्धि गर्ने र नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने बताउनु भएको हो। मुलुकलाई आरोग्य पर्यटन विवाह गन्तव्य र सीमापार पर्यटनका रूपमा विकास गर्न प्रचुर सम्भावना रहेको औलाउँदै उनीहरूले सरकार समक्ष केही नीतिगत मागहरू प्रस्तुत गर्नुभएको हो। उनीहरूले होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योग सरह विद्युत महसुलमा सहुलियत दिन र साना तथा मझौला होटलका लागि 2500 संक्षिप्त वातावरणीय मूल्यांकन अध्ययन अव्यवहारिक भएकाले त्यसलाई 50 सयसम्म कायम गर्न माग गर्नुभएको हो। यसैगरी उनीहरूले पोखरा र भैरवा विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरी नेपाल एयरलाइन्सको सेवामा सुधार ल्याउन अनुरोध गर्नुभएको हो। नेकपा एमालेका मुख्य सचेतक एन बहादुर महरले वर्तमान सरकार असफल भए मुलुकको समग्र लोकतान्त्रिक पद्धति गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै प्रश्न खड़ा हुने चेतावनी दिनुभएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक महरले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउने यस्तो चेतावनी दिनुभएको हो। प्रमुख सचेतक महरले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले प्राप्त गरेको जनमत कुनै व्यक्ति विशेषको नभई समग्र युवा पुस्ताको विश्वासको अभिव्यक्ति भएको टिप्पणी गर्नुभएको छ। महरले पछिल्लो समय स्थापित गर्न खोजिएको 35 वर्षमा मुलुकमा केही पनि भएन भन्ने भाष्यको प्रतिवाद गर्नुभएको हो। प्रजातन्त्र पुनर्बहाली पछिको अवधिमा भएका प्रगतिलाई नजरअन्दाज गर्न नमिने तर्क गर्नुभएको छ। महरले सरकारले राज्य आतंक सिर्जना गरेको आरोप लगाउनुभएको हो। उहाँले यातायात अवरोध गर्नेहरूलाई सामान्य जरिवानामा छोड्ने तर शान्तिपूर्ण विरोध गर्ने विद्यार्थीमाथि धरपकड गर्ने कार्य रूल अफ ल नभई रूल बाई ल भएको टिप्पणी गर्नुभएको छ। करारमा रहेका करिब 64,000 कर्मचारीलाई निष्कासन गर्ने सरकारको तयारीप्रति लक्षित गर्दै उहाँले विदेशबाट रोजगारी दिन्छु भनेर युवा फिर्ता बोलाउने सरकारले स्वदेशमा कार्यरतलाई बेरोजगार बनाउनु विरोधाभासपूर्ण भएको टिप्पणी गर्नुभएको हो। उहाँले वर्षायाममा हुने प्राकृतिक प्रकोप न्यूनीकरणका लागि सरकारको पूर्व तयारी शून्य रहेको भन्दै ध्यानाकर्षण गराउनु भएको हो। कम्युनिष्ट विचार र सिद्धान्तमाथि अर्थमन्त्रीले गर्न भएको टिप्पणी गर्नुभएको छ। करारमा रहेका करिब 64,000 कर्मचारीलाई निष्कासन गर्ने सरकारको तयारीप्रति लक्षित गर्दै उहाँले विदेशबाट रोजगारी

शासनका लागि कम्युनिष्ट सिद्धान्त सान्दर्भिक रहेको दावी गर्नुभएको छ। वहाँले सरकारलाई टाउकोले टेकेर उल्टो बाटो नहिन र जनताको जीवन स्तर सुधारका लागि वास्तविक काम गर्न चुनौती दिनुभएको छ। पोखरा महानगरपालिकालाई नवनिर्मित पालिका स्तरीय कृषि तथा पशुपन्छी सेवा केन्द्र हस्तान्तरण गरिएको छ। ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले निर्माण गरेको यो केन्द्र मंगलबार महानगरलाई सुम्पिएको हो। 2,53,57,146 रूपियाँको लागतमा यो पूर्वाधार तयार भएको हो। आयोजनाको बुटवल कार्यालय प्रमुख डाक्टर उत्तम आचार्यले महानगर प्रमुख धनराज आचार्यलाई भवन उपकरण र अन्य पूर्वाधारहरू हस्तान्तरण गर्नुभएको हो। यो केन्द्र कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत निर्माण गरिएको हो। कृषक र कृषि क्षेत्रका उद्यमीलाई प्रयोगशाला सम्बन्धी सेवा दिनु यसको मुख्य उद्देश्य हो। केन्द्रमा दुईवटा आधुनिक प्रयोगशाला रहेका छन्। यसले उत्पादक र खरिदकर्ता बीच बजार सम्बन्ध बढ़ाउन र उद्यमशीलता विकास गर्न सघाउने डाक्टर उत्तम आचार्यले बताउनु भएको छ। ग्रामीण उद्यम विकासको लागि यसले सहयोगी वातावरण निर्माण गर्ने उहाँले जानकारी दिनुभएको हो। केन्द्रले कृषकलाई वैज्ञानिक उत्पादनतर्फ आकर्षित गर्ने विश्वासनगर प्रमुख धनराज आचार्यले व्यक्त गर्नुभएको छ। तनहुँ प्रहरीले सञ्चालन गरेको सर्च एण्ड स्वीप अपरेशनका क्रममा पाँचजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मंगलबार जिल्ला प्रहरी कार्यालय तथा माथल प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले लागू औषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग नियन्त्रणका लागि सर्च एण्ड स्वीप अपरेशन सञ्चालन गरिएको थियो। उक्त अभियानका क्रममा नियन्त्रणमा लिएका पाँचजना मध्ये दुईजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बाँकी तीनजनालाई आवश्यक अनुसन्धानपछि आफन्तको जिम्मा लगाएर छाडिएको छ। पश्चिम बागलुङको तमान खोला गाउँपालिकाको आधारभूत अस्पतालमा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ। तमान खोला एक बोङ्गा दोभान स्थित आधारभूत अस्पतालमा छुट्टै कक्षा स्थापना गरेर आरोग्य केन्द्र सञ्चालन गरिएको हो। चालू आर्थिक वर्षको बजेटबाट गाउँपालिका र संघीय सरकारको साझेदारीमा झण्डै 7 लाख रूपियाँमा उपकरण तथा सामग्री खरिद गरिएको थियो। पालिकाले एकजना कर्मचारीको व्यवस्थापन गरेपछि सेवा सञ्चालनमा आएको अध्यक्ष जोगलाल बुढाले बताउनु भएको छ। केन्द्रमा ढाड तथा कमर दुखेको, नसा च्यापिएको जस्ता बिरामीलाई थेरापी सेवा दिने गरिन्छ। आयुर्वेद सम्बन्धी उपचार स्टीम बाथ सेवा प्रवाह गरिएको छ। आयुर्वेद स्वास्थ्यको पहुँच विस्तार गर्ने योजना अनुसार अस्पतालमा आरोग्य केन्द्र स्थापना गरिएको हो। स्थानीय तहको साझेदारीमा सञ्चालन हुने नागरिक आरोग्य केन्द्रमा जनशक्ति र औषधिमा सरकारले सहयोग गर्ने र भौतिक पूर्वाधारको जिम्मा स्थानीय तहले लिनुपर्ने हुनेछ। यसअघि बढ़ीघाट ताराखोला, निशी खोला गाउँपालिका र गलकोट नगरपालिकामा नागरिक आरोग्य केन्द्र सञ्चालनमा आइसकेका छन्। जिल्लामा धौलागिरी आयुर्वेद अस्पताल सहित बागलुङ नगरपालिकाको बलेवा, काटेखोला गाउँपालिकाको बिहु, ढोरपाटन नगरपालिकाको बुर्तीबाङ र जर्मिनीको दुई स्थानमा आयुर्वेद सेवा केन्द्र सञ्चालनमा रहेका छन्। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मघर पुनः निर्माणका लागि शिलान्यास भएको एक दशक बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन। विक्रम सम्म 2073 तामझामका साथ शिलान्यास गरिएको सो परियोजना सरकारी उपेक्षा र सरकारवाला निकायको ढिला सुस्तीका कारण अलपत्र परेको छ। तत्कालीन मुख्य सचिव डाक्टर सोमलाल सुवेदी, पूर्व मुख्य सचिव लीला मणि पौडेल र पश्चिमाञ्चल विकास मंचका तत्कालीन अध्यक्ष रामकाजी कोनीले संयुक्त रूपमा 68 लाख रूपियाँको लागतमा परम्परागत शैलीमै घर पुनः निर्माण गर्ने योजनासहित शिलान्यास गर्नुभएको थियो। तर शिलान्यासको एक दशक बितिसक्दा पनि योजना अघि नबढ़दा त्यहाँ शिलान्यासको ढुंगा बाहेक अन्य भौतिक प्रगति देखिएको छैन। विगत 2060 साल जेठमा आगलगीबाट जलेर नष्ट भएको तनहुँको भानु नगरपालिका 4 चुर्दी रम्खा स्थित भानुभक्तको जन्मघर 23 वर्षदेखि भग्नावशेषमै सीमित रहेको छ। हरेक वर्ष भानु जयन्ती मनाउन र जन्मस्थलको ऐतिहासिकता निल्यान पुग्ने स्वदेश

0: तथा पर्यटकहरू अहिले त्यहाँ झारेर ढगेका काठका अवशेष मात्र देख्दा निराश भएर फर्कने गरेका छन्। गण्डकी प्रदेशको लाइफलाइन मानिएको उत्तर दक्षिण जोड्ने काली गण्डकी करिडोर अन्तर्गतको बेनी चोमसोम कोरोला सड़क आयोजनामा तीनवटा पक्की पुल निर्माणका लागि बुधबार 34.90 करोड़ रूपियाँ बराबरको ठेक्का आह्वान गरिएको छ। भारत र चीन जोड्ने कोरोला सड़क अन्तर्गत म्याग्दीको बेनी नगरपालिका 8 र पर्वतको जलसला गाउँपालिका 3 पारी बेनी स्थित काली गण्डकी नदीमा निर्माण हुने पुलका लागि 11.20 करोड़ रूपियाँ, मुस्ताङको थासाङ गाउँपालिका 2 स्थित सुनखोलामा 13.60 करोड़ रूपियाँ र थासाङ 1 स्थित थापा खोलामा 10.10 करोड़ रूपियाँ लागत अनुमान सहित ठेक्का आह्वान गरिएको मिनी जोमसोम कोरोला सड़क आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभएको हो। कोरोला सड़क आयोजना अन्तर्गत हालसम्म 15 पक्की पुल निर्माण भइरहेका छन्। उपल्लो मुस्ताङको लोकेथर दामोदर कुञ्ज गाउँपालिका 2 घमीमा निर्माणधीन पुल भने अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। यसैबीच उपलो मुस्ताङको छुसाङ घमी सड़क कालोपत्रका लागि समेत ठेक्का सम्झौता गरिएको छ। बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको छुसाङ र लोकेकर दामोदर कुञ्ज गाउँपालिकाको घमी जोड्ने 40.2 किलोमिटर सड़क कालोपत्रका लागि करिब 1.5 अर्ब रूपियाँ बराबरको ठेक्का आह्वान गरिएको हो। आयोजना प्रमुख शर्माका अनुसार पहिलो प्याकेज अन्तर्गत छुसाङ भेना सड़कका लागि 84.50 करोड़ रूपियाँ र दोस्रो प्याकेज अन्तर्गत भेना घमी सड़कका लागि 67.49 करोड़ रूपियाँ बराबरको ठेक्का आह्वान गरिएको छ। शेयर बजार लगातार दोस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 14 अंकले बढ़ेर 2590.29 बिन्दुमा पुगेको छ। आज म्यूचुअल फण्ड र लगानी बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा विकास बैंक र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज 196 कम्पनीको शेयर बढ़ेकोमा 59 घटेको छ। 19 कम्पनीको शेयर भने खटबट भएको छैन। आज कोअपरेट डेभलपमेन्ट बैंकको शेयर झण्डै 13% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन उपकार लघुवित्तको शेयर 7.32% घटेको छ। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 8.41 अर्ब करोड़को कारोबार भएकोमा आज 362 कम्पनीको 84,73,000 गित्त शेयर 4.17 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। गण्डकी प्रदेश खेलकुद परिषदले गण्डकी प्रदेश खेलकुद पदकबाट 7 व्यक्तित्व र 4 खेल संघलाई सम्मान गरेको छ। खेल क्षेत्रको विकास प्रबन्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको पहिचान स्थापित गर्न योगदान पुर्याउने खेलाड़ी, प्रशिक्षक, खेल पत्रकार र खेल संघलाई सम्मान गरिएको हो। पदकबाट सम्मानित हुनेमा राष्ट्रिय महिला भलिबल टोलीकी अरूणा शाही, क्रिकेट खेलाड़ी रिजन प्रजु, आरजीका योगेन्द्र शेरचन र असीम शेरचन, आईटीएफ तेकन्दोकी सुस्मिता थापा मगर, खेल पत्रकार केशव पाठक तथा नेपाल भूतपूर्व खेलाड़ी मञ्च रहेका छन्। गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले आरविता अन्तर्गत 7 व्यक्तित्व र 4 खेल संघलाई सम्मान पत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको हो। परिषदका सदस्य सचिव श्रीधर शर्माका अनुसार गण्डकी प्रदेश खेलकुद पदकको स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि 2081 मन्त्री परिषदबाट पारित भएपछि पहिलो पटक यो सम्मान प्रदान गरिएको हो। यस अन्तर्गत गण्डकी प्रदेश टेनिस संघलाई 1,20,000 रूपियाँ नगद सहित सम्मान गरिएको छ। गण्डकी प्रदेश फेन्सिङ संघ र गण्डकी प्रदेश ह्याण्डबल संघलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाड़ी सहभागिता गराई खेल विकासमा योगदान पुर्याएको भन्दै जनही 90,000 रूपियाँ नगद सहित सम्मान गरिएको छ। हस्त साझा 5 बजेको ढोरबुढा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: ए सबिना, यसको हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
4: यही आउँदो साउन 2 गते पहिलो शनिबार
5: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: उपचार हुने रोगहरू
5: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
4: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
5: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
4: दिसा पिसाब एवं पेटको समस्या,
5: तौल घटबड हुने वा थाइराइडको समस्या,
4: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
5: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा तनहु।
5: फोन नम्बर 0564142333 र 9978161887।
6: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
7: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
6: कहाँ?
7: गण्डकी मेडिकल हल।
5: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
7: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक, कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
6: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903669, मोबाइल 9840826926।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया,
10: ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
8: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
11: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
12: ओम भगवती मेटल एंड स्टील उद्योगलाई छिटो अनि गुणस्तर का सामान पाउनलाई गाछे पानीमा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
11: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
5: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
11: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
5: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 98560-60113, 98067-94।

0: एक्ला एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ।
1: विश्वकप?
0: यस, विश्वकप। अब हाम्रै दुले गाउँमा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
1: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुटाऊ।
0: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda.
1: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
2: अफिसबाट अमित सरको फोन।
3: हस्, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान्, आज पनि ढिला भयो।
4: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
5: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
6: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
7: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
8: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
8: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
1: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020745।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
11: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
11: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
12: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
12: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
12: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, ट्रेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
12: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696774 र 9841615644।
12: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्लागण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
13: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
14: म्याडम, धूम्रपान भनेको के हो?
13: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
14: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
13: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
14: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
13: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।

0: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसैगरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061-450-249 मोबाइल नम्बर 97-36-45-845 वेबसाइट www.gandakiuniversity.edu.np।
1: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9921-53-507।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोर लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, ट्विजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613-95 र 9847-15368।
5: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
6: यही साउन 2 गते शनिबार
7: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
7: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
7: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
5: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30-9:30 दिउँसो 3-4 डाक्टर अमन कुमार झा,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाकान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन
6: कृपालु र स्नेहा मन्दर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
8: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865403177 मोबाइल 98560443।
9: साइन चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935001।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा कृष्ण शर्मासँगै माधव तिमिल सेनाको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नयाँ नियमावली विरूद्ध शैक्षिक परामर्श व्यवसायीहरूको आन्दोलन घोषणा। भक्तपुरको बोडे स्थित होल्डिङ सेन्टरका सुकुम्बासीले सरकारलाई बुझाए 12 बुधे माग पत्र।
0: आगामी वर्षलाई सरकारले कानून सुधारको वर्ष बनाउने 166 विधेयक ल्याउने तयारी। कंग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता।
1: शेयर बजारमा डिम्याट खाताको संख्या 75 लाख पुग्यो। नेप्से परिसूचक आज 14 अंकले बढ़्यो।
0: युक्रेनमा रूसी आक्रमण तीव्र। एकै दिन 6 जनाको मृत्यु, 20 जना घाइते।
1: र नेपालले सिधै टी20 विश्वकपको ग्लोबल छनौट खेल्ने।

0: ढुक ढुक होइन, ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। शैक्षिक परामर्श व्यवसायीहरूले सरकारले हालै लागू गरेको शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा संचालन तथा व्यवस्थापन नियमावली 2083 नमान्ने बताउँदै आन्दोलन घोषणा गरेका छन्। आज काठमाडौँमा 15 विभिन्न शैक्षिक परामर्श संस्थाले संयुक्त पत्रकार सम्मेलन गरी 25 लाख धरोटी नराख्ने बताउँदै आन्दोलन घोषणा गरेका हुन्। नियमावली आउनु स्वागत योग्य भए पनि यसका केही प्रावधान अव्यवहारिक र व्यवसायमै संकट ल्याउने खालका रहेको उनीहरूको भनाइ छ। व्यवसायीहरूले नियमावलीका कारण विद्यार्थीको सूचना पाउने अधिकार, निजी क्षेत्रको प्रवर्धन तथा अन्तर्राष्ट्रिय शिक्षा मार्फत नेपाली विद्यार्थीले पाउने अवसर प्रभावित हुने दावी गरेका छन्। उनीहरूले नियमावली यथावत कार्यान्वयन भएमा धेरै परामर्श संस्था बन्द हुने चेतावनी समेत दिएका छन्।
4: भक्तपुरको बोडे स्थित होल्डिङ सेन्टरमा राखिएका भूमिहीन सुकुम्बासीले सरकारलाई 12 बुँदे मागपत्र बुझाएका छन्। मागपत्रमा उनीहरूले भू स्वामित्व सहितको स्थायी पुनर्स्थापना, सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा बास अधिकारको सुनिश्चितता गर्न माग गरेका हुन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का तथा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेका सल्लाहकार उत्तम निरौला होल्डिङ सेन्टरको अनुगमनका क्रममा पुगेका बेला पीड़ितहरूले उक्त मागपत्र बुझाएका हुन्। मागपत्रमा भू स्वामित्व सहितको स्थायी पुनर्स्थापनाको स्पष्ट योजना र समय सीमामा सार्वजनिक गर्न माग गरिएको छ। मागपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खड्काले सुकुम्बासीका माग सम्बन्धित निकायमा पठाउने र आफ्नो तर्फबाट आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
3: कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले आगामी आर्थिक वर्षमा 166 विधेयक पेश गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले यो जानकारी दिनुभएको हो। मन्त्री गौतमले आगामी आर्थिक वर्ष कानून सुधारको वर्ष हुने पनि बताउनु भएको छ। मन्त्री गौतमले कानून निर्माणका विषयमा दुवै सदन र सम्बन्धित समितिका सभापतिसँग निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै विधायन व्यवस्था सम्बन्धी विधेयक पनि जारी गरिने जानकारी दिनुभयो। आजको बैठकबाट अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 सर्वसम्मतिले अनुमोदन भएको छ। प्रतिनिधि सभाको बैठक अहिले पनि चलिरहेको छ। राष्ट्रिय सभाको अर्को बैठक भने आगामी साउन 15 गते बस्ने भएको छ। मन्त्री गौतमले कानून निर्माणका विषयमा दुवै सदन र सम्बन्धित समितिका सभापतिसँग निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै विधायन व्यवस्था सम्बन्धी विधेयक पनि जारी गरिने जानकारी दिनुभयो।

0: इच्छुक एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह रावलले जानकारी दिनुभयो। उहाँले आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा पार्टीको असहमति रहेको र समाधानका लागि छलफल भइरहेका बेला आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई पदमुक्त गरेपछि समर्थन फिर्ता लिनु परेको बताउनुभयो। नेता रावलले पार्टीभित्र छलफल तथा नेताहरूसँग आवश्यक परामर्शपछि आगामी योजना निर्माण गरिने र प्रदेश सरकार तथा बजेटबारे धारणा सार्वजनिक गरिने जानकारी दिनुभयो। मुख्यमन्त्री कमल बहादुर शाहले आज एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बीरबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्की र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउतलाई पदमुक्त गर्नुभएको थियो।
1: नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पूँजी बजार विकास मार्गचित्र 2083 अनुसार नेपालमा डिम्याट हितग्राही खाताको संख्या 70,66,565 पुगेको छ। आर्थिक वर्ष 2077-78 नेपालमा करिब 17,00,000 हाराहारीमा डिम्याट खाता खोलिएको थियो। अहिले नेपालको कुल जनसंख्याको 26% भन्दा बढ़ी लगानीकर्ताको डिम्याट खाता रहेको बताइएको छ। डिम्याट खाता सबैभन्दा धेरै बागमती प्रदेशमा 34.13% खोलेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा 2.98% खोलेका छन्। कोशी प्रदेशमा 18.93%, गण्डकी प्रदेशमा 12.46%, लुम्बिनी प्रदेशमा 12.14%, मध्य प्रदेशमा 12.68% र सुदूरपश्चिम प्रदेशमा 6.67% डिम्याट खाता खोलेका छन्। नेपाल पूँजी बजार विकास मार्गचित्र 2083 अनुसार मेरो शेयर खाता खोल्ने लगानीकर्ताको संख्या पनि बढ़ेको छ।
0: नेप्से परिसूचक आज 14 अंकले बढ़ेको छ। यससँगै नेप्से 2590 बिन्दुमा कायम भएको छ। हिजो नेप्से 2576 अंकमा कायम थियो। बजारको परिसूचकसँगै कारोबार रकममा सुधार आएसँगै आज 8,47,00,000,00,000 रूपियाँको कारोबार भएको छ। आज 196 कम्पनीको शेयर मूल्य बढ़दा 59 कम्पनीको शेयर मूल्य घट्यो भने 19 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लग इन गर्नुहोस्।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सिपिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन्। उनलाई 6,00,000 रूपियाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज पक्राउ गरेको हो। पुलको डिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनापछि टंगाल स्थित आयोगको केन्द्रीय कार्यालय र अख्तियारको इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट 6,00,000 रूपियाँ घुस लिइरहेको अवस्थामा रंगे हात पक्राउ गरिएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले बताउनुभयो।
1: सरकारले बर्ड फ्लूको कारण कुखुरा मरेपछि पीड़ित किसानलाई 50,71,00,000 राहत उपलब्ध गराएको छ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे प्लाञ्चोकका 105 किसानलाई उक्त राहत उपलब्ध गराइएको हो। बर्ड फ्लू नियन्त्रणका लागि पशु विभागको मातहतमा नष्ट गरिएका कुखुराको क्षतिपूर्ति स्वरूप किसानले प्रक्रिया पूरा गरेर कागजात बुझाएमा क्षतिको 75% राहत प्रदान गर्ने गरेको छ। विभागको तथ्याङ्क अनुसार संक्रमण नियन्त्रणका लागि पछिल्लो

0: तीन महीना देशभर करीब 7,54,505 10,91,303 अण्डा तथा 2,43,635 किलो दाना नष्ट गरिएको छ। डाक्टर उपाध्यायका अनुसार तीन महिना यता बर्ड फ्लू फैलिएको 11 जिल्ला मध्ये झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन लगायत जिल्लामा पूर्ण रूपमा नियन्त्रणमा आएको छ। विभागका अनुसार काठमाडौँ उपत्यका तीन जिल्ला र काभ्रे प्लान्चोकमा बर्ड फ्लू नियन्त्रण उन्मुख छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनमा आज भएको रूसी आक्रमणमा 6 जनाको मृत्यु भएको छ भने कम्तीमा 20 जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार आक्रमण कालो सागरको बन्दरगाह शहर ओडेसा र रूसको सीमा नजिक रहेको उत्तर पूर्वी शहर सुमीका औद्योगिक तथा स्वास्थ्य संस्थालाई लक्षित गरी गरिएको हो। सुमीका क्षेत्रीय गवर्नर ओलेग ग्रिगोरोवका अनुसार रूसी सेनाले 6 वटा निर्देशित हवाई बम प्रहार गरेको थियो। आक्रमणमा 3 जनाको मृत्यु भएको छ भने 17 जना घाइते भएका छन्। मृतक मध्ये एक महिला र एक पुरूष रहेको उहाँले जानकारी दिनुभयो। एकजना घाइतेको अवस्था अत्यन्त गम्भीर रहेको पनि बताइएको छ। यता ओडेसामा पनि बन्दरगाह तथा नागरिक पूर्वाधारलाई लक्षित गरी ड्रोन र मिसाइल आक्रमण भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। ओडेसा क्षेत्रका गवर्नर ओलेग किपरका अनुसार लगातार 5औं दिनसम्म जारी रहेको संयुक्त क्षेपास्त्र र ड्रोन आक्रमणमा 3 जनाको मृत्यु भएको छ भने कम्तीमा 3 जना घाइते भएका छन्।
0: अब खेल समाचार। नेपालले सिधै सन् 2028 टी20 विश्वकपको ग्लोबल छनौट खेल्ने भएको छ। आईसीसीका अनुसार सन् 2026 टी20 विश्वकप खेलेका तर स्वत विश्वकपमा स्थान बनाउन नसकेका टोलीले सिधै ग्लोबल छनौटमा प्रतिस्पर्धा गर्नेछन्। यही समूहमा परेकाले नेपालले एसिया क्षेत्रीय छनौट खेल्नुपर्ने छैन। टी20 विश्वकप 2026 नेपाल समूह चरणबाटै बाहिरिएको थियो। त्यसैले टोलीले स्वत विश्वकपमा स्थान बनाउन नसके पनि सिधै ग्लोबल छनौटमा प्रतिस्पर्धा गर्ने अवसर भने सुरक्षित गरेको हो। ग्लोबल छनौटमा क्षेत्रीय छनौटबाट आउने 8 टोली थपिनेछन्। अफ्रिका, एसिया र युरोपबाट 2-2 तथा अमेरिका र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट 1-1 टोली ग्लोबल छनौटमा पुग्नेछन्। ग्लोबल छनौटपछि प्रत्येक क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने 1-1 तथा समग्रमा उत्कृष्ट थप 3 टोली गरी 7 टोलीले टी20 विश्वकप 2028 स्थान बनाउनेछन्। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: नयाँ नियमावली विरूद्ध शैक्षिक परामर्श व्यवसायीहरूको आन्दोलन घोषणा। भक्तपुरको बोडे स्थित होल्डिङ सेन्टरका सुकुम्बासीले सरकारलाई बुझाए 12 बुँदे माग पत्र।
0: आगामी वर्षलाई सरकारले कानून सुधारको वर्ष बनाउने 166 विधेयक ल्याउने तयारी। कंग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता।
1: शेयर बजारमा डिम्याट खाताको संख्या 75,00,000 पुग्यो। नेप्से परिसूचक आज 14 अङ्कले बढ़्यो।
0: युक्रेनमा रूसी आक्रमण तीव्र। एकै दिन 6 जनाको मृत्यु, 20 जना घाइते।
1: र नेपालले सिधै टी20 विश्वकपको ग्लोबल छनौट खेल्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। कृष्ण र माधव बिदा हुन्छौ। नमस्कार।
2: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
3: तीव्र गतिमा सवारी नचलाऊ। हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाओ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
5: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्स मा जानुस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पाइप पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9856078302 र 9846078302।
7: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9856062665 र 9468064145।

0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
2: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 01-4-50-249, मोबाइल नम्बर 97-36-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
3: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
4: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
3: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
4: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-4-61-33-101 र 98-4-68-83-522।
7: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
8: अब चिन्ता नलिनुहोस्, तरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
7: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
8: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
7: सरन एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
8: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98-4-63-61-209 र 98-0-41-21-718। आजै सम्पर्क गर्नुहोस्।
9: यही तोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: ल किन हो हाम्रो दिदी त छोराको बर्थडे को दिनमा पनि खुसी देखिनुहुन्न त
1: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो सारे चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811663636
6: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
7: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
6: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
7: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
6: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
6: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
6: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
7: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
6: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
7: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
6: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी 17 कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712
8: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
9: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
8: ए हो र ल त ल
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98560 91692।
11: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
12: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
11: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
12: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
11: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
13: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
14: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
13: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
15: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
13: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
15: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
13: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
14: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
16: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98460 56999 छ।
17: हे सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेर सुन।
11: होइन के सुन्ने भनेको?
14: थाहा छैन र हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
11: हो र, अरू दिन पनि हाम्रै शुक्लागण्डकीको उत्पादन पाइन्छ।
14: हो त, शुक्लागण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनीटार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
11: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
14: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनीचार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।

बरु कि तोरे लौरे तन्या तमला आता बिमु म्यो देशर खेवरी के नायू

0: मुश्किल बेला गिर च्याउने उपहार बोहे म
1: खै खै निले आहा कति छौ खनि किला
0: नै सेर बेदो गर्न कि मले खेसे गुरु एलि मरु मले
2: तीन चार वाला दिला रा तु जमास कि तयार था नकिन का
3: कुवन हो र
2: सुन
3: रेजन लाइमी आथोमी युंगाइमी फेरी
2: हो याता
0: विश्वास अ थैंक यू रिले
4: बिसे
0: आमाला छाना रे मला दा आमा सारे धोइंगे बेला तारे कोई ब्याम लाल परियो तलो तलो यार
4: तालो बिमादित खुरुका
5: त च्यापरु तम नाही पाथम चाहिँ गं
4: तम बजेको मासे खै मुसा भदो गिनाश्री
5: अ इले बिसे ग्यालिन पेको पापारी थी तो आरे पासा थुई बिसे ता थुई आसु बिसे दिया

0: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460972646।
3: हजुर, दान गरौ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: दान गरौ, सकेको गरौ, सबैले गरौ।
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो।
6: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
7: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
8: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
9: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
10: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
9: ए, त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
10: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
9: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौंडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141553305।
12: यहाँ पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
13: नाई बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
14: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
15: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो धरोहर आयो।

0: मम्मी भोक लाग्यो, खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँडा।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेन।
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
11: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
12: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
11: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौंडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
13: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौंडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
15: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
14: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
15: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
14: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
15: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
14: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
15: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
14: नसा तथा बाथ सम्बन्धी रोगहरू। रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
15: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
14: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
15: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
16: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
17: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
18: अनि बिचमा नझर्ने।
17: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
18: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
15: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाबदी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235562663।
4: किन आँखा मिचेको मिचे गरेको
18: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाएपछि क्या हो?
18: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
18: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
18: बुझेँ।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
19: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
22: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
21: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
22: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98061-115।
23: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161-95301।
24: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
21: ढोरबाराही हाइलाइट्सको साथमा
15: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौंडा बीपी चोक।
21: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।

0: नमस्कार रेडियो ढोरबा रही 103.8 मेगाहर्जको साँझ 7 बजेको ढोरबारे हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै लक्ष्मी सुनारको स्वागत छ। ढोरबारे हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट।
1: एमालेसँग सातवटै प्रदेशमा सत्ता सहकार्य तोड्ने कांग्रेसको तयारी। नेकपाका संयोजक प्रचण्ड र कांग्रेस सभापति गगन थापाबीच भेटवार्ता, मिलेर अगाडि बढ़ने विषयमा छलफल।
0: सरकार विरूद्ध कर्मचारी, विद्यार्थी, किसान र कन्सल्टेन्सी संचालकहरू आन्दोलित। निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको प्रधानमन्त्री शाहको भनाई। होटल व्यवसायलाई उच्च मनोबल सहित लाग्न निर्देशन।
1: शुक्ला गण्डकी नगरपालिकाको 19 नगरसभा सम्पन्न। 1,14,50,00,000 बजेट पारित। भत्ता कटाएको विरोधमा कर्मचारीहरूद्वारा नगरसभा बहिष्कार।
0: इरान वार्तामा फर्किन तयार नभए अर्को सातादेखि इरानका पुल र विद्युत केन्द्रमा आक्रमण गर्ने ट्रम्पको चेतावनी। अस्ट्रेलियामा एआई प्रयोगका लागि कानून बनाउने तयारी।
1: र फिफा विश्वकपमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिना बीच प्रतिस्पर्धा हुने।
0: अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय सभाको अर्को बैठकमा आगामी साउन 15 गते बस्ने भएको छ। सभाको आजको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले उक्त जानकारी गराउनु भएको छ। त्यसअघि बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले महान्यायाधीश वक्ता कार्यालयको अब 2081 वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउनु भएको थियो।
1: नेपाली कांग्रेसले एमालेसँग सातवटै प्रदेशमा सत्ता सहकार्य तोड्ने तयारी गरेपछि नेपाली कम्युनिष्ट पार्टी फेरि निर्णायक बन्ने भएको छ। कांग्रेस नेकपासँग कुरा मिली सत्ता सहकार्य गर्ने, नभए प्रतिपक्षमै बस्न तयार भएर एमालेसँग सहकार्य तोड्ने निष्कर्षमा पुगेको छ। सत्ता सहकार्यको विषयमा नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच वार्ता भइसकेको छ, यद्यपि कुनै निष्कर्षमा नपुगेको नेताहरूले बताएका छन्। सुदूरपश्चिम प्रदेश सरकारको बजेटबाट कांग्रेस नेकपा एमाले खिचलो शुरू गरेपछि समस्या समाधानका लागि पहल गरिरहेको थियो। समस्या समाधान गर्नका लागि कांग्रेस सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्माले एमालेका अध्यक्ष ओलीसँग भेटेर कुरा गर्न चाहेका थिए। यसअगाडि प्रदेश सरकारबारे कांग्रेस र एमाले बीच आलो पालो सहमति भएको थियो, तर त्यो कार्यान्वयन भएको छैन। ओलीले पनि भेट्ने चाहना नदेखाएपछि कांग्रेस सहकार्य तोड्ने निष्कर्षमा पुगेको हो। प्रदेश सरकारको विषयमा दुवै दलसँग अनौपचारिक छलफल भइरहेको नेकपाका नेता देवेन्द्र पौडेलले बताउनु।
0: विपक्षी दलले प्रतिनिधि सभा बैठकमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। कांग्रेस केन्द्रीय दलका नेता विष्णुराज आङदेवले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको संरक्षण र दिगो पुनस्थापनाको सम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुभएको हो। प्रस्तावको समर्थकमा एमाले प्रमुख सचेतक एन मगर, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राई रहनु भएको छ। नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, उपयुक्त आवासको हक र सुकुम्बासी तथा भूमिहीन दलितको मौलिक हक कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यान आकर्षण गराइएको छ। उहाँहरूले डोजर स्थानान्तरण वा बाढ़ीबाट भएको सम्पूर्ण क्षतिको स्वतन्त्र मूल्यांकन गरी वास्तविक क्षतिपूर्ति दिन र प्रभावित समुदायको सहभागितामा 3 महिनाभित्र जग्गा, सामाजिक आवास, भाड़ा सहायता वा सुरक्षित पुनर्वास सहितको स्थायी योजना ल्याउन माग गरेका छन्। सरकारले गरेको प्रतिबद्धता तथा प्रचलित कानून बमोजिम वास्तविक भूमिहीन तथा भूमिहीन दलितको मौलिक हक कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यान आकर्षण गराइएको छ। उहाँहरूले डोजर स्थानान्तरण वा बाढ़ीबाट भएको सम्पूर्ण क्षतिको स्वतन्त्र मूल्यांकन गरी वास्तविक

0: शीघ्र सम्पन्न गरी निश्चित समय सीमा भित्र जग धनी लालपूजा वितरण गर्न माग गरेका छन्।
1: सर्वोच्च अदालतले सम्पत्ति छानबिन गर्न बनेको आयोगले अदालतको अन्तरिम आदेशलाई आफू खुशी व्याख्या गर्दै पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकका सम्पत्ति छानबिन नरोकिने भनेर निकालेको सूचना कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको इजलासले उक्त मुद्दामा माग बमोजिमको अन्तरिम आदेश जारी गरेको हो। यस्तै सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए अनुसार कसैको पनि सम्पत्ति विवरण नमाग्न छानबिन नगर्न र कार्यवाही सिफारिश नगर्न दिएको अन्तरिम आदेशलाई आफू खुशी व्याख्या गरेर आयोगले निकालेको सूचनामा खारेज गर्न माग गर्दै लिगल इनोभेशन एण्ड रिसर्च सेन्टरका संस्थापक अधिवक्ता मणिराम उपाध्यायले मंगलबार रिट दायर गर्नुभएको थियो। सर्वोच्चले केही दिन अगाडि पनि सम्पत्ति छानबिन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हो। आज पनि सर्वोच्च अदालत पूर्व न्यायाधीशहरूको अर्को रिट निवेदनमा अन्तरिम आदेश जारी गरेको छ। हिजो मात्रै अदालतले निजी मीडियालाई विज्ञापन रोक्ने सरकारको निर्णय बदर गरिदिएको थियो।
0: सिंहदर्पणमा अस्थायी करार र दैनिक ज्यालादारी कर्मचारीले प्रदर्शन गरेका छन्। हिजो अर्थ मन्त्रालयमा धरना दिएका उनीहरूले आज सिंहदर्पणमा प्रदर्शन गरेका हुन्। सरकारी प्रशासनिक खर्च घटाउने भन्दै अस्थायी र करार कर्मचारीको सट्टा ठेक्का प्रक्रियाबाट जनशक्ति ल्याउने नीति ल्याएपछि तीनै तहका झण्डै 50,000 भन्दा धेरै कर्मचारी घर फर्किनुपर्ने अवस्था आएको छ। साउन 1 गतेदेखि नै कर्मचारी हटाउने विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल भएपछि उहाँहरू आन्दोलित हुनुभएको हो। आन्दोलनरत कर्मचारीले आफूहरूलाई स्थायी गर्नुपर्ने सर्वोच्च अदालतले सुविधाका पक्षमा गरेका फैसला कार्यान्वयन गर्नुपर्ने र सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने माग राखेका छन्। पटक पटक निवेदन दिँदा पनि सरकारबाट आश्वासन बाहेक केही नपाएको उहाँहरूको गुनासो छ।
1: अनेरो सुब्युका अध्यक्ष दीपक धामी लगायतका 6 जना विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको विरोधमा 11 वटा विद्यार्थी संगठनहरूले सामूहिक विरोध जनाएका छन्। राज्य आतंक बन्द गर भन्दै बिहान सिंहदरबारको गेट अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। विभिन्न दल निकट विद्यार्थी संगठनहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा आलोचकमाथि आफैले आतंकको सिर्जना गरेको र धरखपड़ गर्ने काम इतिहासकै घृणित र लज्जास्पद भएको टिप्पणी गरिएको छ। पक्राउ परेका नेताहरूलाई बिना शर्त तत्काल रिहा गर्न सरकारसँग माग गर्दै विद्यार्थी संगठनहरूले राज्यको दमन नरूकिए थप आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। नेपाल विद्यार्थी संघका अध्यक्ष करूणा कटुवाल, अनेरोसेव्युका महासचिव अञ्जना शिवाकोटी र अनेरोसेव्यु क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश शर्मा सापकोटा, अनेरोसेव्युका अध्यक्ष महेश श्रेष्ठ लगायतका 11 विद्यार्थी संगठनका नेताहरूले विज्ञप्ति निकालेका हुन्।
0: प्रधानमन्त्री बालेन्द्र शाहले देशको पर्यटन प्रबन्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज होटल संघ नेपाल हानका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गर्नुभएको छ। प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानूनको पालना गर्दै आफ्नो व्यवसायको जिम्मेवारी पूरा गर्न साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी पीपीपी ढाँचामा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न आग्रह गर्नुभएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल समेत सहभागी हुनुभएको उक्त छलफल कार्यक्रममा हानका पदाधिकारीहरूले मुलुकको होटल उद्योग वार्षिक 40 लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी दिनुभएको छ।
1: किसानहरूले माइतीघर मण्डलाको सड़कमा गोलभेडा फ्याँकेर आज विरोध प्रदर्शन गरेका छन्। स्थानीय गोलभेडाको मूल्यमा आएको अत्याधिक गिरावट विरूद्ध काठमाडौँ उपत्यका र आसपासका जिल्लाका किसानहरूले सड़कमा आन्दोलन गरेका हुन्। भारतबाट सस्तो मूल्यमा भित्रिएको ठूलो परिमाणको गोलभेडाका कारणले स्वदेशी उत्पादनले बजार नपाएको र लागत मूल्य समेत नउठेको किसानहरूको गुनासो रहेको छ। कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार आज सानो लोकल गोलभेडाको न्यूनतम थोक मूल्य प्रति किलो जम्मा 8 रूपैयाँ र अधिकतम 12 रूपैयाँ मात्र रहेको छ। उपभोक्ताले भने खुद्रा बजारमा महँगो मूल्य तिरिरहेका छन्। नुवाकोटका किसान नेता श्रीराम घिमिरेका अनुसार सरकारको स्वदेशी कृषि प्रवर्तनको नारा व्यवहारमा लागू नहुँदा

0: वास्तविक किसानहरू पेसा छोड्ने अवस्थामा पुगेका छन्। कुनै संगठित ब्यानर नभएको आन्दोलनमा विभिन्न जिल्लाका पीड़ित किसानहरूको सहभागिता रहेको छ।
1: देशभर अहिलेसम्म झण्डै 55% धान रोपाइ भएको छ। कृषि विभाग बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार अहिलेसम्म देशभर 55% रोपाइ भएको छ। केन्द्रका प्रमुख केशव देवकोटाका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने अनुमान छ। त्यस अनुसार झण्डै 7,00,000 हेक्टर क्षेत्रफलमा रोपाइ सकिएको हो। गएको वर्ष यो अवधिमा 60% रोपाइ भइसकेको थियो, तर यस वर्ष पर्याप्त पानी नपर्दा रोपाइ प्रभावित भएको हो। यो हप्ता देशका धेरै ठाउँमा पानी परेकाले अब यसपालि पनि किसानले समयमै रासायनिक मल पाउन नसकेको गुनासो गरेका छन्। मुख्य बालीको सिजनमै मल नपाउँदा उत्पादन घट्ने किसानको चिन्ता रहेको छ, तर सरकारले मलको चर्को अभाव नरहेको दावी गरेको छ। बेलामै मलको व्यवस्थापन नभए उत्पादन घट्ने र किसान समस्यामा पर्ने भन्दै सांसदहरूले सरकारको ध्यान आकर्षण समेत गराउँदै आउनुभएको छ।
0: नेपाल चिकित्सक संघले एमबीबीएस तथा बीडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरूले विभिन्न माग राखी गरिरहेको आन्दोलनप्रति आफ्नो ध्यान आकर्षण भएको जनाएको छ। संघले बुधबार आज एक प्रेस विज्ञप्ति जारी गर्दै इन्टर्न चिकित्सकहरू अत्याधिक तनावका बावजूद निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गर्दै उनीहरूलाई प्रदान गरिने स्टाइपेन्डमा समान तथा वैज्ञानिक आधार कायम हुन नसकेको जनाएको छ। विज्ञप्ति अनुसार इन्टर्न चिकित्सकहरूको भत्तामा एकरूपता कायम गर्ने विषयमा नेपाल सरकारले कार्यदल गठन गरेर प्रतिवेदन समेत तयार गरिसकेको भए पनि हालसम्म त्यसको औपचारिक निर्णय तथा कार्यान्वयन हुन नसकेकोमा संघले दुःख व्यक्त गरेको छ। नेपाल चिकित्सक संघले इन्टर्न चिकित्सकहरूले उठाएको जायज मागहरू अविलम्ब सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।
1: शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट बुधबार सर्वसम्मत पारित गरेको छ। नगरपालिकाको 19 नगर सभा तथा 19 नगर सभा तथा अधिवेशन मार्फत उपमेयर खुम्बहादुर विकार राजुले प्रस्तुत गरेको 1,14,50,00,000 बजेट सभाले पारित गरेको हो। सभामा उपप्रमुख विकारले नगरपालिकाको आन्तरिक आमदानी 30,80,51,000 संकलन हुने जनाउँदै संघ र प्रदेश सरकारले प्रदान गर्दै अनुदान र राजस्व बाँडफाँडबाट प्राप्त हुने सिलिङ सहित उक्त बजेट सभामा प्रस्तुत गर्नुभएको थियो। बजेटमा घर जग्गा रजिस्ट्रेशन मार्फत 1,50,00,000 र जनसहभागिता मार्फत 1,50,00,000 संकलन हुने समेत उल्लेख गरिएको छ। नगरपालिकाले 12 ओडालाई 9,25,74,500 बजेट दिने भएको छ भने अन्य बजेट चालू र नगरको पूँजीगत तर्फ खर्च हुने जनाइएको छ। यसैबीच 19 नगर सभाले शुक्रगण्डकी नगरपालिकाका कर्मचारीहरूले बहिष्कार गरेका छन्। विशेष गरी स्थायी सेवामा कार्यरत रहेको कर्मचारीहरूले आगामी वर्षको बजेटमा आफूहरूले प्राप्त गर्दै आएको 2,000 खाजा भत्ता हटाएकोमा असन्तुष्टि जनाउँदै नगर सभा बहिष्कार गरेर अनुपस्थित भएका थिए। सभाका अध्यक्ष एवं नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले कर्मचारीका असन्तुष्टि र वडा सदस्यहरूले राखेको विमती तथा समस्याहरूलाई सम्बोधन गरेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
0: तपाई यति बेला साँझ 7 बजेको ढोरबारही हेडलाइन सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0,65,590,065, मोबाइल 98,66,34,372।
5: एक्लै एक्लै होइन अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ।
6: विश्वकप?
5: यस विश्वकप। अब हाम्रै दुले गाउँदामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
6: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुटाऊ।
5: Managed by Your Choice, GK Sound and Lighthouse, Dulegaonda.
6: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
7: सधैँ झै यही आउँदो साउन दुई गते पहिलो शनिबार
5: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: उपचार हुने रोगहरू
5: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
7: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
5: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
7: दिसा पिसाब एवं पेटको समस्या
5: तौल घटबड हुने वा थाइराइडको समस्या
7: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
5: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी चार दुलेगौडा तनहुँ।
5: फोन नम्बर 0564142333 र 98681687।
6: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
8: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
6: अनि बन्छ त दाई
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
11: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62 29
12: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
13: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
12: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
14: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागण्डकी दुई काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 98560 32475 र 98011 32475
15: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
16: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
15: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
17: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
18: मोबाइल 98058 35537 र 98068 15 879
19: पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
20: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ नत्र बिरामी होइएला
21: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ घर वरपर पानी जम्न नदिऊ स्वस्थ बनाऊ
22: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
0: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। प्रतिनिधि सभाको बैठक साउनको 14 गतिसम्मका लागि स्थगित भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकको अन्तिममा सभामुख डीपी अधियारले आगामी बैठक साउनको 14 गति बस्ने सूचना पढेर सुनाउनु भएको थियो। उहाँले बैठक नभएको समयमा जनता माझमा जान सांसदहरूलाई आग्रह गर्नुभएको छ। उहाँले जनताको समस्या बुझ्न र सोही अनुसार आगामी बैठकमा सरकारको ध्यान आकर्षण गराउनु भएको हो। आजको प्रतिनिधि सभाको बैठक अगाडि कार्य व्यवस्था परामर्श समितिको बैठक समेत बसेको थियो। उक्त बैठकमा साउनको 14 गते अर्को बैठक डाक्ने सहमति भएको थियो।
1: किर्तिपुर स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीले धरपकड़ गर्दा घाइते भएका जेन्जी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। शनिबार किर्तिपुरको होल्डिङ सेन्टरमा पुग्नुभएका बेला प्रहरीले उहाँमाथि बल प्रयोग गर्दै धरपकड़ गरेको थियो। सोही क्रममा उहाँ घाइते हुनुभएको थियो। प्रहरी हिरासतमा स्वास्थ्य अवस्था सामान्य नरहेपछि उहाँलाई सोही दिन त्रिवी शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उपचारपछि शिक्षण अस्पतालले मजिदलाई बुधबार डिस्चार्ज गरेको हो। सोही क्रममा राष्ट्रिय मानव अधिकार आयोगको रोह वर्मा उहाँ प्रहरीबाट पनि हिरासतमुक्त हुनुभएको छ। बाँकी कानूनी उपचार प्रक्रिया र यातना विरूद्धको हकका लागि अगाडि बढ़ने मजिदका कानून व्यवसायीले बताएका छन्।
0: त्रिभुवन विश्वविद्यालय पाठ्यक्रममा विकास केन्द्रले भारतका विभिन्न विश्वविद्यालयबाट डिग्री लिएका विद्यार्थीको समकक्षता रद्द गरिदिएको छ। केन्द्रले बुधबार सूचना जारी गरेर 35 दिनभित्र प्रमाण पेश गर्न भनेकाले उक्त समय सकिएपछि रद्द गरिएको जनाएको छ। समकक्षता पत्रहरू रद्द गर्ने प्रक्रिया बमोजिम 35 दिने सूचना गोर्खापत्र दैनिकमा प्रकाशित गरिएकोमा सो 35 दिनमा व्यतीत भइसकेको सूचनामा उल्लेखित व्यक्तिले पेश गरेका कागजातबाट समकक्षता रद्द गर्न नपर्ने आधार नभएकाले तपसीलमा उल्लेखित व्यक्तिहरूको नाममा जारी भएका समकक्षता पत्रहरू त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम 2082 विनियम 21 बमोजिम रद्द गरिएको जानकारी गराइएको छ।
1: शैक्षिक परामर्श व्यवसायीहरूले सरकारले हालै लागू गरेको शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 नमान्ने बताउँदै आन्दोलन घोषणा गरेका छन्। बुधबार काठमाडौँमा 15 विभिन्न शैक्षिक परामर्श संस्थाले संयुक्त पत्रकार सम्मेलन गरी 25,00,000 धरौटी नराख्ने बताउँदै आन्दोलन घोषणा गरेका हुन्। नियमावली आउनु स्वागत योग्य भए पनि यसका केही प्रावधान अव्यवहारिक र व्यवसायमै संकट ल्याउने खालका रहेको उहाँहरूको कथन छ। व्यवसायीहरूले नियमावलीका पाउने कारण विद्यार्थीको सूचना पाउने अधिकार निजी क्षेत्रको प्रावधान र तथा अन्तर्राष्ट्रिय शिक्षा मार्फत नेपाली विद्यार्थीले पाउने अवसर प्रभावित हुने दावी गर्नुभएको छ। उहाँहरूले नियमावली यथावत कार्यान्वयन भएमा धेरै परामर्श संस्था बन्द हुने चेतावनी दिनुभएको छ। व्यवसायीहरूले अनुमति पत्रको अवधि 1 वर्षको सट्टा 5 वर्ष कायम गर्न शैक्षिक मेला सेमिनार तथा प्रदर्शनी सञ्चालनमा लगाइएको अनुमति प्रणाली हटाउन पुराना संस्थामाथि अव्यवहारिक मापदण्ड लागू नगर्न विदेशी शैक्षिक संस्थाबाट प्राप्त हुने सेवा शुल्क लिन रोक लगाउने व्यवस्था खारेज गर्न तथा दोहोरो कर तथा विवरण बुझाउने व्यवस्था हटाउन माग गरेका छन्। व्यवसायीहरूले माग सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलन गर्ने जनाएका छन्। असर 32 गते सबै सदस्यले कार्यालयमा कालो पट्टी बाँधेर सेवा दिनेछन्। साउन 1 गते प्ले कार्ड सहित आधा घण्टा शान्तिपूर्ण धरना कार्यक्रम आयोजना गरिनेछ। त्यसपछि पनि सरकारले वार्ताको पहल नगरे सम्पूर्ण सदस्यले आफ्नो कार्यालयको चाबी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाएर अनिश्चितताकालीन आन्दोलनमा जाने उहाँहरूको चेतावनी दिनुभएको छ।
0: तनहू प्रहरीले सञ्चालन गरेको सर्च एण्ड स्वीप अपरेशनका क्रममा 5 शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार मंगलबार हिजो जिल्ला प्रहरी कार्यालय तथा माथहत प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले लागू औषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण र प्राकृतिक स्रोत साधनको अनाधिकृत प्रयोग नियन्त्रणका लागि सर्च एण्ड स्वीप अपरेशन सञ्चालन गरेको थियो। उक्त अभियानका क्रममा नियन्त्रणमा लिएका 5 मध्ये 2 माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बाँकी तीनजनालाई आवश्यक अनुसन्धानपछि आफन्तको जिम्मा लगाएर छोडिएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किन तयार नभए अर्को सातादेखि इरानका पुल र विद्युत उत्पादन केन्द्रमा आक्रमण गर्ने चेतावनी दिनुभएको छ। फक्स न्यूजसँगको एक वार्तामा ट्रम्पले भन्नुभयो, यदि उनीहरू वार्ताको टेबलमा आएनन् भने अर्को साता अवस्था उनीहरूका लागि निकै खराब हुनेछ। हामी उनीहरूका सबै विद्युत केन्द्र र पुलहरू ध्वस्त पार्नेछौ। यो अभिव्यक्ति अमेरिका र इरान बीच लगातार चौथो दिनसम्म आक्रमण र प्रति आक्रमण जारी रहेका बेला आएको हो। ट्रम्पले यसअघि हर्मुज जलमार्ग हुँदै हुने मालवाहक जहाजमा 20% शुल्क लगाउने घोषणा फिर्ता लिए पनि इरानी बन्दरगाहमाथि माथिको नौसैनिक नाकाबन्दी भनी जारी राखेका छन्। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड सेन्टकमले हर्मुज जलमार्ग आसपासका ईरानी सैन्य संचारमाथि दर्जनौ आक्रमण गरी व्यापारिक जहाजलाई लक्षित हुने खतरा कम गर्ने उद्देश्य रहेको जनाएको छ। इरानका अनुसार दक्षिण पूर्वी बामपुर स्थित सैन्य अड्डामाथिको अमेरिकी आक्रमणमा कम्तीमा 7 सैनिक मारिएका छन्।
0: अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रयोगका लागि मार्गदर्शन तय गर्न रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न कानून बनाउने तयारीमा रहेको घोषणा गर्नुभएको छ। सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धी भाषणमा उहाँले एआईलाई राष्ट्रिय हित प्रवर्धन गर्ने गरेर अपनाउन सकिने बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। अस्ट्रेलियाले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउन अरू देशहरूको नेतृत्व गरेको उल्लेख गर्दै प्रधानमन्त्री अल्बा निजले एआईलाई नियमन गर्ने चुनौती भनी निकै ठूलो भएको बताउनुभयो।

0: अब अन्तिम खेल समाचार। फिफा विश्वकपमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिना बीच खेल हुँदैछ। सेमी फाइनलको दोस्रो खेलमा आज राति यी दुई टोली बीच भिडन्त हुन लागेको हो। फुटबलमा प्रतिद्वन्दिता मात्र होइन यी दुवै बीचको खेलमा राजनैतिक इतिहास पनि मिसिएको छ। सन् 1962 पछि विश्वकपमा यी दुई टीम बीचको प्रतिस्पर्धामा इंग्ल्याण्डले तीन खेल जितेको छ, तर विश्व फुटबलमा चर्चा भने इंग्ल्याण्डले हारेका दुई खेलको हुने गर्दछ। सन् 1986 विश्वकप क्वार्टर फाइनलमा डिएगो म्याराडोनाको आलोचकीय ह्याण्ड अफ गड र शताब्दीकै उत्कृष्ट गोलको सहयोगमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई सहराएको थियो। सो समय अर्जेन्टिनाले यस जितै फकल्याण्ड युद्धमा ब्रिटिससँग हारेको बदलाका रूपमा पनि लिएको थियो। 12 वर्षपछि यी दुई टीम बीचको खेल सो समयका सुपर स्टार इंग्ल्याण्डका डेभिड बेकहामका लागि चुनौती बनेको छ। बेकहामका कारण नै इंग्ल्याण्डको पराजयको कारण पनि बनेको थियो। पछि बेकहामले चार वर्ष नै गोल गरेर अर्जेन्टिनालाई समूह चरणबाट विदा गराएर बदला लिन सफल थिए।
1: नेपालले सन् 2028 को टी ट्वेन्टी विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ। इंग्ल्याण्ड स्कटल्याण्डको एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषदको बोर्ड बैठकको टी ट्वेन्टी विश्वकप र एक दिवसीय विश्वकपमा नयाँ ढाँचा अनुमोदन गरिएको छ। आईसीसीका अनुसार सन् 2026 को टी ट्वेन्टी विश्वकप खेलेका तर स्वत विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरूले सिधै ग्लोबल क्वालिफायरमा खेल्न पाउने जनाइएको छ। यसैबीच नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। मलेसियामा आज भएको एसीसी अण्डर 19 महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट हुन सफल भएको हो।
0: यिनै खबरसँगै हामी ढोरबारे हाइलाइट्सको अन्त्यमा रहेको छौ। विदा हुनु पूर्व आजका मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: एमालेसँग सातवटै प्रदेशमा सत्ता सहकारी तोड्ने कांग्रेसको तयारी। नेकपाका संयोजक प्रचण्ड र कांग्रेस सभापति थापा बीच भेटवार्ता, मिलेर अगाडि बढ़ने विषयमा छलफल।
0: सरकार विरूद्ध कर्मचारी, विद्यार्थी, किसान र कन्सल्टेन्सी संचालकहरू आन्दोलित। निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको प्रधानमन्त्री शाहको भनाई। होटल व्यवसायलाई उच्च मनोबल सहित लाग्न निर्देशन।
1: शुक्ला गण्डकी नगरपालिकाको 19 नगरसभा सम्पन्न। 1,14,50,00,000 बजेट पारित। भत्ता कटाएको विरोधमा कर्मचारीहरूद्वारा नगरसभा बहिष्कार।
0: इरान वार्तामा फर्किन तयार नभए अर्को सातादेखि इरानका पुल र विद्युत केन्द्रमा आक्रमण गर्ने ट्रम्पको चेतावनी। अस्ट्रेलियामा एआई प्रयोगको लागि कानून बनाउने तयारी।
1: र फिफा विश्वकपमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिना बीच प्रतिस्पर्धा हुँदै।
0: हवस् त, यिनै खबरहरूसँगै 7 बजेको ढोरबारे हाइलाइट सकिएको छ। राति 10 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म लक्ष्मी सुनार पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
3: ओम भगवती मेटलेंड स्टील उद्योग लाई छिटो अनी गुणस्तर का सामान पाउना लाई गाछे पानी मा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
4: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
5: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
4: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
5: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867794।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
10: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
11: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
10: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
11: त्यसो भए कहाँ जाने त कान्छा?
10: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
11: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
0: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
6: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
7: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556411445 र 9556020445।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
4: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, ल जाऊ।
4: हजुर, सिक्तेल अफसेट प्रेस सुक्ला गण्डकी चार दुलेगौड़ा गणपति लघुवित्त रहेको भवनमा।
12: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्पिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787।
13: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
14: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
15: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
14: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 9811756606।
13: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
14: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोश चौकोश अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
13: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
14: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
15: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौड़ा पौवा डाँडा पञ्चमुनि स्कूल माथिपट्टि प्रोपाइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622।
16: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
15: हजुर, घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
16: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900।
17: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
18: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
19: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
18: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
17: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
18: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
19: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
18: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
17: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: एक
2: 103.8 अन्तर्मनको आवाज।
21: जन चेतना धार

0: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
2: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
1: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420,
2: दीप मल्ल ठकुरी 9840641530।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9864061268 र 9560602068।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
6: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 2 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
7: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
6: हार्जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
7: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
8: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9850631053।
10: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
11: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
10: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
11: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
8: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
8: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
8: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्री, फोन 0665903।
12: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
13: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
12: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
13: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सीट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईको सतर्कताले अमूल्य जीवन बच्दछ।
12: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
1: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रही स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
1: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856-23420, 9840-54674 र 9846-23420।
4: आज पनि भाटो आयो, के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856-83507, कविता श्रेष्ठ सम्पर्क 0-65-414-055 र 9-4-66-18-817।
8: अफिसबाट अमित सरको फोन,
9: पछि कल ब्याक गर्छु।
10: सरी भगवान, आज पनि ढिला भयो।
11: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
12: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
13: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9856-20279।
14: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
15: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
15: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन,
0: शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
1: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
0: यही आउँदो साउन 2 गते पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
0: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
1: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
0: दिसा पिसाब एवं पेटको समस्या,
1: तौल गडबड हुने वा थाइराइडको समस्या,
0: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4 दुलेगौडा तनहु।
1: फोन नम्बर 0564142333 र 9978161887।
16: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
16: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा भित्री बजार।
17: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार।
0: मोबाइल 9805535533 र 9806615899।

0: पानीम मेटली स्टील फन पर सब सामन सैनी कति मजा एक मतर जलिनी पानी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9867294।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
7: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
11: कता हिँड्नु नि, मिलको जालीले फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
10: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
11: त्यसो भए कहाँ जाने त कान्छा?
10: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
11: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
12: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
13: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
14: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
15: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
14: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
16: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्डकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल। फोन 9855324475 र 9801132475।
17: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
17: ओके, ल डन।
18: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
17: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर गोविन्द सिग्देल। फोन 9855028543 र 9847000787।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
19: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
14: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
20: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 9811756606।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोनी लगाएर हो?
19: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
19: अँ हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
14: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
21: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
21: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
22: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
23: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
24: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
23: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
25: पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
26: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ नत्र बिरामी होइएला
27: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ घर वरपर पानी जम्न नदियौ स्वस्थ बनाऊ
28: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
29: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
30: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
29: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
30: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
29: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
30: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
29: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
30: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
29: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
30: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
29: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
30: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
29: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
30: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
29: छुटका दायराहरू
30: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
29: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
30: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
29: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062265 र 9848064145 निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
30: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् यही साउन 9 शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
29: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0625414233, मोबाइल 9868168187।

0: कानून सुधार तथा निर्माण वर्ष
1: खासकर विवेक तर्जुमा गर्ने मेन पावर को असाध्य सीमित छ हामीसित। दोस्रो कुरो अहिले हाम्रो पार्लियामेन्टरी प्र्याक्टिसमा चाहिँ ऐन मसौदा मात्रै गरेर हुँदैन, ऐनको प्रत्येक दफाको दफावार व्याख्यात्मक टिप्पणी पनि आवश्यक हुन्छ। तेस्रो कुरो यति महत्वाकांक्षी योजना राख्नु भएको छ उहाँहरूले, त्यस अनुसार पार्लियामेन्टमा यी विधेयकहरू पारित गर्ने समय हुन्छ हुँदैन। अब चौथो कुरो यी संशोधन गर्ने विधेयकहरूमा पनि निकै नै टाइम लागेर चाहिँ हामीले चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ, तसर्थ चुनौती प्रशस्तै छन् हेर्नुहोस्। तर यति 66 विधेयकको योजना गरे भए पनि धेरै विधेयक पास हुने अपेक्षा गर्न सकिन्छ।
0: कानून मन्त्री गौतमका अनुसार सरकार प्रचलित कानूनहरूको पुनर्वलोकन तथा सुधारका लागि उच्च स्तरीय कानून सुधार समिति गठन गर्ने तयारी गरिरहेको छ। संघीय संसदमा पठाइएको सूची बमोजिमका विधेयकहरूको तर्जुमाको अवस्था यकिन गर्न विधेयक अनुगमन प्रणाली सञ्चालनमा ल्याइने तयारी गरिएको उनले बताइन्। उनका अनुसार कानून निर्माणका लागि सुझावहरू संकलन गरी सहभागितामूलक कानून निर्माण प्रक्रियालाई मूर्त रूप दिन मन्त्रालयले ल्याएको नो योर ल मेक योर ओन ल नामक पोर्टलमा अहिलेसम्म करिब 400 सुझावहरू प्राप्त भएका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
2: अब एउटा विषय संक्षेपमा। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न अन्तरिम आदेश जारी गरेको छ। गत शुक्रबार अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएको थियो, तर आयोगले गत सोमबार उक्त आदेशपछि पनि पूर्व न्यायाधीश, पूर्व सैन्याधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने भन्दै सूचना जारी गरेको थियो। अदालतको अवहेलना भएको तर्क गर्दै अधिवक्ता मणिराम उपाध्यायले अदालतमा रिट निवेदन दायर गरेका थिए। त्यसमाथि सुनवाई गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका अन्य काम जारी रहने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बीबीसीलाई बताए। अब अर्को विषय। यसअघि निर्माण व्यवसायी र निजी क्षेत्रका पदाधिकारीसँग भेट गरेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले होटल व्यवसायमा भएका सरोकारहरू सुन्न होटल संघ नेपालका पदाधिकारीसँग भेट गरेका छन्। उक्त भेटमा प्रधानमन्त्रीले होटल व्यवसायमा सरकारले गर्नुपर्ने सुधार गर्ने भन्दै लगानी बढ़ाउन आग्रह गरेको सहभागीहरूले बताएका छन्। तिनै मध्येका एक होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलादरसँग कुरा गर्दै हामीले तपाईहरूले प्रधानमन्त्री समक्ष आफ्ना के विषयहरू राख्नुभयो भनेर सोधेका छौं।
3: उनीहरूको प्रधानमन्त्रीजीले त अब हाम्रो 5-7 बुँदै हो, इम्पोर्टेन्ट बुँदाहरू हामीले लिखित पनि लगेका थियौँ, लिखित पनि बुझाए।
2: 6-7 बुँदामा चाहिँ के कुराहरू थिए?
3: मुख्य बुँदा भन्यो भने अब हाम्रो होटल इन्डस्ट्रीको धेरै लगानी भइरहेको थियो त्यसमा, होइन? अब हाम्रो क्यापेसिटी अनुसार चाहिँ अब 40 लाख टुरिस्टसम्म धान्ने किसिमको हाम्रो होटल इन्डस्ट्रीको क्यापेसिटी छ। 40 लाख पर्यटकसम्म हामी धान सक्छ। अहिलेको अवस्था 12 लाख आइरहेको हुनाले 30-35% मात्रै एभरेज अकुपेन्सी भएको अवस्थामा होटल इन्डस्ट्रीलाई अलिकति टुरिज्म को नम्बर नबरसम्मको लागि अहिले केही कुरामा सहजीकरण लिनुपर्ने हामीले कोस राखेका थियौँ यो कुरा। अब त्यसमा चाहिँ अब बदली नेता हालको लागि नेसनल पार्टी क्षेत्रमा राख्यो भने हामी अलिक सहज होला भन्ने किसिमको हाम्रो धारणा, प्लस विद्युतको महसुसलाई अलिकति चाहिँ उद्योग स्वरोजगारलाई टाइट लगाइदिनु भने हामीले चाहिँ यो चाहिँ कोस राख्यौँ। अर्को कुरा दुईवटा अब असहज भइरहेको, अब हाम्रो चाहिँ सानोतिनो होटेलहरू पनि अब सरकारको नीति नियमको कारणले अलिअलि हामीले 12 वर्षमा भइरहेको त्यति केमा छ हामी भन्ने डिसिजन गऱ्यौँ उहाँले।
2: अनि त्यो कुरा सुनिसकेपछि प्रधानमन्त्रीले चाहिँ तपाईँहरूले समस्या राख्दा के भन्नुभयो?
3: हरेक कुरामा चाहिँ उहाँले पोजिटिभ दिनुभयो र विचार गर्न म एक्सन मात्रै तुरन्त इम्प्लिमेन्टै गर्छु भन्ने किसिमको पनि उहाँले सजेसन दिनुभयो। जस्तै अब पर्यटन नम्बर बढाउनेमा पनि उहाँले अब सरकारले चाहिँ एकदमै अब प्रमोसन त्यो विशेष ध्यान दिएर विश्लेषण बजेट सुहाएर गर्छु भन्ने किसिमको एकदम राम्रो आश्वासन दिनुभयो। प्लस इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको लागि पनि सरकारले एकदमै ध्यान दिएर चाहिँ लागिरहेको छ भन्ने किसिमको पनि आश्वासन दिनुभयो। अथवा चाहिँ अब कुनै सानो होटेलहरूको त्यसमा इआइएको कारणले गर्दाखेरि रजिस्टर नभएको अवस्थालाई उनीहरूले तुरन्तै बाटो अर्पण फुकाउने किसिमको आश्वासन दिनुभएको छ।
2: प्रधानमन्त्री हुनुभन्दा अगाडि आफ्नो चुनावी भाषणको बेलामा पनि यो पशुपतिनाथ चाहिँ घुम्न जाने हो, सेवाली नै जनकपुरबाटै हो भन्ने खालका कुरा गर्नुभएको थियो। त्यो विषयमा चाहिँ आज त्यसरी पर्यटन प्रवर्धन आन्तरिक अथवा बाह्य पर्यटन प्रवर्धन गर्ने किसिमको चाहिँ उहाँका केही भनाइ आए कि आएन?
3: दुवैको कुरा छ, प्रवर्धनको काम चाहिँ सरकारले एकदम जिम्मेवार कुरो गर्छ भन्ने किसिमको उहाँको आश्वासन आज दिनुभएको छ, आन्तरिक प्लस बाह्य दुवै। अब इन्डियन अब धेरै वेडिङ डेस्टिनेसनमा यहाँ इन्ट्रेस्टेड छ, माइस टुरिज्ममा अब त्यसमा भएको अब अलिकति कम्प्लिकेसनहरू पनि हामीले उहाँले ब्रिफ गरे, जस्तै अब इन्धनहरू आउँदाखेरि गरगना लिएर आउँछ, अब गरगना ल्याउन नपाउनु भए त्यसै अलिकति डिस्करेज भइरहेको छ त्यो वेडिङ डेस्टिनेसनको ग्रुपमा प्रमोसन गर्नलाई, त्यो कुरा पनि हामीले राखेपछि उहाँले चाहिँ अब त्यो कुरालाई चाहिँ एकदम पोजिटिभ लिएर त्यसको केही सोल्युसन निकाल्ने भन्ने किसिमको पनि आश्वासन दिनुभएको छ।
2: पोहोर जेनजी आन्दोलनको बेलामा पनि होटलहरू पनि निशानामा परे होइन आक्रमणको, अनि त्यसले पनि असुरक्षा बढाएको होला नि, त्यो विषयमा चाहिँ कुरा राख्नुभयो कि भएन?
3: होइन, अब होटल इन्डस्ट्री भनेको एकदमै सेन्सिटिभ इन्डस्ट्रिज हो। अब जेनजी आन्दोलन पनि एक महिना त हाम्रो अब अकुपेन्सी ठ्याक्कै नि भयो, तर बत्तीले रिभाइभ नै तुरन्त भयो। अब फेरि अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय बन्दको कारणले पनि अलिक इफेक्ट परिरहेको छ होइन, त्यस कारण चाहिँ अब हामीले चाहिँ उहाँले के भन्छ क्रस बोर्डर टुरिज्मलाई अलिकति फोकस गरौँ भन्ने किसिमको चाहिँ पनि कुरा राखेको छौँ। जस्तै इन्डिया नेपालको क्रस बोर्डर भयो, चाइना नेपालको चाहिँ क्रस बोर्डर हो, त्यसमा चाहिँ अब गऱ्यो भने हामीले तुरन्तै चाहिँ अब फर्क मान्न सकिन्छ कि भन्ने किसिमको चाहिँ हामीले सावधानलाई अगाडि राखेको थियौँ। उहाँ त्यसमा धेरै पोजिटिभ हुनुहुन्छ। भारत अपनी के अब स्टडी गरेर अब सबै सहकार्य गरेर चाहिँ अगाडि बढ्ने किसिमले चाहिँ कुरा आएको।
2: उनी थिए होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधर। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, होर्मुज जलमार्ग माथिको नियन्त्रणका लागि संघर्ष चर्किँदै गर्दा अमेरिकी सेनाले इरानमाथि लगातार पाँचौं दिन नयाँ चरणका आक्रमणहरू गरेको छ। इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ। यसबीचमा बहरेन र कुवेतले क्षेपास्त्रहरूलाई निष्क्रिय पारिएको जनाएका छन्। पीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
4: अमेरिकाले नयाँ चरणको आक्रमण थाल्दै गर्दा इरानले उक्त क्षेत्रका थप व्यापारिक मार्गहरू अवरूद्ध गर्ने चेतावनी दिएको छ। इरानको इस्लामिक रिभोल्युशनरी गार्डस कोरले उसैका शब्दमा अमेरिकाले उसको आक्रमक गतिविधि अन्त्य नगरेसम्म होर्मुज जलमार्ग बन्द रहने बताएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले आज बिहान इरानमाथि थप हमला गरिएको जनाएको हो। उसले जारी गरेको वक्तव्यमा ती आक्रमणहरूले उसैका शब्दमा होर्मुज स्ट्रेटमा व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई थप कमजोर बनाएको उल्लेख छ। अमेरिकी अधिकारीहरूका अनुसार 90 मिनटसम्म चलेको उक्त आक्रमणका क्रममा इरानको तटीय सुरक्षा संरचना तथा एउटा टापुमा रहेका क्रूज क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण केन्द्रहरूलाई निशाना बनाइएको थियो। यसअघि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए आउँदो साता इरानका पुल र विद्युत केन्द्रहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए।
2: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
6: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
1: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
11: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
11: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846061209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
12: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
13: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
12: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
14: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौंडा तनहु।
12: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
13: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै

0: पाखा पसल दुलेगौड़ा भित्री बजार सांगलीला विकास बैंक पछाडी। यहाँ विवाह व्रत बन्ध पास्नी पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनु का साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अंडा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुंगाना, जानकी ढुंगाना, मोबाइल 9856066136 र 9811066136।
2: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856063507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
6: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
7: यही साउन 2 गते शनिबार
8: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
8: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
8: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
6: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
8: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्जर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
4: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0065414377, मोबाइल 9856043443।
9: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
10: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
9: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
10: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
10: भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
1: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि संचय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: मैडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
5: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
6: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
5: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
6: सेवा लिने क्रममा चाहिने जानकारी:
5: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
6: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
5: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 061-552-493, 552-494, 582-778।
7: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना: शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-32-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
8: कहाँ जाने? सिधै मयाम चिसा पानीबाट काठमाडौँबाट मयाम चिसा पानी
9: अनि बीचमा नझर्ने
8: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
9: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
10: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाबदी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526663
11: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
12: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
11: है बल्ल सम्झे सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा कम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
12: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिट्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
11: भन्नुभयो नि मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
12: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
13: सतर्कता अपनाउने गरौं सुरक्षित बनौ
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौंडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153868
16: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने के भए दाई पैसा भएपछि नि के को तनाव हो र हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
17: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9556078302 र 9946078302
18: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
19: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
18: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
19: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
10: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
20: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
21: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
20: हेर्दा हेर्दै दुलेगौड़ा बजार पनि यति ठुलो शहर बन्यो, तर राम्रो प्रचारको लागि भने
22: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकलहरू सुन्नु भएको छ?
20: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
22: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
20: गण्डकी मेडिकल हल दुलेगौड़ा, हाम्रा सेवाहरू:
21: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
20: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
21: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
20: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
21: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौड़ा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्ती, फोन 0635903769।
23: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061-450-249 मोबाइल नम्बर 97-32-45-845 वेबसाइट www.gandakiuniversity.edu.np।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98-560-23-420, 98-41-54-674 र 98-460-23-420।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
7: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
9: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9855-32475 र 9801-32475।
10: हजुर, दान गरौं।
11: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
12: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
10: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
11: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तनहुँ।
12: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
11: विश्वकप?
12: यस, विश्वकप। अब हाम्रै दुले गाउँदामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
11: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुटा।
12: Managed by Your Choice, GK Sound and Lighthouse, Dulegaonda.
11: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
7: होइन है आरुषी, आर्यालाई लिएर कता हिँड्यौ?
13: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
14: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
7: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
15: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
16: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
17: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं, वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
19: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
18: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
19: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
18: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
11: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008
20: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
2: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
0: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9850602265 र 9840864145
3: ए सबिना यस्तो हतारमा कता हो
4: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
3: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाबी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
5: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9840788528 र 9808-16142
0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0654142333 मोबाइल 9868168187
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
6: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
4: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
6: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
4: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
7: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9894166599 छ
8: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन
9: होइन के सुन्ने भनेको
1: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
9: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
1: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
9: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
10: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
4: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
10: हो त है सामान लिन टाढा किन जानु पर्यो र
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
1: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
4: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
3: यो बाटो पनि कहिले बन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रे हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
4: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
6: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9960373310 र 9921653507
12: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9805535337 र 9806615899।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके, लेट्स डन।
5: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
6: स्टुडियो अहिले रात्रिको 10 बज्यो।
7: टाइम चेक को साथ में बनकेवा कालिका सुनचाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तैयार गर्नुको साथै पुरानो गर गहना नया गहना संग साठ फेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
8: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
9: धोरबाराही हाइलाइट्सको साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।

नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबारा हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारा हाइलाइट शुरू गरौं। आज ढोरबारा हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। शुक्लकनिकी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट बुधबार सर्वसम्मत पारित गरेको छ। नगरपालिकाको 1900 नगरसभा तथा अधिवेशन मार्फत उपमेयर खुमबहादुर विकार राजुले प्रस्तुत गरेको 1,14,50,00,000 बजेट सभाले पारित गरेको हो। सभामा उपप्रमुख विकाली नगरपालिकाको आन्तरिक आमदानी 30,80,51,000 संकलन हुने जनाउँदै संघ र प्रदेश सरकारले प्रदान गर्ने अनुदान र राजस्व बाँडफाँटबाट हुने सिलिङ सहित उक्त बजेट सभामा प्रस्तुत गर्नुभएको थियो। बजेटमा घर जग्गा रजिस्ट्रेशन मार्फत 1,50,00,000 र जनसहभागिता मार्फत 1,50,00,000 संकलन हुने समेत उल्लेख गरिएको छ। नगरपालिकाले 12 ओडालाई 9,25,74,500 बजेट दिने भएको छ भने अन्य बजेट चालू र नगरको पूँजीगततर्फ खर्च हुने जनाइएको छ। यसैबीच 1900 नगरसभा शुक्लगण्डकी नगरपालिकाका कर्मचारीहरूले बहिष्कार गरेका छन्। विशेष गरी स्थायी सेवामा कार्यरत रहेको कर्मचारीहरूले आगामी वर्षको बजेटमा आफूहरूले प्राप्त गर्दै आएको 2,000 खाजा भत्ता हटाएकोमा असन्तुष्टि जनाउँदै नगरसभा बहिष्कार गरेर अनुपस्थित भएका थिए। सभामा अध्यक्ष एवं नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले कर्मचारीका असन्तुष्टि र वडा सदस्यहरूले राखेको विमति तथा समस्याहरूलाई सम्बोधन गरेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पोखरालाई मोहरामा परिणत गरी उद्यमशीलता विकास गर्ने उद्देश्यले पोखरामा रिसाइक्लिङ तथा अपसाइक्लिङमा आधारित हरित रोजगारी सिर्जना कार्यक्रम सञ्चालन गरिएको छ। पोखरा महानगरपालिका संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कुइका तथा इम्प्याक्ट हब काठमाडौँको सहकार्यमा मंगलबारदेखि उक्त कार्यक्रम सञ्चालन गरिएको हो। यो परियोजना अन्तर्गत पुनः प्रयोग र अपसाइक्लिङ आरयू बिजनेस इन्क्वेसन कार्यक्रमको डेमो डेमा सहभागीले आफ्ना व्यावसायिक योजना प्रस्तुत गरेका थिए। पहिलो समूहका 19 जना र अपंगता भएका 4 जना उद्यमीको विशेष समूह छनौट भएको छ। कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले परियोजनाले पोखरामा फाल र फेर्ने परम्परागत अर्थतन्त्रको साटो चक्रीय अर्थतन्त्रको अवधारणालाई प्रवर्धन गर्दै पुनचक्रण र पुन प्रयोग मा आधारित उद्यम विकासमा जोड़ दिएको बताउनु भएको छ। उहाँले परियोजनाको लक्ष्य सन् 2029 पोखरामा 30 यस्ता उद्यम स्थापना गरी 300 भन्दा बढ़ी हरित रोजगारी सिर्जना गर्नु रहेको बताउनु भएको छ। तनहुको देवघाट गाउँपालिका 5 स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले वनको आमदानीलाई समुदायको जीवनस्तर उकास्ने अभियानमा परिचालन गरेको छ। वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै समूहले फरक क्षमता भएका असहाय तथा आर्थिक रूपमा कमजोर उपभोक्ताको आय आर्जन र जीविकोपार्जनमा सहयोग गर्दै आएको हो। यस अभियान अन्तर्गत 30 जना सदस्यलाई राहत तथा जीविकोपार्जन सहयोग प्रदान गरिएको छ। फरक क्षमता भएका तथा असहाय 19 जना सदस्यलाई नगद राहत उपलब्ध गराइएको छ भने 11 जना लाभग्राहीलाई प्रति व्यक्ति 15,000 रूपियाँ बराबरको आय आर्जन उपलब्ध सहयोग प्रदान गरिएको छ। उक्त सहयोगबाट बाख्रा भैंसीको पारी र बंगुर पालन मार्फत स्वरोजगार बन्न प्रोत्साहन गरिएको वन समूहले जनाएको छ। देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सामुदायिक वनले वन संरक्षण वा मात्रा समिति नरही आमदानीलाई समुदायको आर्थिक तथा सामाजिक रूपान्तरणमा परिचालन गर्नु अनुकरणीय अभ्यास भएको बताउनु भएको छ। नेपाल पर्यटन बोर्डको सदस्यमा पोखराका स्थापित होटेल व्यवसायी सन्तोष पोखरेल मनोनित हुनुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार उहाँसित 5 जना पर्यटन विज्ञ र तथा व्यवसायीहरूलाई बोर्ड सदस्यमा नियुक्त गरिएको हो। नवनियुक्त सदस्यहरूको कार्यकाल 3 वर्षको रहनेछ। मन्त्रालयले पोखरेलसँगै अन्य 4 क्षेत्रका विज्ञहरूलाई पनि पर्यटन बोर्डको नयाँ कार्य समितिमा ल्याएको छ, जसमा
आरोग्य पर्यटन क्षेत्रबाट डाक्टर सोभिता श्रेष्ठ ढकाल पर्यटन व्यवसाय पेम्बा शेर्पा ट्रेनिङ एजेन्सीज एसोसिएशन अफ नेपालका पूर्व अध्यक्ष कुमबहादुर सुवेदी र आईटी तथा इलनेस पर्यटन विज्ञ सृजना केसी रहनु भएको छ। सरकारले गठन गरेको सिफारिश समितिले बोर्ड सदस्यका लागि आएका 1,100 भन्दा बढ़ी आवेदनको विस्तृत मूल्यांकन गरेको थियो। मूल्यांकनपछि समितिले 10 योग्य उम्मेद्वारको नाममा मन्त्रालयमा पठाएको थियो। सोही सिफारिश सूचीका आधारमा पर्यटन मन्त्री स्तरीय निर्णयबाट यी 5 सदस्यको छनौट गरिएको हो। गोर्खाको सिफारिश समितिले बोर्ड सदस्यका लागि आएका 1,100 भन्दा बढ़ी आवेदनको विस्तृत मूल्यांकन गरेको थियो। मूल्यांकनपछि समितिले 10 योग्य उम्मेद्वारको नाममा

0: किलो बजारमा बनेका संरचनालाई खाली गराइएको छ। नगरपालिका जिल्ला प्रशासन कार्यालय डिभिजन वन कार्यालय तथा ओक्ले पाखा समुदायको वन उपभोक्ता समूहको संयुक्त पहलपछि सार्वजनिक जग्गामा 20 वर्षदेखि सञ्चालनमा रहेको सो बजारका संरचनालाई हटाइएको हो। निरन्तरको सूचना र समन्वयपछि पसलवालाहरूले मंगलबार सो स्फूर्ति आफ्ना घर टहरा खाली गरेका हुन्। वन क्षेत्रभित्र रहेका 35 भन्दा धेरै घर टहरा यही असार 30 गतेभित्र खाली गर्न समय सीमा दिएर निरन्तर सचेत र सूचीकृत गरेपछि पसल संचालकहरूले त्यहाँका घर टहरा छार्न तयार भएका डिभिजन वन कार्यालयले जनाएको छ। नगरपालिकाभित्रका सार्वजनिक जग्गा हडपेर भनेका घर टहरा हटाउने गोर्खा नगरपालिकाको कार्यपालिकाले निर्णय गरेको थियो। सोही निर्णयपछि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी वन डिभिजन कार्यालय सब डिभिजन कार्यालय ओक्ले पाखा सामुदायिक वन उपभोक्ता समूहले सो सार्वजनिक जग्गा खाली गर्न सूचित गरेको थियो। बारम्बार लिखित तथा मौखिक गरेर सार्वजनिक जग्गा खाली गर्न आह्वान गरेपछि पसल धनीहरूले घर टहरा खाली गरेका वन डिभिजन कार्यालयका प्रमुख मदन मोहन सान्डिल्यले जानकारी दिनुभएको छ। उपल्लो मुस्ताङमा वन्यजन्तुको आक्रमणबाट पशुधन क्षति भएका कृषकले 13,50,500 रूपियाँ राहत वितरण गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप इलाका संरक्षण कार्यालय लोमङथाङले आर्थिक वर्ष 2082-83 35 कृषकका 69 पशुधन क्षति बापत उक्त रकम वितरण गरेको हो। वन्यजन्तुको आक्रमणबाट क्षति भएका पशुधन मध्ये च्याङ्ग्रा 34 याक 19 घोडा 7 स्थानीय गाई 5 र भेडा 4 रहेका छन्। एक क्याबले लोमङथाङ र लोगेकर दमदरकुण्डा गाउँपालिकाका कृषकलाई पशुधन क्षति बापतको राहत रकम सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरेको कार्यालयका प्रमुख उमेश पौडेलले बताउनु भएको छ। कृषकका अनुसार हिउँ चितुवा र ब्यासुको आक्रमण पशुधनमा क्षति पुगेको हो। गोठ तथा चरण क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पठाउने गरिए पनि प्रक्रियागत ढिलाइ हुने गरेको कृषक कुन्का गुरूङले बताउनु भएको छ। गण्डकी प्रदेश खेलकुद परिषदले गण्डकी प्रदेश खेलकुद पदबाट 7 व्यक्तित्व र 4 खेल संघलाई सम्मान गरेको छ। खेल क्षेत्रको विकास प्रवर्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको पहिचान स्थापित गर्न योगदान पुर्याउने खेलाड़ी प्रशिक्षक खेल पत्रकार र खेल संघलाई सम्मान गरिएको हो। पदकबाट सम्मानित हुनेमा राष्ट्रिय महिला भलिबल टोलीकी अरूणा शाही क्रिकेट खेलाड़ी रिजान प्रजु आचार्यका योगेन्द्र शेरचन र असीम शेरचन आईटीएफ टेक्वाण्डोकी सुस्मिता थापा मगर खेल पत्रकार केशव पाठक तथा नेपाल भूतपूर्व खेलाड़ी मंच रहेका छन्। गण्डकी प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले 8 विधा अन्तर्गत 7 व्यक्तित्व र 4 खेल संघलाई सम्मान पत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको छ। परिषदका सदस्य सचिव श्रीधर शर्माका अनुसार गण्डकी प्रदेश खेलकुद पदकको स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि 2081 मन्त्री परिषदबाट पारित भएपछि पहिलो पटक यो सम्मान प्रदान गरिएको हो। यस अन्तर्गत गण्डकी प्रदेश टेनिस संघलाई 1,20,000 रूपियाँ नगद सहित सम्मान गरिएको छ। गण्डकी प्रदेश फेन्सिङ संघ र गण्डकी प्रदेश ह्याण्डबल संघलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाड़ी सहभागिता गराई खेल विकासमा योगदान पुर्याएको भन्दै जनाही 90,000 रूपियाँ नगद सहित सम्मान गरिएको छ। यसै अवसरमा राष्ट्रपति रनिङ सेल प्रतियोगितामा पदक जित्ने 46 खेलाड़ीलाई छात्रवृत्ति प्रदान गरिएको छ। परिषदको खेलाड़ी कल्याणकारी कोष अन्तर्गत अध्ययनरत खेलाड़ीलाई पनि शैक्षिक छात्रवृत्ति वितरण गरिएको छ। अवस्था यिनै खबरहरूसँगै राति 10 बजेको ढरबार हाल सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुनेछ। तपाईँसँगको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइम अहिले बिहानको 5 बज्यो।
2: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165931

0: थापाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए

0: खतराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराए। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061-450-249 मोबाइल नम्बर 97-36-45-845 वेबसाइट www.gandakiuniversity.edu.np
1: थाहा छैन र हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
2: अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
1: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
2: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98562-68891।
8: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
5: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
9: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
2: अनि बीचमा नझर्ने।
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, र जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 92352563। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको

0: उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
5: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
5: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
7: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98-560-11-445 र 98-560-20-445।
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: हजुर दान गरौं।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
3: फुक्कै खाए चारै मिठो पकाए त स्वाकै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
4: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98 5 60 20 200 103.8
1: अन्तर्मनको आवाज
2: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
0: ढोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98 4 61 49 304
4: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 5:35 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट। नेपाल र भारतबीच विद्युत आयात निर्यातको क्षमता बढ़ाउने सहमति विद्यालयमा आइतबार विदा दिने निर्णय पुनः विचार गर्न आग्रह सरकार आर्थिक सुधारमा प्रयत्नशील छ अर्थमन्त्री डाक्टर सलीम वाग्लेको भनाई कानून संशोधन र खारेज गर्न लागेको स्पष्ट सम्पत्ति छानबिन आयोगका नाममा सर्वोच्चको दोस्रो अन्तरिम आदेश अचानक कतर पुगी इरानी विदेश मन्त्री अमेरिकासँग तनावबीच उच्च स्तरीय भ्रमण कतारले गत जूनमा अमेरिका र इरानबीच भएको वार्तामा मध्यस्थकर्ताको भूमिका खेल्ने र अर्जेन्टिनाको पुनरागमन इंग्ल्याण्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा अब समाचार विस्तारमा सुन्नुहोस्। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगका नाममा दोस्रो पटक अन्तरिम आदेश जारी गरेको छ। पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा गठित आयोग विरूद्ध पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोप बहादुर सिंह र अधिवक्ता मणिराम उपाध्यायले दायर गरेका छुट्टा छुट्टै दुई रिटमा न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले हिजो आदेश दिएको हो। सिंहले पूर्व न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न अमिनले भन्दै रिट दायर गर्नुभएको थियो भने उपाध्यायले आयोगले जारी गरेको नयाँ सूचना विरूद्ध रिट हाल्नु भएको थियो। यो विषयमा सर्वोच्चले असार 26 गते पहिलो अन्तरिम आदेश जारी गरिसकेको छ तर आयोगले भने अस्ति सोमबार सूचना निकालेर बहालवाला पूर्व न्यायाधीश र सैनिक अधिकारीको हकमा मात्र छानबिन स्थगित गरेको दावी गरेको छ। अर्थमन्त्री डाक्टर सलीम वाग्लेले उपचार उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिश बमोजिम नै अर्थ सम्बन्धी केही नेपाल कानून संशोधन र खारेज गर्न लागेको स्पष्ट पार्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानून संशोधन र खारेज गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै उहाँले आफू अर्थमन्त्री भएकै दिन आर्थिक सुधारका लागि बाध्यको कानून खारेजीको घोषणा गरेको हो बताउनुभएको छ। उक्त प्रस्तावमाथिका छलफलमा मन्जु भूषाल कृष्णहरि बुढाथोकी नीतिमा भण्डारी कार्के अशोक कुमार चौधरी माधव बहादुर थापा सुशीला खड्का रेणुका काउचा विदुषी राणा नरेन्द्र कुमार केरुङ मदन कृष्ण श्रेष्ठ बुद्धिप्रसाद पन्त साजिदा खातुन सिद्दिकी हरिप्रसाद भूषाल गुरूप्रसाद बराल र पुष्पराज कढेलले भाग लिनुभएको थियो। त्यसअघि बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 विचार गरी यस प्रस्ताव राख्नु भएको थियो। उक्त प्रस्तावलाई सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको थियो। नेपाल र भारतबीच विद्युत आयात निर्यातको क्षमता विस्तार गर्ने सहमति भएको छ। पोखरामा सम्पन्न भएको नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जीएस एनएसएसीको 13 बैठकले अन्तर्देशीय प्रसारण लाइन मार्फत हुने विद्युत प्रवाहको क्षमता बढ़ाउने निर्णय गरेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार बैठकले ढल्किवार मजफरपुर र ढल्किवार सीतामढ़ी 400 केवी अन्तर्देशीय प्रसारण लाइन मार्फत विद्युत आदान प्रदानको क्षमता विस्तार गर्ने सहमति गरेको छ। यस अनुसार विद्युत आयातको क्षमता हालको 1000 मेगावटबाट बढ़ाएर 1400 मेगावटमा तथा निर्यात क्षमता 1100 मेगावटबाट 1650 मेगावट पुर्याइनेछ। संयुक्त प्राविधिक टोली जेटीटीले गरेको अध्ययनका आधारमा क्षमता विस्तार गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दवाड़ी र भारत सरकारका विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सह अध्यक्षतामा बसेको बैठकमा अन्तर्देशीय प्रसारण लाइन विद्युत व्यापार र जल विद्युत आयोजना सम्बन्धी विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरू भएका छन्। नेपालीको औषध आयु बढ़ेको र विपन्न देशको जनशक्तिले अझ धेरै समय र वर्ष काम गर्नुपर्ने भए सरकारले आफ्ना कर्मचारीलाई 55 वर्षमै अवकाश दिएर पेन्सनमा पठाउने योजना लाउन तीव्र गतिमा काम गरिरहेको छ। 55 वर्ष उमेर वा 30 वर्षीय सेवा अवधि पूरा भएका कर्मचारीले अवकाशमा पठाउने योजनाले सरकारलाई व्यय भर नपर्ने सरकारको दावी रहेको छ। तर त्यसरी पूर्व शर्त अनुसार सुविधा कटौती गर्न नपाइने सर्वोच्च अदालतको नजिरले नै सरकारलाई व्यायभर पर्ने निश्चित प्राय छ। विधेयकमा भएको 55-30 को अवधारणा कार्यान्वयन भए 2028 साल अघि जन्मिएका कर्मचारी सरकारी सेवामा रहने छैनन्। साथै 2053 साल अघिदेखि जागिर शुरू गरेका कर्मचारी पनि अनिवार्य अवकाशमा जानेछन्। यो विधेयक पारित भएमा संघीय निजामती सेवाका करिब 5500 कर्मचारीले एकैपटक अवकाश पाउनेछन्। कतिपय प्रदेशमा भने यो व्यवस्था तत्काल कार्यान्वयन हुन कठिन छ, किनभने कतिपय प्रदेशहरूले जारी गरेको प्रदेश निजामती ऐन फरक व्यवस्था भएकाले संघीय ऐन अनुसार 7 वटा प्रदेशको कानून संशोधन हुने भने समय लाग्नेछ। पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाड़ा नक्कली शरणार्थी प्रकरणका केही मुद्दामा दोषी ठहराउनु भएको थियो। काठमाडौँ जिल्ला अदालतले मंगलबार दुवै नेतालाई कैद र जरिवाना सहितको सजाय निर्धारण गरेको हो। यो घटनासँगै 2 दशकमा भ्रष्टाचार तथा अनियमितताका मुद्दामा अदालतको कठघरामा पुगेका उच्च तहका राजनीतिक नेताहरू फेरि चर्चामा आएका छन्। पछिल्ला वर्षहरूमा कांग्रेस र नेकपा एमालेका प्रभावशाली नेताहरू भ्रष्टाचार आकुत सम्पत्ति लगायत बहुचर्चित मुद्दामा मुछिएका छन्। संघीय सरकारका दोस्रो र तेस्रो ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमाले बीच प्रदेश सरकारमा रहेको सत्ता गठबन्धन धरापमा परेको छ। 17 असार 2081 को मध्यराती भएको 7 बुधी सहमति अनुसार कायम रहेको प्रदेशको सत्ता गठबन्धन दुई दल बीचको असमझदारीका कारण धरापमा परेको हो। कांग्रेस एमालेको गठबन्धन धरापमा परेपछि अब साथै प्रदेशमा कसको नेतृत्वमा कस्तो सरकार गठबन्धन बन्छ भन्ने चर्चा र दौड़धूप शुरू भएको छ। नयाँ सत्ता समीकरणमा मुख्य निर्णायक भने नेकपा हुने भएको छ। नेपाली कांग्रेसले एमालेसँग साथै प्रदेशमा सत्ता सहकार्य तोड्ने तयारी गरेपछि नेपाली कम्युनिष्ट पार्टी फेरि निर्णायक बन्ने भएको छ। कांग्रेस नेकपासँग कुरा मिली सत्ता सहकार्य गर्ने भए प्रतिपक्षमै बस्ने तयार भएर एमालेसँग सहकार्य तोड्ने निष्कर्षमा पुगेको छ। सत्ता सहकार्यको विषयमा नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच वार्ता भइसकेको छ। यद्यपि कुनै निष्कर्षमा नपुगेको नेताहरूले बताएका सुदूरपश्चिम प्रदेश सरकारको बजेटबाट कांग्रेस एमाले किचुलो शुरू भएको थियो। समस्या समाधान गर्नको लागि कांग्रेस सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्माले एमाले अध्यक्ष ओलीसँग भेटेर कुरा गर्न चाहनु भएको थियो। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले आइतबार विद्यालयमा विदा दिने निर्णयमा पुनः विचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ। महासंघले हिजो पत्रकार सम्मेलन गरेर वार्षिक पाठ्यभार पूरा हुन कठिन हुने र विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रतिकूल असर पर्न सक्ने भएकाले आइतबार पनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो। सरकारले इन्धनको आपूर्ति सहज तुल्याउन आइतबार सरकारी कार्यालय र विद्यालयमा समेत विदा दिने निर्णय गरेको थियो। अध्यक्ष कास्नीनाथ ढंगालले सिकाई उपलब्धि घट्ने भएकाले हप्तामा छ दिन नै पूर्ववत रूपमा विद्यालय सञ्चालन गर्नुपर्नेमा आफूहरूको हालैको राष्ट्रिय सम्मेलनबाट पनि प्रस्ताव पारित भएको जानकारी दिनुभएको छ। उहाँले सरकारले हालै शिक्षा नियमावलीको 10 संशोधनमा आफूहरूसँग परामर्श नगरेको र विद्यालय व्यवस्थापन समितिका अधिकार क्षेत्र संकुचन गर्न खोजिएको आरोप लगाउनु भएको छ। कार्यक्रममा महासंघका पूर्वाध्यक्ष गुणराज मुक्तानले विद्यालयमा समुदायको अस्तित्व र भूमिकालाई अवमूल्यन गर्नु उचित नहुने बताउनु भएको छ।

0: दुई थान चोरीको स्कूटर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई थान चोरीको स्कूटर सहित काठमाडौँ महानगरपालिका नौ तिलगंगाबाट काभ्रेपालन चोकको रोसी गाउँपालिका चार घर भई हाल भक्तपुरको सल्लाहघारी बस्ने 21 वर्षीय आकाश तामाङलाई पक्राउ गरी हिजो सार्वजनिक गरेको हो। परिसरका प्रवक्ता एवं प्रहरी उपनिरीक्षक पवन कुमार भट्टराईले पक्राउ तामाङको सातवट प्रदेश 302081846 नम्बरको अप्रिला कम्पनीको स्कूटर र बाप्र 02043852 नम्बरको होन्डा डीओ स्कूटर बरामद गरेको जानकारी दिनुभएको छ। पक्राउ परेका तामाङलाई चोरी तथा डाका सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट 3 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री अब्बास अराघासी बुधबार पुनः घोषणा विनय कत्तरको राजधानी दोहा पुग्नु भएको छ। इरानी समाचार संस्था मेहराका अनुसार उनी कत्तरका पूर्व अमीर अहमद बिन खलिफा अल थानीको सम्मानमा आयोजित कार्यक्रममा सहभागी हुन त्यहाँ पुग्नु भएको हो। कत्तरको सर्वोच्च सरकारी निकाय अमीरी दिवानका अनुसार 74 वर्षीय पूर्व अमीर अहमद बिन खलिफा अल थानीको आइतबार निधन भएको थियो। अराघाँचीको यो भ्रमण हालैका साताहरूमा इरानले अमेरिकी आक्रमणको जवाफ स्वरूप कत्तर स्थित अमेरिकी सैन्य अड्डामा आक्रमण गरेपछि भएको हो। कत्तरले गत जूनमा अमेरिका र इरान बीच भएको वार्तामा मध्यस्थकर्ताको भूमिका खेलेको थियो। सोही वर्ष वार्तापछि दुवै देशबीच समझदारी पत्र एमओयू भएको भए पनि अहिले त्यो सहमति कमजोर बन्दै गएको बताइएको छ। अराघाँचीले दोहा भ्रमणका क्रममा अमेरिका इरान बीचको युद्ध विराम पुनः स्थापना बारे कुनै छलफल गर्ने वा नगर्ने भन्ने विषय भने स्पष्ट भएको छैन। अब अन्तिम खेल समाचार। साबिक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 पराजित गर्दै लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा स्थान बनाएको छ। अब अर्जेन्टिनाले आइतबार हुने उपाधि भिन्नतामा स्पेनको सामना गर्नेछ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा इंग्ल्याण्डले दोस्रो हाफको 56 मिनटमा एन्थोनी गोर्डनको गोलबाट अग्रता लिएको थियो। मोर्गान रिजर्जर्सको उत्कृष्ट क्रममा गोर्डनले सही समयमा दौड़ पूरा गर्दै बललाई जाली चुमाएका थिए, तर अर्जेन्टिनाले उत्कृष्ट पुनरावगमन गर्दै खेल आफ्नो पक्षमा पार्यो। खेलको अन्त्यतिर लाउटारो मार्टिनेज र एन्जो फर्नान्डेजले गोल गर्दै साबिक विजेतालाई फाइनलमा पुर्याएका हुन्। बराबरीपछि इंग्ल्याण्डले खेलमा फर्किने प्रयास गरे पनि स्पष्ट अवसर सिर्जना गर्न सकेनन्। अन्तिम समयमा जोर्डन पिकफोर्डले लामो पास खेले पनि अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले सुरक्षित बल गर्नुभयो। सन् 1966 उपलब्ध अभिलेख अनुसार अर्जेन्टिना र इंग्ल्याण्ड बीचको विश्वकप इतिहासमा पहिलो 30 मिनटसम्म एउटै पनि सट नलागेको यो पहिलो खेल बनेको छ। यसअघि सबैभन्दा ढिलो पहिलो सट लागेको विश्वकप खेल इंग्ल्याण्ड र नर्वे बीच भएको थियो, जहाँ 29 मिनटमा पहिलो प्रहार गरिएको थियो। पहिलो हाफ निकै तनावपूर्ण सावधानीपूर्ण र कड़ा प्रतिस्पर्धात्मक रह्यो। पहिलो 45 मिनटमा कुनै पनि टोलीले गोल गर्न सकेन भने खेलाड़ीहरूबीच फाउल र कड़ा ट्याकल पनि बढ़दै गएका थिए। दोस्रो हाफ भने पूर्ण रूपमा फरक रह्यो, जहाँ 3 गोलसँगै खेलले रोमाञ्चक मोड लिएको थियो। अर्जेन्टिनाले अब आइतबार न्यू जर्सीमा हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। पराजित इंग्ल्याण्डले भने तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ। यिनै खबरसँग हामी ढोरपाडा हाइलाइट्सको अन्त्यमा रहेको छौं। बिदा हुनु पूर्व आजको मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। नेपाल र भारत बीच विद्युत आयात निर्यातको क्षमता बढ़ाउने सहमति। विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह। सरकार आर्थिक सुधारमा प्रयत्नशील छ। अर्थमन्त्री सलिम वाग्लेको भनाई, कानून संशोधन र खारेज गर्न लागिएको स्पष्ट, सम्पत्ति छानबिन आयोगका नाममा सर्वोच्चको दोस्रो अन्तरिम आदेश। अचानक कतार पुगी इरानी विदेश मन्त्री, अमेरिकासँग तनावबीच उच्च स्तरीय भ्रमण, कतारले गत जूनमा अमेरिका र इरानबीच भएको वार्तामा मध्यस्थकर्ताको भूमिका खेल्ने। र अर्जेन्टिनाको पुनरागमन, इंल्याण्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश। हस्त दैनिक खबरसँगै बिहान 5:25 बजेको ढोरबारा हाइलाइट सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फुकै खाए सारै मिठो, पकाए त ट्वाकै, एक पाकेटले पेट भरि नि के हो भन, पक्कै
6: यो हो बोनस चाउचाउ।

0: देशमा फेर भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी।